0: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
2: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
3: Nepal Engineering College, Changu Narayan Bhaktapurma, B. Architect, B.E. Civil, Civil and Rural, Computer, Electrical and Electronics, Information and Communication Engineering तथा B.E. Civil for Diploma Holders कार्यक्रममा भर्ना खुल्यो.
4: प्रवेश परीक्षा असार 25 गते बिहीबार.
3: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर.
4: फोन 01-5121-5121-00 97418-2096.
3: वेबसाइट www.nec.edu.np.
5: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट. मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक. वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक. शर्तहरू लागू हुनेछन्. हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन.
6: हिमस्टार for a complete home.
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका. एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.
8: काया कैरनमा अब खबरको सिलसिला. गैराती र आज बिहान देशका विभिन्न ठाउँमा पानी परेको छ. पछिल्लो 4 घण्टामा लमजुङको भोरेटारमा सबैभन्दा बढी 114 मिलिमिटर पानी परेको छ. चितवन, दाङ, बाँके, बर्दिया लगायतका ठाउँमा पनि ठूलो पानी परेको छ. गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा कर्णाली र मधेस प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसत वर्षा भइरहेको हो. आज दिउँसो र भरे बेलुका पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. महाशाखाका अनुसार भोलि र पर्सि अझै ठूलो पानी पर्ने सम्भावना छ. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि देशका विभिन्न ठाउँमा ठूलो वर्षा तथा 1-2 ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्व तयारी र सतर्कता अप्नाउन आग्रह गरेको छ. प्राधिकरणले सूचना निकालेर अकस्मात बाढ़ी आउन सक्ने खोला तथा खरेको बाटो हुँदै यात्रा गर्नेलाई सतर्कता अप्नाउन भनेको छ. यस्तै पहिरोको जोखिममा रहेका ठाउँ तथा खोला नदी किनारामा बस्तीका बासिन्दालाई सतर्क रहन प्राधिकरणले अनुरोध गरेको छ. भोलि र पर्सि मधेस तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मुसलधारे पानी पर्ने सम्भावना छ. मनसूनी गतिविधि बढ़ेका बेला अकस्मात बाढ़ी, पहिरो, कटान, गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत हुने जनाउँदै प्राधिकरणले आवश्यक सतर्कता अप्नाउन र पूर्व तयारी गर्न आग्रह गरेको हो. प्राधिकरणले डुबान हुने बस्तीका बासिन्दालाई आवश्यक पर्नासाथ उँचो र सुरक्षित ठाउँमा जान तथा 3 वटै सुरक्षा निकाय, पालिका, स्वयंसेवक लगायतका सबै निकायलाई प्रतिकारका लागि तयारी अवस्थामा रहन भनेको छ. यस्तै जोखिमयुक्त राजमार्ग र सड़कमा डोजर, एक्सकभेटर, लोडर लगायतका साधन तयारी अवस्थामा राख्न तथा पूर्व तयारी, पूर्व कार्य र प्रतिकारमा सहयोग गर्ने साझेदार संस्थालाई जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिको सम्पर्कमा रही काम गर्न प्राधिकरणले आग्रह गरेको छ.
9: असार 15 मा किसानले दही चूरा खाँदै धान रोप्नुपर्ने हो, तर सिंचाई र नलको अभावमा किसानले यस वर्ष धान रोप्नै पाएका छैनन्। ब्याडको धानको बिउ सुक्दै जाँदा किसान थप चिन्तामा छन्। सरकारी आंकड़ा अनुसार यो वर्ष देशभर 15.6% मात्रै रोपाई भएको छ। कृषि विभागका सूचना अधिकारी एवं वरिष्ठ अर्थ कृषि विज्ञ तिलकराज चौलागाईका अनुसार सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा 45.5% रोपाई भएको छ। सबैभन्दा कम मधेस प्रदेशमा 3.9% मात्रै रोपाई गरिएको छ। कोशी प्रदेशमा 14.3%, बागमतीमा 20.5%, गण्डकी प्रदेशमा 13.8%, लुम्बिनीमा 20.8% र कर्णाली प्रदेशमा 39.1% रोपाई सकिएको कृषि विभागले जनाएको छ। सरकारी तथ्याङ्कले मल पर्याप्त देखिए पनि वास्तविक किसानले भने मल पाउन सकेका छैनन्। मन्त्रालयका प्रवक्ता मनिष पालले मल खादको अभाव हुन नदिने गरी मन्त्रालय लागि परेको जानकारी दिनुभयो। धान दिवस मनाइँदै खेत भने बाजै शीर्षकको खबर अन्नपूर्ण पोस्टले लेखेको छ। यसैबीच मनसूनले झरिसँगै खेतमा पानी जम्न थालेपछि नेपाली गाउँ बस्तीको मुहार फेरिन्छ। हिलोमा टेकिएका खुट्टा, रोपाईमा व्यस्त किसान, टाढासम्म गुन्जने असारे भाका र घर घरमा जोहो गरिने दही चिउराले असार पन्ध्रलाई विशेष बनाउँछ। मानो रोपेर मुरी फलाउने उखानले चिनिने यो दिवस नेपाली कृषि, संस्कृति, श्रम र आशाको उत्सव हो। नेपालीको भान्सामा कोदो, मकै, गहुँका परिकार भन्दा चामलको भातको महत्व आज पनि उस्तै छ। बिहान बेलुका भात नखाए खाना नै नखाएको अनुभूति गर्ने नेपाली समाजमा धान केवल बाली होइन जीवनशैलीको समेत हिस्सा हो। कृषि विभागका अनुसार देशका झण्डै 27,65,000 कृषक परिवार प्रत्यक्ष रूपमा धान खेतीमा संलग्न छन्। कुल खाद्यान्न उत्पादनको आधा हिस्सा धानले ओगटेको छ भने कृषि क्षेत्रको कुल गृहस्थ उत्पादनमा यसको योगदान झण्डै 13% छ। धानसँग जोडिएको अर्को रमाइलो पक्ष दही चिउरा हो। असार पन्ध्रमा दही चिउरा खाने परम्परा यति लोकप्रिय बनेको छ कि खेतमा नपुगेका शहरी नागरिकले पनि यो दिन दही चिउरा खाएर पर्व मनाउँछन्। आजको गोर्खा पत्रमा खबर छ।
8: कानून कार्यान्वयन गराउने सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले नै देशको कानून र अन्तर्राष्ट्रिय महासन्धि विपरीत 18 वर्षभन्दा मुनिका बालबालिकालाई पार्टी सदस्य बनाएकामा राजनीतिक दलहरू, सांसद र अधिकार कर्मीले आपत्ति जनाएका छन्। रासोपाका निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रथम महाधिवेशनको बन्द सत्रमै असार 9 प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा 35,000 भन्दा बढ़ी 18 वर्ष मुनिका बालबालिका पार्टी सदस्य रहेको उल्लेख छ। पार्टी सदस्य संख्या 5,23,465 रहेको जानकारी दिएका बुर्लाकोटीले पेश गरेको प्रतिवेदन अनुसार रासोपामा 18 वर्ष मुनिका 35,257 सदस्य रहेका छन्। रासोपामा 18 वर्ष मुनिका 35,000 सदस्य, कानून र अन्तर्राष्ट्रिय अभिसन्धि उल्लंघन आजको कान्तिपुरमा खबर छ।
9: वामपन्थी दलका शीर्ष नेताहरूले लोकतान्त्रिक उपलब्धि र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि तत्काल सहकार्य गरेर एउटै मोर्चामा उभिए पनि पार्टी एकीकरण गर्ने हतारमा नरहेको बताएका छन्। मदन भण्डारीको 75 जन्म जयन्तीका अवसरमा हिजो आयोजित कम्युनिष्ट आन्दोलन र मदन भण्डारीको व्यक्तित्व केन्द्रित विमर्शमा एउटै मंचमा सहभागी भएका उनीहरूले तत्काल सहकार्य र आन्तरिक समीक्षापछि मात्रै पार्टी एकता गर्नुपर्ने बताएका छन्। 2075 एकताको अगुवाई गर्ने एमाले अध्यक्ष केपी ओली सहित माधव कुमार नेपाल र झलनाथ खनाल तथा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 3 नपुग्दै पार्टी एकता टुट्नुको कारणहरू पहिल्याएर आत्मसमीक्षा नगरी तत्काल सहकार्य गरे पनि एकता नगरिहाल्ने धारणा राखेका छन्। नेपालमा भदौ 23 र 24 घटना मार्फत कम्युनिष्टहरू विरूद्ध गम्भीर षड्यन्त्र भएका कारण आफूहरू तत्काल यस्तो देशी विदेशी षड्यन्त्र परास्त गर्न कार्यरत एकता मार्फत एकजुट हुँदै दिगो एकीकरणका पक्षमा सक्रिय हुने नेताहरूको भनाइ छ। सबै वाम पार्टीहरूमा नेतृत्व हस्तान्तरण पुस्तान्तरण गरेर पुनर्गठन गर्न दबाव बढ़िरहेका बेला उनीहरूले कम्युनिष्ट एकता गराएर आफूहरू नै राजनीतिमा सक्रिय हुने कि नयाँ अनुहारलाई नेतृत्व हस्तान्तरण गर्ने भन्नेमा मौन रहे। सबै वाम शीर्ष नेताहरूलाई एउटै मंचमा उभ्याएर कार्यगत एकताको सन्देशसहित पार्टी एकताको सम्भाव्य दिशा पहिल्याउने कामको संयोजन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको थियो। आजको नयाँ पत्रिकाले खबर छापेको छ।
8: काया कैरनमा किशोरा अवस्थामा देखिने मानसिक स्वास्थ्य समस्या र व्यवस्थापनका बारेमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
11: मेजर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ, मलाई त बेचरको बानी लागिसकेको छ। मेजर अप्लायंसेस, बेचरको बानी लाग्छ।
12: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले केही ठाउँमा रातिदेखि नै वर्षा, भोलि र पर्सी अझै ठूलो पानी पर्ने सम्भावना, बाढ़ी पहिरोबाट बच्न पूर्व तयारी र सतर्कता अप्नाउन आग्रह, धान दिवस मनाइँदै गर्दा किसानलाई सिंचाई र मलको अभाव, नेपालीको भान्सामा अरू परिकार भन्दा चामल भातको महत्व आज पनि उस्तै, रासोपामा 18 वर्ष मुनिका 35,000 सदस्य कानून र अन्तर्राष्ट्रिय अभिसन्धि उल्लंघन, तत्काल सहकार्य र आन्तरिक समीक्षापछि मात्रै पार्टी एकता हुनुपर्ने, वाम शीर्ष नेताहरूको साझा निष्कर्ष लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। चालू आर्थिक वर्षमा भएका आन्तरिक घटना र सुस्त अर्थतन्त्रमा सुधार नआउँदा यो वर्ष 12 खर्ब 60 अर्ब रूपियाँ भन्दा धेरै राजस्व नउठ्ने देखिएको छ। चालू आर्थिक वर्षको जेठसम्मको राजस्व असुली, यो वर्षको राजस्व वृद्धि दर र अन्तिम महिना असारमा उठ्न सक्ने राजस्वलाई अनुमान गर्दा यो वर्ष 12 खर्ब 60 अर्ब रूपियाँसम्म राजस्व उठ्ने देखिएको हो। सरकारले यो वर्ष 14 खर्ब 80 अर्ब रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। वर्षका 11 महिना अथवा जेठसम्म 10 खर्ब 86 अर्ब मात्र राजस्व उठेको छ। यो वार्षिक लक्ष्यको 73% मात्रै हो। यो वर्षको जेठसम्म राजस्व वृद्धि दर झण्डै 7% छ। वर्षको अन्तिम महिनामा असारमा गएको वर्ष 1 खर्ब 63 अर्ब रूपियाँ राजस्व उठेको थियो। यो वर्षको राजस्व वृद्धि दरलाई समेत जोडेर हेर्दा यो अनुसार 1 खर्ब 75 अर्ब रूपियाँसम्म राजस्व उठ्न सक्ने देखिएको छ। यो सबैलाई हेर्दा यो वर्षको कुल राजस्व 12 खर्ब 60 अर्ब हाराहारी मात्र हुने देखिन्छ। अर्थ मन्त्रालयका अधिकारीहरू यो वर्ष राजस्व लक्ष्य फेला नपर्नुलाई भदौको नवयुवा आन्दोलन र यसले पारेको प्रभावलाई सबैभन्दा ठूलो कारण मान्छन्। आजको कारोबार दैनिकले खबर छापिएको छ। यसैबीच चालू आर्थिक वर्ष सकिन झण्डै 2 हप्ता मात्र बाँकी रहँदा सरकारले विकास निर्माणका लागि छुट्याएको बजेटको 1/3 पनि खर्च गर्न सकेको छैन। महालेखा नियन्त्रक कार्यालयका अनुसार असार 13 गतेसम्म सरकारले पूँजीगत बजेटको 34.87% अर्थात 1 खर्ब 42 अर्ब 23 करोड़ 68 लाख रूपियाँ मात्र खर्च गरेको छ। चालू आर्थिक वर्षका लागि सरकारले 4 खर्ब 7 अर्ब 88 करोड़ 80 लाख रूपियाँ पूँजीगत बजेट विनियोजन गरेको थियो। पूँजीगत बजेटलाई विकास बजेटको रूपमा लिइन्छ। पूर्वाधार आयोजनाहरूको निर्माणदेखि बजेट विनियोजनसम्म पर्याप्त तयारी नगरी बजेट राख्ने परिपाटीले पनि खर्च प्रभावित हुने गरेको अर्थविदहरूको भनाई रहेको खबर आजको नागरिक दैनिकले छापेको छ।
1: पछिल्लो समय किशोर किशोरीमा मनोसामाजिक समस्या बढ़दै गएको छ। बढ़दो मानसिक समस्याको बेलैमा पहिचान गरी समाधानमा सहयोग नपुग्दा वर्षेनी 800 किशोर किशोरीले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ। नेपालको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण अनुसार प्रति 1,000 किशोर मध्ये 7 जनाले जीवनमा कम्तीमा एकपटक आत्महत्याको प्रयास गर्ने गरेका छन्। किशोर अवस्थामा मानसिक समस्या र ध्यान दिनुपर्ने विषयमा साथी सम्झना महर्जनले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेस्टका परामर्शकर्ता सुदीपा ढुङ्गानासँग कुरा गर्नुभएको छ।
3: जतिखेर पनि यो उमेरको बच्चालाई हरेक कुराको खुल्दुली हुन्छ, त्यो बेलामा चाहिँ हामीले उसलाई एड्रेस गर्न सकेनौँ भने ऊ त्यही स्टक भएर अनि उसले केही काम गर्दा पनि उसलाई हिचकिचाउने, पछाडि हट्ने, आफ्नो आइडेन्टिटी खोजिरहने गर्दाखेरि यसलाई उसले बेलैमा हामीले यसलाई बुझेर उसलाई बुझेर हामीले अगाडि काम हामीले कुराहरू गरेनौँ भने चाहिँ उसलाई बिस्तारै एन्जाइटी माइल्ड डिप्रेसनबाट सुरु हुँदै हुँदै गर्दा विकट रूपमा पनि जान सक्छ।
4: उनीहरूले कस्ता खालका समस्याहरू चाहिँ सामना गरिरहेको चाहिँ पाउनु भएको छ यहाँले?
3: अब अहिलेको बालबालिकाहरूमा चाहिँ एक्लोपन छ, सोसल मिडियाहरूले गर्दाखेरि चाहिँ उनीहरूमा कम्पेरिजन छ, अनि स्कूलको दबाव छ, एकाडेमिक प्रेसर छ, अब स्कूलको कम्पेरिजन, बुवाआमाको कम्पेरिजन, पियर प्रेसर, उनीहरूको साथीभाइहरूबाट पनि प्रेसरहरू हुन्छ, ऊ हुर्केको वातावरण, त्यो सबैको तालमेल गर्दापछि बच्चाहरूमा चाहिँ यो समस्या आउन थाल्छ। र अब हामी एज अ पेरेन्ट्स या स्कूलको टिचरहरूले चाहिँ त्यो बच्चामा आएका परिवर्तन समयमै ठम्याउन नसक्दाखेरि चाहिँ यो साधारण कुरालाई पनि यो विकट रूपमा जान सक्छ। मैले देखेको चाहिँ यो डिजिटल एज भएको हुनाले बढी बच्चा सोसल मिडियामा बढी एक्टिभ छन् र त्यो कम्पेरिजन बढी छ बच्चाहरूमा र पियर प्रेसर स्कूलहरूमा चाहिँ अहिले यो भेप अनि त्यसपछि रक्सीहरू, रक्सीजन्य अल्कोहल जस्ता कुराहरू स्कूलमा लिएर जाने,
4: एनर्जी ड्रिङ्कहरू
3: लिएर जाने, त्यो नलग्दाखेरि अनि साथीहरूको ग्रुपबाट उसलाई कसरी आइसोलेट गर्ने, त्यस्ताले गर्दा उसलाई त्यो एक किसिमको हीनता बोध हुन्छ, आत्मविश्वासमा कमी हुन्छ, उसलाई हामी बुझ्ने कोसिस गरिँदैन, अझ उल्टै हामी उसलाई दोष गरेर चाहिँ यो कुरालाई चाहिँ ठूलो भन्न आउँछ। हाम्रो संसार चाहिँ त्यो मोबाइल भित्र नै हुन थालेको छ, बच्चाको संसार पनि त्यही, हाम्रो संसार पनि त्यही, अनि त्यसले गर्दाखेरि हाम्रो चाहिँ आपसी दूरी आइरहेको कारण र अहिलेको केसमा चाहिँ एकदमै धेरै चाहिँ बच्चाहरूमा यस्तो हुनु भनेको चाहिँ हाम्रो व्यस्तता र यो सोसियल मिडियाले गर्दाखेरि चाहिँ अहिले किशोर किशोरीमा चाहिँ यस्ता समस्याहरू बढ़िरहेछन्। यसमा चाहिँ अवेरनेस चाहिँ एकदमै चाहिन्छ स्कूल लेभलदेखि नै, एउटा यो शिक्षा नै राखेर चाहिँ लग्यो भनेदेखि चाहिँ केही हदसम्म चाहिँ अलिकति सबैजना सचेत हुन्छन् कि भन्ने मेरो धारणा छ। के सुझाव दिनुहुन्छ बाल बालिका किशोर किशोरीलाई चाहिँ, यदि उसलाई एउटै कुराले लामो दुई हप्ताभन्दा माथि त्यही कुराले समस्या भएको छ, सुत्नलाई खानलाई आफ्नो दैनिकीमा परिवर्तन आएको छ भने मेरो नजिकको मान्छे को हो त मैले जसलाई शेयर गर्न सकौँ, छिटो भन्दा छिटो उसलाई शेयर गर्ने, उसँग कुरा गरेर हल्का भएर तपाईँको व्यवस्थापन हुन सक्ने अवस्थामा व्यवस्थापन भयो, नभएको ठाउँमा हामी जस्ता काउन्सिलरसँग परामर्श लिने र तपाईँहरूको हातमा ग्याजेट छ राम्रो प्रयोग गर्नुहुन्छ त्यसलाई प्रयोग गरेर टोल फ्री नम्बरहरू कहाँ कहाँ छन् त के छन् त त्यस्ता टोल फ्री नम्बरहरू पत्ता लगाएर तपाईँले आफ्नो परिचय दिन पनि पर्दैन, तपाईँले के भन्छ मलाई यस्तो समस्या भएको छ म कसरी अगाडि बढ्ने भनेर चाहिँ तपाईँले सोधेर चाहिँ अगाडि बढ्न सक्नुहुन्छ र तपाईँको आफ्नो स्क्रिन टाइमलाई पनि तपाईँले घटाउने अनि तपाईँलाई गाह्रो लागेका कुरा छन् मलाई यो कुरा गाह्रो लागेको छ भनेर चाहिँ अगाडि आएर भन्न नहिचकिचाउने, किनभनेदेखि सबै मान्छे सबै कुरामा एक्सिलेन्ट हुँदैन, हामी नर्मल हो त्यसकारणले हामी जस्तो छौँ पेनमा पनि निलो पेन लेख्नेलाई रातो पेन जबरजस्ती लेख भनेर चाहिँ त्यो रातो पेनले निलो लेख्दैन निलो पेनले रातो लेख्दैन, आफ्नो भित्रको क्वालिटी र आफ्नो स्ट्रेन्थ हेरेर अनि त्यसरी मनमा कुरा नराख्ने भेन्टिलेट गर्नै पर्छ।
1: किशोर अवस्थामा देखिने मानसिक स्वास्थ्य समस्या र व्यवस्थापनको विषयमा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेस्टका मनोपरामर्शकर्ता सुदीपा ढुङ्गानासँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
5: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा,
7: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौ।
5: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
8: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।
9: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। हपहपी गर्मी हुँदा तपाईँ के गर्नुहुन्छ? कतै रूखको छारीमा बस्नुहुन्छ होला, पंखा कूलर र एसीको सहारा लिनुहोला। तर धानलाई गर्मी भए के गर्ने? पानी नपरेर खडेरी लागेका बेला धान फलाउन सकिन्छ त? वैज्ञानिकहरूले यिनै समस्यालाई सम्बोधन गर्न अत्यधिक गर्मी र खडेरीका बेला समेत धान फलाउने उपाय पत्ता लगाएका छन्। जापानको नेशनल एग्रीकल्चर एण्ड फूड रिसर्च अर्गनाइजेशन नारो र अन्य जापानी अनुसन्धान संस्था तथा इन्टरनेशनल राइस रिसर्च इन्स्टिच्यूट इरीका वैज्ञानिकहरूले धानलाई अत्यधिक गर्मीबाट जोगाउन सक्ने नयाँ जीन पत्ता लगाएका छन्। अन्तर्राष्ट्रिय रूपमै चर्चित प्लान्ट बायोटेक्नोलोजी जर्नलमा प्रकाशित अनुसन्धानात्मक लेखमा वैज्ञानिकहरूले उच्च तापक्रमबाट हुने क्षति कम गरी धान फुलाउन मद्दत गर्ने जीनका बारेमा उल्लेख गरेका छन्। वैज्ञानिकहरूका अनुसार धानको फूल फुल्ने प्रक्रिया निकै छिटो र संवेदनशील हुन्छ। बालाभित्रका साना फूलहरू परिपक्व भई प्राय बिहान केही समयका लागि खुल्छन्। फूल खुले लगत्तै पराकोष फुटेर पराकरण बाहिर निस्कन्छ र अधिकांश धानमा आफ्नै पराकरण परिवर्तिका पुगेर परागण हुन्छ। परागण सम्पन्न भएपछि फूल केही मिनटदेखि एक दुई घण्टाभित्र पुनः बन्द हुन्छ। यही छोटो समयमा अत्यधिक गर्मी वर्षा र हावाहुरीले परागणमा असर पुर्याउँदा दाना राम्रोसँग फस्टाउँदैन। धान कति बेला फुल्छ भन्ने कुराले दाना कस्तो लाग्ने कति लाग्ने भन्ने कुरा निर्भर हुने वैज्ञानिकहरूको भनाइ छ। पछिल्लो समय एल निनो लगायत मौसमी प्रणालीमा देखिएका फेरबदलले अत्यधिक गर्मी र लामो समय खडेरी पर्दा किसानले बाली उत्पादनमा पनि चुनौती भोगिरहेका छन्। अनुसन्धानमा संलग्न वैज्ञानिकहरूका अनुसार ईएमएफ तीन जीनले धानलाई सामान्य अवस्थामा भन्दा धेरै डेढ़ घण्टा छिटो फुल्न सहयोग गर्छ। चर्को घाम लागेर धेरै तातो हुनु अघि नै परागसेचनका लागि यस जीनले सहयोग गर्ने भएकाले दाना लाग्ने प्रक्रिया सुरक्षित हुने अध्ययनले देखाएको छ। यसले उत्पादन पनि नघटाउने वैज्ञानिकहरूले बताएका छन्। कान्तिपुर दैनिकमा खबर छ।
1: अब विदेशको खबर। युरोपका विभिन्न देशहरूमा अत्यधिक गर्मी हिट वेभका कारण एक हप्ताको अवधिमा 1300 भन्दा धेरैको ज्यान गएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। युरोपभर तापक्रमले नयाँ नयाँ कृतिमान कायम रहँदा स्वास्थ्य संकट समेत गहिरिँदै गएको छ। डब्ल्यूएचओका अनुसार युरोप पृथ्वीको सबैभन्दा तीव्र गतिमा तातिरहेको महादेश हो। त्यहाँ तापक्रम विश्वको औसत भन्दा झण्डे दोब्बरका दरले बढ़िरहेको छ। फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गएको बुधबार यता मात्रै झण्डे 1000 जनाको ज्यान गएको छ। तीमध्ये धेरै 65 वर्षभन्दा माथिका नागरिक रहेका छन्। फ्रान्सका गृहमन्त्रीका अनुसार गर्मीबाट राहत खोज्ने क्रममा नदी ताल र पोखरी जस्ता असुरक्षित जलाशयमा पौड़ी खेल्ने क्रममा डुबेर कम्तीमा 74 जनाको ज्यान गएको छ। चरम गर्मीका कारण विभिन्न युरोपियन देशहरूले विशेष सावधानी अप्नाएका छन्।
2: अब खेल खबर। सह आयोजक क्यानाडा दक्षिण अफ्रिकालाई 1-0 गोल अन्तरले पराजित गर्दै पहिलो पटक फिफा विश्वकप फुटबलको अन्तिम स्वरमा पुगेको छ। लस एन्जलसमा गइराती स्टेफेन एउस्ताकियोले पेनाल्टी क्षेत्रको बाहिरबाट गरेको गोलसँगै क्यानाडाले ऐतिहासिक जीत हात पारेको हो। तेस्रो पटक विश्वकप खेलिरहेको क्यानाडा यसअघि दुई पटक समूह चरणबाट बाहिरिएको थियो। क्यानाडासँग पराजित भएसँगै दक्षिण अफ्रिकाले प्री क्वार्टर फाइनल पुग्ने अवसर गुमाएको छ। क्यानाडा समूह बीमा दोस्रो भएर नकआउट चरणमा पुग्दा दक्षिण अफ्रिका समूह एबाट उपविजेता भन्दै नकआउटमा पुगेको थियो। अब अन्तिम स्वरमा क्यानाडाले मोरक्को वा नेदरल्याण्ड्स मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। दक्षिण अफ्रिकाले समूह एकको उपविजेताका रूपमा अन्तिम स्वर पुगे पनि आजको खेलमा अपेक्षित प्रदर्शन गर्न सकेन। क्यानाडाले पहिलो खेलमा बोस्निया एण्ड हर्जगोभिनासँग एक एक गोलको बराबरी खेल्यो। दोस्रो खेलमा कतारलाई 6-0 गोलले पराजित गर्दै क्यानाडा अन्तिम खेलमा स्विजरल्याण्डसँग 2-1 गोलले पराजित भएर उपविजेता हुँदै नकआउट चरणमा पुगेको थियो। विश्वकपमा आज नेपाली समयअनुसार राति पौने 11 बजे अमेरिकाको वेस्टर्न स्टेडियममा ब्राजिल र जापानले खेल्दैछन्।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। देशभरि हिनामिना वा अतिक्रमण भएका सरकारी सार्वजनिक र गुठी जग्गाको सत्य तथ्य विवरण प्राप्त लगाउने गर्ने उद्देश्यले गठन गरिएको सरकारी सार्वजनिक गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग 2076 को प्रतिवेदन कार्यान्वयन नभई ओझेलमा पर्दै आएको खबर गोर्खापत्रले लेखेको छ।
2: सरकारले किसानलाई लक्षित सेवा सुविधा तथा अनुदानलाई व्यवस्थित र प्रभावकारी बनाउन संचालन गरेको किसान सूचीकरण कार्यक्रम अन्तर्गत अहिलेसम्म देशभरका 26 लाख किसान सूचीकृत भएका खबर नागरिक दैनिकमा छ।
1: उच्च शिक्षाका लागि विदेश जान चाहनेलाई परामर्श दिँदै आएका शैक्षिक परामर्श व्यवसायमा सरकारले कडाई गर्न थालेको छ। परामर्शको नाममा विद्यार्थीलाई झुटो आश्वासन दिएर पठाउने र विदेश गएपछि विद्यार्थी अलपत्र परेका घटना बढ़न थालेपछि सरकारले सक्रियता बढ़ाएको हो।
2: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले विश्व बैंक र एसियाली विकास बैंक एडीबीले भन्दा दुई छिमेकी देशले दिने ऋणको ब्याज दर महँगो हुने बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा हिजो बोल्दै वहाँले छिमेकी देश चीन र भारतबाट आउने ऋणमा पनि साधन स्रोत र विशेषज्ञता लिनुपर्ने शर्त हुने जानकारी दिनुभयो।
1: सरकारले आउँदो आर्थिक वर्ष 2083-84 मा झन्डै 3 अर्ब रूपियाँ बराबरको गाड़ी खरिद गर्ने तयारी गरेको खबर नयाँ पत्रिकाले लेखेको छ।
2: चिया आयातमा भारतले खुकुरो नीति लिएसँगै नेपाली चिया निर्यातमा देखिएको अवरोध सहज हुने देखिएको छ। भारतले नेपाली चियामाथि लागू गरेको कड़ा गुणस्तर परीक्षण व्यवस्थाका कारण 2 महिनादेखि नेपाली चियाले भारत निर्यातमा अवरोध झेल्दै आएको थियो।
1: सुकुम्बा चिलाई सरकारले गएको मंगलबार नै उर्दी गरेको थियो 5 दिनभित्र होल्डिङ सेन्टर छाड्नु अन्यत्र आफ्नै व्यवस्था गरेर बस्नु, तर त्यसअघि नै मन्त्री परिषदले निर्णय गरेर दिने भनेको एकमुष्ट 25,000 र मासिक 15,000 नदी सरकारको यस्तो अल्टिमेटम आएको थियो। अझ त्यो 5 दिन सकिँदासम्म नै राहत वितरण नगरेपछि होल्डिङ सेन्टर छान्ने अल्टिमेटमहरू 7 दिन थपिएको छ। सुकुम्बासीलाई राहत र निर्वाह भत्ता समेत नदी होल्डिङ सेन्टरबाट निकाल्न हतार शीर्षकको खबर नयाँ पत्रिकाले लेखेको छ।
2: नेपाली कलेज अध्ययन गरेको नक्कली कागजात तयार गरी विदेशी विद्यार्थीलाई अध्ययन भिसा दिलाउन भूमिका खेल्ने धन्दामा डाक्टर सुबोध शुक्ला संगठित रूपमै संलग्न रहेको खुलेको छ। उनलाई अध्यागमन विभागले गएको 28 जेठमा पक्राउ गरेको खबर आजको नयाँ पत्रिकामा छ। असारको खडेरी पुसको झरी
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: केही ठाउँमा रातिदेखि नै वर्षा, भोलि र पर्सि अझै ठूलो पानी पर्ने सम्भावना, बाढ़ी पहिरोबाट बस्नको लागि पूर्व तयारी र सतर्कता अपनाउन आग्रह।
1: धान दिवस मनाउँदै गर्दा किसानलाई सिंचाई र मलको अभाव, नेपालीको भान्सामा अरू परिकार भन्दा चामल भातको महत्व आज पनि उस्तै।
2: यो आर्थिक वर्षमा 12 खर्ब 60 अर्ब रूपियाँ भन्दा धेरै राजस्व नउठ्ने, आर्थिक वर्ष सकिन 2 हप्ता मात्रै बाँकी रहँदा विकास बजेट 35% मात्र।
1: युरोपमा गर्मीका कारण 1 हप्तामा 1300 भन्दा बढ़ीले ज्यान गुमाए, वर्षेनी युरोपको तापक्रम दोब्बरले बढ़दै गएको डब्ल्यूएचओको भनाई।
2: र दक्षिण अफ्रिकालाई हराउँदै क्यानाडा पहिलो पटक विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। रासोपा महाधिवेशनमा गुटबन्दी हुँदैन भनिए पनि कतिपय नेताहरूले देखिने गरी नै गुटबन्दी गरेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ घण्टी चिन्ह भएको पार्टी कार्यालयको ढोका उभिमा उभिरहेका एकजना नेता पत्रकारसँग भन्दैछन्, होइन होइन त्यस्तो होइन, म त सधैँ गुटबन्दीको राजनीति गर्न हुन्न भन्ने मान्यता राख्छु, क्या नपत्या मेरो गुटकोलाई सोध्नु त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: फुटबल सीजन आयो अब एक्साइटमेंट टीवी मात्र होइन घर भित्र महसुस हुन्छ
3: यो फुटबल सीजन हेर्नुहोस् चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung mini LED TV Samsung Vision AI TVs मा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन साथै 25% सम्मको डिस्काउन्ट र 24 महिनासम्मको EMI
4: सबै लागू हुनेछन्

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379, सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: बिकट पहाडी बाटोमा सधैँ अघि बढ्ने त
2: यस्तो हो केही मान्दा तन्तु पनि छ।
3: Sí, Powerball.
4: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. Juega ya.
5: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
6: नेपाललाई चाहिएको छ योद्धा, टाटा योद्धा पिकअप, न सुख न रोग।

प्यारों मयो देश निमित क्यारों क्यारों मयो

0: हिसाबले चाहिँ लैंगिक तपाईँ अल्पसंख्यकको संख्या चाहिँ अलि बढी भन्ने तर त्यो यसलाई चाहिँ अलिकति संस्थागत गरेर दर्ता प्रक्रिया गरेर त्यसरी चाहिँ नआउँदाखेरि गाह्रो भयो भन्नुभएको थियो। यो चाहिँ देशैभरि पनि यस्तै समस्या यदि छ भने त्यसलाई सजिलो बनाउन अथवा त्यो संस्थागत रूपमा अगाडि बढ्न बढाउनको लागि नै निकाय समाजले काम गरि नै राखेको छ अथवा गर्ने विचार गर्दैछ।
1: यो कन्टिन्यू रूपमा निलिगा समाजले चाहिँ सेन्ट्रल लेभलबाट
0: अथवा यो निलिगा समाजले मात्रै होइन अरू कसैले पनि गर्न सक्छ उनीहरूले पनि गर्नुपर्छ भन्ने
1: सबैले गर्नुपर्छ। यो त खासमा भनिदिने हो भने जस्तो उच्च स्तरीय जति पनि छन् हाम्रो सुरुमा त भनी गए नि अहिले पनि ठुल्ठुला पोलिटिकल पार्टी जसको चाहिँ डिसिजन चल्छ त्यो ठाउँमा चाहिँ यो समुदायको प्रतिनिधित्व हुनु एकदमै जरुरी छ। पछिल्लो क्रममा भूमिका आइसकेपछि कतिको सहज लाग्छ हाम्रो समुदायका साथीले एकदम सहज हामीले पनि पोलिटिकल पोलिटिक्समा छिर्न सक्ने रहेछौँ होइन हामी पनि हामीलाई पनि राजनीतिक साक्षरता चाहिन्छ अब चाहिँ हामी पनि अगाडि आउनुपर्छ भन्ने किसिमको पछिल्लो क्रममा के थियो भन्दा होइन हामी यो अभियान त हौ एउटा मानव अधिकारको लागि चाहिँ हामी लड्न सक्छौँ फलाम ठाउँमा चाहिँ तेस्रो लिङ्गलाई थुनिया छ भने त्यो ठाउँमा गएर चाहिँ हामी लबी गर्न सक्छौँ मात्रै सीमित थियो भने अहिले चाहिँ पोलिटिकल इस्युजमा चाहिँ भनौँ न पोलिटिकल अलिकति राजनीतिक क्षेत्रमा चाहिँ हामी उदाउनुपर्छ भन्ने कुरो सोच आउनु भनेको त धेरै ठूलो परिवर्तन हो।
0: त्यो सोच आएर मात्रै पुग्ने हो कि के भयो भने त्यो त्यही अनुसारको राजनीतिमा सक्रिय रहन र भोलि कानून बनाउने ठाउँमा पुग्नको लागि पनि त्यो सकिन्छ भन्ने तपाईँहरूमा त्यो विश्वास छ?
1: हामीलाई विश्वास कहाँनिर छ भन्दाखेरि प्रत्येक जुन निर्णायक तहहरू छ त्यो निर्णायक तहदेखि लिएर ल मेकर्सहरू होइन उहाँलाई चाहिँ यो विषयमा के हो यो सेक्स जेन्डर सेक्सुअलिटी एलजीबीटीआईक्यू कम्युनिटिज भनेर उहाँहरू अवेर हुन जरुरी छ। त्यसपछि गएर चाहिँ प्रत्येक सेक्टर्समा चाहिँ यो समुदायलाई चाहिँ समावेशितामा ल्याएर यसको विषयमा बुझेर त्यस्तै किसिमको नीति नियम कानूनहरू चाहिँ फर्मुलेट गरिदिनु भयो भने त अफकोर्स तल त भनौँ न प्रोभिन्स लेभलमा लोकल लेभलमा त अटोमेटिकली बुझिन्छ नि त।
0: त्यो भनेको राजनीतिक दलको नेतृत्वले त्यो अवसर दिने र त्यो अनुसारको प्राथमिकता दिने काम
1: राजनीतिक दल मात्रै नभनौ बाँकीको अरू अरू पनि छन् विभिन्न विधाहरू छ नि। राजनीतिक दल एउटा विधा भयो होइन बाँकीको अब भनौँ न कति किसिमका चाहिँ त्यो लहरू छन् कस्तो कस्तो कानूनहरू छन् त्यो कानूनहरूमा प्रत्येकमा चाहिँ स्पेस पायो भने परिवर्तन त सम्भव नै छ नि।
0: अनि यसमा जस्तो लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको तर्फबाट अझै हामीले पनि गर्नुपर्ने अथवा हामीले पनि थप परिमार्जित भएर अगाडि बढ्नुपर्ने अथवा संगठित भएर हो कि कसरी तपाईँहरू चाहिँ त्यो सामूहिकताको भावना कसरी विकास गर्दै हुनुहुन्छ?
1: सामूहिकताको भावना यो लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूको जुन समूह छ समूह भनौँ न एउटा समाज छ यो समाज अब मान्छे आफ्नो समुदाय कता छ होइन उतैतिर टल्किँदैन हो अन्ततिर त जाँदैन नि त। जस्तो सिसजेन्डर वुमन सिसजेन्डर म्यानहरूको अब देखिहाल्नु भएको छ समुदाय हाम्रो समुदाय नै हो तर हाम्रो समुदायको लागि स्पेस जहाँनिर उसको आवाज सुनिन्छ जहाँनिर उसको चाहिँ अलिकति भनेका भनाइहरू सुनिन्छन् ती ठाउँमा गएर आफ्नो कुरा व्यक्त गर्ने न हो त्यो ठाउँमा गइरहँदाखेरि चाहिँ त्यहाँबाट मात्रै भन्नुपर्छ भन्ने चाहिँ पक्कै पनि होइन। यो अर्को हाम्रो समुदायले पनि बोलिदिनुपर्छ अरू समुदायले पनि बोलिदिनुपर्छ भन्ने चाहिँ हो।
0: अनि अहिले विभिन्न ठाउँमा

0: सरकारी रूपमा अभियान चलिरहेको छ।
1: अभियान त कन्टिन्यू चल्ने हो यो होइन। अब धरपकडको कुराहरूमा चाहिँ जहाँसम्म लाग्छ यो समुदायको मैले त्यति साह्रो चाहिँ देखाएको चाहिँ छैन। अलिकति सहनशील भएर धैर्य भएर बरू एउटा पोजिसन पेपर लेखेर चाहिँ मन्त्रालय धाउने चाहिँ हाम्रो छ। किन भन्दा अभियान त कन्टिन्यू त गर्न पर्यो होइन, लडाईँ त लड्न पर्यो नि त। त्यो लडाईँ लड्नका लागि माइती घर मण्डलामा गएर के भन्छ गरे आवाज उठाउनु मात्रै होइन कि हामी चाहिँ सूक्ष्म रूपमा अलिकति आफूलाई शान्त रूपमा चाहिँ विभिन्न ठाउँमा गएर चाहिँ आफ्नो पोजिसन पेपरहरू रेडी गरेर जानु चाहिँ हाम्रो अभियान हो। हामी गइरहेको पनि छौँ। यो गइरहँदाखेरिमा चाहिँ हजुरको कस्तो छ भन्दाखेरि अब ठुलै रूपमा चाहिँ जानुपर्छ त्यो चाहिँ होइन, हाम्रो आवाज जानुपर्छ त्यो ठुलो कुरा हो होइन। अब सबै समुदाय नै आएर एकैचोटि नेपाल अधिराज्य भनेका समुदायहरू आएर जानुपर्छ भन्ने चाहिँ होइन।
2: अनि अहिले जुन मिलेका समाज अन्तर्गत प्राइड परियोजना भनेर पनि तपाईँले चलाइ राख्नु भएको छ, यो यसले खास के हो? यो परियोजना चल्दै गर्दाखेरि लिङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई यसले कसरी सहयोग पुर्याइराखेको?
1: यो

प्राइड भनेको चाहिँ प्रमोटिङ इन्क्लुजन आइडेन्टिटी हैन डिग्निटी यसमा चाहिँ इन पोलिटिकल सेक्टर्स भन्ने हो यो चाहिँ राजनीतिसँग जोडिएको हो होइन राजनीतिसँग जोडिएकोले गर्दाखेरिमा चाहिँ पछिल्लो क्रममा यो समुदायका व्यक्तिहरू राजनीतिक रूपमा अगाडि आउनुपर्छ राजनीतिक साक्षरता चाहिन्छ भन्ने विषयलाई लिएर चाहिँ यो परियोजनामा हामी काम गर्दैछौँ र यो काम गरिरहँदाखेरिमा चाहिँ यसको उद्देश्य भनेको यो समुदायका व्यक्तिहरू पोलिटिकल रूपमा चाहिँ सामेल हुन् यिनीहरूलाई चाहिँ राजनीतिक ज्ञान चाहिन्छ राजनीतिक ज्ञान सँगसँगै भोलि गएर चाहिँ राजनीतिक क्षेत्रमा चाहिँ यहाँहरू पनि सहभागी हुन पाउन् भन्ने चाहिँ हाम्रो इन्टेन्स हो होइन उद्देश्य हो र यसका लागि चाहिँ हजुरको हाम्रो कार्यक्रम भनेको राजनीतिक साक्षरता कार्यक्रम त छँदैछ भोटर राइटको प्रोग्राम त छँदैछ होइन मेन भनेको मेन्टर र मेन्टरसिपको कुरा छ जस्तो अब हाम्रो मेन्टर भनेको पोलिटिकल कुनै एउटा ठुलो पोलिटिकल ब्याकग्राउन्डको व्यक्ति हाम्रो समुदायका एलजीबीटीआई समुदायका व्यक्तिहरूलाई चाहिँ मेन्टी भनेर उहाँलाई चाहिँ ट्रेनी उहाँलाई चाहिँ सिकाउनुहुन्छ हामीले चाहिँ त्यो कक्षा सञ्चालन गर्छौँ महिनामा एकचोटि।

0: छुने के हो चुन्ने भाषामा आइले के हुन्छ होइन विधानमा संविधानमा कहाँनिर यो कुराले बोल्छ भन्ने कुराहरू चाहिँ हाम्रो समुदायका साथीले कुरा उठाउनुहुन्छ र त्यही अनुसारमा चाहिँ मेन्टरले चाहिँ कोच गर्नुहुन्छ त्यो कोच गरेको आधारमा चाहिँ यो प्रोजेक्ट यो सँगसँगै चाहिँ अब यसको अन्तिम उद्देश्य भनेको चाहिँ यो समुदायका व्यक्तिहरू पोलिटिकली हाम्रो अर्को टार्गेट चाहिँ के हो भन्दाखेरि हजुरको 84 को चुनाव जुन हुँदैछ प्रोभिन्सियल लोकल लेभलको त्यो चुनावमा चाहिँ कोही न कोही उठौँ भन्ने चाहिँ हाम्रो उद्देश्य हो
1: जितौँ पनि अनि अघि तपाईँले जुन भन्नुभयो नि मधेस र ब्राह्मण क्षेत्रीय समुदायमा अझै पनि लैङ्गिक यौनिक अल्पसंख्यकको पहिचान अथवा उनीहरूको त्यो अस्तित्वमा राम्रोसँग स्वीकार गरिराखेको छैन भनेर भन्नुभयो त्यो क्षेत्र जहाँ अझै खुल्न अथवा खुल्न दिनको लागि वातावरण बनिरहेको छैन त्यसमा अलि बढी कार्यक्रमहरू तपाईँहरूले त्यो चलाइराख्नु परेको अथवा चलाउने विचार गर्नुभएको केही छ कि छैन
0: ठ्याक्कै यो ब्राह्मण क्षेत्री मधेसी समुदायलाई मात्रै त होइन होइन ओभरअलमा चाहिँ समग्र रूपमा निर्या समाजले चाहिँ सबैले बुझौँ सबैलाई चाहिँ आन्तरिक व्यक्ति रूपमा मनाउनुहोस् भन्नका लागि चाहिँ विभिन्न प्रोभिन्समा विभिन्न लेभलको कन्सल्टेसनहरू गर्छ अब हामी सङ्घीय स्तरमा सँगै हाम्रो यो सांसद जुनहरूलाई लिएर विभिन्न प्रोग्रामहरू चलाउँछ भने प्रोभिन्स लेभलमा चाहिँ प्रोभिन्सियल लेभलमा कन्सल्टेसन चल्छ त्यो कन्सल्टेसन चलिरहँदाखेरिमा चाहिँ हामीले तथ्याङ्क त भन्दैनौँ र पनि आम नागरिकले बुझ्नुपर्ने कुरा बेसिक कुराहरू बुझ्नुपर्छ भनेर चाहिँ त्यो म्यासेजहरू दिइन्छ होइन त्यो म्यासेजहरू दिइरहँदाखेरिमा चाहिँ बुझ्नुहुन्छ जस्तो लाग्छ तर एउटा मान्छेमा वैचारिकताको भावना पनि हो जस्तो मलाई लाग्छ र ब्राह्मण क्षेत्रीमा त्यति ओपनअप भएर नआउनु इन्भिजिबल भएर पछाडि ब्याकवर्डमा रहनु भनेको चाहिँ उहाँहरूलाई परिवारले नै स्वीकारेको छैन समाजमा परेको कुरा पनि होइन त्यस्तो छ बाँकी अरू समुदाय जस्तो आदिवासी जनजातिका समुदायले चाहिँ सहजै है अब धेरै त नहोला यति यति मैले भन्न त सक्दिनँ होइन तर धेरै मात्रामा चाहिँ स्वीकारेको अवस्था छ घरबाटै ओपन अप भएको अवस्था छ अब कम्प्लिटली चाहिँ होइन ब्राह्मण क्षेत्रमा पनि अब धेरैजना त अब घरबाटै आउनुहुन्छ होइन तर तुलनात्मक रूपमा चाहिँ आदिवासीको तुलनामा चाहिँ ब्राह्मण क्षेत्री मधेसी समुदायमा त अझ गाह्रो पनि गाह्रो छ
1: अघि तपाईँले जसरी यो डोल्पाको घटना सुनाउनु पनि त्यस्तो अहिले अझै पनि जस्तो सार्वजनिक स्थान होला अथवा विद्यालय हुनसक्छ अझै कुन कुन क्षेत्रमा त्यस्तो खालको तपाईँहरूलाई आउने गर्छ जानकारी के अघि त्यो त्यसमा अलिकति कुराकानी गरिदिनुहोस् असम्म बुझाइ गरिदिनुहोस् भन्ने होला अनि डोल्पाको कुरा यस्तो यस्तो तर जस कुन कुन क्षेत्र विषयमा अझै पनि हामीले सम्झाइ बुझाइ गर्नुपर्ने अथवा यसमा सहयोग गरिदिनु पर्यो भने तपाईँहरूसँग त्यो समन्वयको लागि अनुरोध गर्ने परिपाटीको विकास भन्छ
0: क्षेत्रगत रूपमा भन्नुपर्दा त सबै क्षेत्रलाई छ होइन अब यो इमर्जिङ इस्युज भयो हजुरको उदयमान छ नि त यता होइन मान्छेलाई भित्रदेखि युनिभर्सिटी छ कि के रहेछ त्यो भित्र को हुन्थे यिनी किन यिनीहरूले यति धेरै भेराइटिजहरू भन्छन् विविधता कसरी छ यो भित्र भन्ने कुराहरू छ कम्पेयर रूपमा सबभन्दा ठूलो कुरा बुझ्नुपर्ने भनेको चाहिँ हजुरको हाम्रो मैले देखेको भनेको यो मिडिया सेक्टर्सले एकदमै ठूलो बुझ्नुपर्छ किनभने मिडिया सेक्टर्स भनेको यस्तो सेक्टर हो जुन सेक्टरले चाहिँ सम्पूर्ण विश्वलाई एकैचोटिमा अवगत गरिदिन सक्छ क्या यो क्षेत्रले चाह्यो भने समुदायको कुरालाई चाहिँ एकचोटि राम्रो पोजिटिभली उठाइदियो भने एकदमै राम्रो हुन्छ मिडिया सेक्टर्स एकदमै

0: हजुर, किन भन्दा मिडियाबाट नै ठुलो एकैचोटि अगाडि बढ़िरहँदा एकैचोटि फत्त पछाडि आउँछ कि यो सुविधाका व्यक्तिहरू, किन भन्दाखेरि मिडियाले त्यही अनुसारको पोर्ट्रेट गरिदिन्छ। पछिल्लो क्रमको न्युजहरू यहाँले हेर्नुमा पनि त्यो हुन्छ नि, त्यो नचाहिँदो कुराहरू जुन गरेकै हुँदैन होइन, अनि जुन त्यो असान्दर्भिक कुराहरू चाहिँ लेखिदिने जुन प्रथा छ त्यसको चाहिँ अन्त्य हुनुपर्छ। मिडिया एउटा महत्वपूर्ण, मिडियाले हामी बुझाउनुपर्छ एउटा कुरा। अनि दोस्रो कुरा के भन्दाखेरि, जुन गभर्मेन्ट तहका जुन ब्युरोक्रेटिकहरू हुन्छ नि, अब इम्प्लोइ भनौँ न, गभर्मेन्टको सर्भेन्टहरू, गभर्मेन्ट सर्भिसमा भएकाहरू, उहाँहरूलाई चाहिँ एकदमै बुझाउनु जरुरी छ। उहाँहरूले बुझ्नुभयो भने चाहिँ
1: अहिले पनि उहाँहरूले नबुझ्नु भएको
0: बुझे,
1: किनभने लोक सेवा आयोगदेखि सबै कुराको एकदम दक्ष भनेर बुझेर जानेर नै त्यहाँ प्रश्न अगाडि बढ्नु होला।
0: अब उहाँहरू बाँकीको कुरामा दक्ष भएर जानुभयो होइन, तर एउटा समुदायको इस्यू के हो, मुद्दा के हो भनेर चाहिँ त्यसरी बुझेर गएको अवस्था चाहिँ छैन। यो मात्रै कम्युनिटीको कुरा होइन, दलितको कुरालाई लिएर हेर्नुहोस्, अपाङ्गता भएका व्यक्तिका कुरालाई लिएर हेर्नुहोस् होइन, अनि दूर दराजका ती मुसाहर समुदायको कुरालाई हेर्नुहोस्, डोल्पा रोल्पाको कुरालाई लिएर हेर्नुहोस्। यो सबै अध्ययन गरेर त कसरी जानुभयो होला र उहाँहरू, त्यो त होइन पक्कै पनि। र कुनै पनि व्यक्तिको व्यक्तिगत कुरालाई बुझ्नका लागि त

0: नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunuwafm.com बाट संसारभरकै छात्र प्रसारण भइरहेको बिहान 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। हावाहुरीले ढालेको रूखका कारण खसेको नाङ्गो खारबाट करेन्ट लागेर सोलुखुम्बुका एक युवक घाइते। काठमाडौँमा अवस्था चल्दै सोलुखुम्बुमा करेन्ट दुर्घटना र जलविद्युत आयोजनाका समस्याप्रति सांसद कार्कीद्वारा सरकारको ध्यानकर्षण। नापेदुतको सिचारमा 110 रोपनीमा 46,000 भन्दा बढ़ी अलैँचीका बिरूवा रोपिए। कक्षा 12 को पुनर्योग शुल्क खारेज गर्न सांसद गुरूङको माग। म्याग्दे गाउँपालिकाले सगरमाथा आरोहण गर्नेलाई 5,00,000 दिने। र दक्षिण अफ्रिकालाई हराउँदै क्यानाडा पहिलो पटक विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश। थुमबुटको सी गाउँपालिका 3 पञ्चममा नाङ्गो विद्युतमा करेन्ट लागेर 36 वर्षीय नारायण प्रसाद पराजुली गम्भीर घाइते हुनुभएको छ। शनिबार बिहान करिब 11:30 बजे पैराथाम स्थित काङ्गेल पञ्चम सड़क खण्डमा सड़क निरीक्षणका क्रममा फोनमा कुरा गर्दै हिँडिरहेका बेला विद्युत प्रवाह भइरहेको भूइँमा झरेको नाङ्गो तारमा छोइदा उहाँ घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिनुभएको छ। उहाँका अनुसार घाइते पराजुली पञ्चम निवास टेकनाथ पराजुलीका छोरा हुनुहुन्छ। गम्भीर अवस्थामा रहेका उहाँलाई तत्काल हेलिकप्टर चार्टर गरी थप उपचारका लागि काठमाडौँ पठाइएको थियो र हाल उहाँको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे दिउँसो 12:30 बजे जानकारी प्राप्त भएपछि विशुगाड काङ्गेलबाट प्रहरी हवलदार तुलाकान्त चौधरी को कमाण्डमा 2 सदस्यीय प्रहरी टोली तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी घटनास्थलमा खटिएका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धान तथा स्थानीयसँगको बुझाई अनुसार असार 12 गते आएको तीव्र हावाहुरीका कारण सड़क छेउको सल्लाहको रूख भाँचिएर विद्युत पुलमा बचारिएको थियो। रूखले पुलमा क्षति पुर्याएपछि विद्युतको नाङ्गो तार भूइँमा झरेको र त्यसमा विद्युत प्रवाह भइरहेकाले पराजुले दुर्घटनामा परेको प्रहरीको निष्कर्ष रहेको छ। यस्तै बीच सोलुखुम्बुका स्थानीय नागरिक र पोसो चौपाई निरन्तर दुर्घटनाको शिकार भइरहेको भन्दै प्रतिनिधि सभामा सांसद प्रकाश सिंह कार्कीले सरकारको ध्यानकर्षण गराउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले थुलुङ्गु कोशी गाउँपालिका स्थानीय नारायण पराजुली करेन्ट लागेर गम्भीर घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। घाइते पराजुलीको अवस्था जटिल भएपछि थप उपचार लागि काठमाडौँ रेफर गरिएको जानकारी दिँदै उहाँले यस्ता गम्भीर प्रकृतिका घटनाहरू लगातार दोहोरिरहेको प्रति तीव्र असन्तुष्टि जनाउनुभयो। यसअघि पनि नेले बजारमाथि करेन्ट प्रवाह भइरहेको पुलका कारण एक गाईको मृत्यु भएको घटना समेत स्मरण गराउनुभयो। सांसद कार्कीले सोलुखुम्बुको लेखुपिके गाउँपालिका र रामेछापकोमा कुण्डा गाउँपालिकामा एमबी दोगढ ग्रुपद्वारा निर्माणाधीन तथा संचालित जलविद्युत आयोजनाहरूका विरूद्ध स्थानीय नागरिक लामो समयदेखि आन्दोलनरत आए पनि उनीहरूको मागको कतैबाट सुनवाई नभएको भन्दै आक्रोश व्यक्त गर्नुभयो। विद्युत उत्पादन र विकासका नाममा स्थानीय बासिन्दाको जीवनलाई जोखिममा पार्ने तथा उनीहरूको मुख्य जीविकोपार्जनको माध्यम रहेको खेती योग्य जमिन नष्ट गर्ने अधिकार कसैलाई नभएको उहाँले प्रश्न पार्नु भएको छ।
1: आज मात्र सोलुखुम्बुको थुलुङ्गुकोशी गाउँपालिका 3 पञ्चमका नारायण प्रसाद पराजुली करेन्ट लागेर गम्भीर दुर्घटनामा पर्नु भएको छ। सूत्रमा आए अनुसार हाइड्रो पावरको विद्युतीय तार जथाभावी भूइँमा छोडिएको कारण यस्तो दुःखद घटना भएको हो। उहाँलाई सोलुखुम्बुको राम्रो अस्पताल र विशेषज्ञ चिकित्सकको अभावका कारण हेलिकप्टर मार्फत काठमाडौँ रेफर गरिएको थियो। उहाँको शीघ्र स्वास्थ्य लाभको कामना पनि व्यक्त गर्दछु। यति मात्र होइन सभामुख महोदय, यस्ता घटनाहरू लगातार भइरहेका छन्। केही दिन अघि मात्र नेले बजारमाथि तामाङ गाउँमा करेन्ट प्रवाह भइरहेको पोलमा एक गाईको समेत मृत्यु भएको थियो। केही समय अघि मैले सदनमा एमभी दुवर हाइड्रो पावरले स्थानीय माग प्रति व्यवस्था गरेको विषय पनि उठाएको थिए। यसको नि कुनै ठोस निष्कर्ष बिना जनताको माग सुनवाई भएको छैन रहेछ अहिलेसम्म। जिल्लावासीको अधिकारको शेयर समेत दिएको छैन अनि यस्ता समस्या दिन प्रतिदिन बढ़िरहेका छन्। सम्माननीय सभामुखज्यू, के जनताको ज्यान कुनै मूल्य छैन? जहाँबाट विद्युतीय उत्पादन हुन्छ त्यही क्षेत्रलाई नै बत्ती मुनिको अध्ययारू बनाएर राख्न मिल्छ र विद्युतीय उत्पादनका नाममा स्थानीयको जीवन जोखिममा पार्ने र खेतीयोग्य जमिन नष्ट गर्ने अधिकार कसैलाई पनि छैन। त्यसैले आज यस सदनमा जोरदार माग गर्न चाहन्छु कि हाइड्रो पावरको संचालन सुरक्षा मापदण्ड र व्यवस्थापनलाई कडाईका साथ लागू गरियोस्। यस दुर्घटनामा संलग्न साथै जिम्मेवार व्यक्तिलाई तत्काल दायरामा ल्याई पीड़ितको सम्पूर्ण उपचार खर्च बेहोर्ने व्यवस्था गरियोस्। उचित तथा पर्याप्त क्षतिपूर्ति उपलब्ध गराइयोस्। विकासका नाममा जनताको ज्यानसँग खेल्ने छुट कसैलाई हुनुहुँदैन। विकास चाहिन्छ तर जनताको सुरक्षा भन्दा ठूलो कुनै हुन सक्दैन। धन्यवाद। धन्यवाद।
0: माप्य दुधकोशी गाउँपालिका वडा नम्बर 4 डाँडा गाउँमा व्यापक रूपमा अलैची खेती विस्तार गरिएको छ। स्थानीय स्तरमा कृषि उत्पादन बढ़ाउने र कृषकको आय आर्जनमा सुधार ल्याउने उद्देश्यका साथ त्यहाँका कुल 110 रोपनी जोकामा 46,200 थान अलैचीको बिरूवा रोपिएको हो। यो वृहत बिरूवा विस्तार कार्यलाई सफल बनाउन अलैची प्रवर्तन ओखल ढुङ्गा जोन र सोलेरी जोनले प्राविधिक तथा सांगठनिक रूपमा सहजीकरण गरेका छन्। जो दुवै जोनको प्राविधिक तथा व्यावसायिक समन्वय कृषकहरूले आफ्ना ठूला क्षेत्रफलको जमीनलाई अलैची उत्पादनका लागि उपयोगमा ल्याएका हुन्। बिरूवा रोपण कार्यसँगै स्थानीय कृषकहरूलाई व्यावसायिक रूपमा अलैची खेती गर्ने तरिका सिकाउनका लागि एक दिने स्थलगत तालिम समेत आयोजना गरिएको थियो। काँकी काँको बहुउद्देश्य कृषि तथा पशुपक्षी विकास व्यवस्थापन कृषक समूहको अगुवाईमा सञ्चालन भएको उक्त तालिममा स्थानीय 30 जना सक्रिय कृषकहरूको सहभागिता थियो। तालिममा सहभागीहरूलाई अलैची रोप्ने सहित तरिका, रोग किराबाट जोगाउने उपाय, आधुनिक खेती प्रविधिका बारेमा प्रत्यक्ष रूपमा बारीमै लगेर अभ्यास गराइएको कृषक समूहका अध्यक्ष विकास पाईले जानकारी दिनुभयो। कक्षा 12 को परीक्षाफल प्रकाशनमा गम्भीर त्रुटि देखिएको भन्दै प्रतिनिधि सभा बैठकमा सांसद गीता गुरूङले सरकारको तीव्र आलोचना गर्नुभएको छ। राष्ट्रिय परीक्षा बोर्डले हतार हतार नतिजा सार्वजनिक गरेर जसले नै खोल्दा हजारौं विद्यार्थीको भविष्यमाथि खेलवाड भएको दावी गुरूङले गर्नुभयो। करिब 35 दिनले नतिजा ल्याउनुलाई सरकारले उपलब्धिको रूपमा व्याख्या गरे पनि त्यसको प्रत्युत्पादक परिणामले गर्दा आज विद्यार्थी र अभिभावकहरू आक्रोशित भई सड़कमा उत्रनु परेको अवस्था सूचना भएको छ। अहिले माइती घर मण्डलाको तातो घाममा न्याय माग्दै भौतारी रहेको विद्यार्थीहरूले प्लेकार्ड मार्फत मन्त्रीको घमण्डका कारण आफूहरूले किन दुःख पाउनु परेको भनी सरकारलाई प्रश्न गरिरहेका छन्। आन्तरिक परीक्षामा उत्कृष्ट अंक ल्याएका र परीक्षा हलबाट राम्रो परीक्षा दिएर निस्किएका विद्यार्थीहरू समेत वर्तमान नतिजाबाट फेरित भएकाले यसमा परीक्षा प्रणालीकै ठूलो कमजोरी रहेको देखिन्छ। केवल जस लिनका निम्ति हतारिँदा कोडिङ डिकोडिङको प्रक्रियामा गम्भीर लापरवाही गरिएको गुरूङको आरोप रहेको छ। आन्दोलनरत विद्यार्थीहरूको मागप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै गुरूङले संसद मार्फत सरकार समक्ष केही महत्वपूर्ण मागहरू समेत प्रस्तुत गर्नुभयो। परीक्षा फलको गम्भीर त्रुटिमाथि निष्पक्ष र शुद्ध छानबिन गरी दोषीमाथि कड़ा कार्यवाही गरिनुपर्ने र यसका लागि गठित समिति केवल धारा टार्ने माध्यम मात्र नबन्न उहाँले बताउनु भएको छ। साथै पूर्ण योग रिपोर्टलिङका नाममा विद्यार्थीहरूबाट लिँदै आएको चरको शुल्क तत्काल खारेज गरेर निशुल्क पूर्ण मूल्याङ्कनको व्यवस्था मिलाउन समेत उहाँले माग गर्नुभयो। म्याग्दै गाउँपालिकाले सगरमाथा आरोहण गर्नेलाई प्रोत्साहन स्वरूप 5 लाख दिने घोषणा गरेको छ। गाउँपालिकाको झण्डा सहित सगरमाथा आरोहण गर्ने म्याग्दैका बासिन्दालाई 5 लाख प्रोत्साहन स्वरूप सहयोग गर्ने नीति लिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिका अध्यक्ष श्री प्रसाद श्रेष्ठले म्याग्दैको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्देश्यले म्याग्दै गाउँपालिकाको लोगो अंकित झण्डा सहित सगरमाथा आरोहण गर्ने व्यक्तिलाई 5 लाख प्रोत्साहन अनुदान प्रदान गरिने बताउनुभयो। नेपालको गौरवको प्रतीक सगरमाथासँग गाउँपालिकाको नाम जोड्ने तथा साहसिक पर्यटन गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो। यस्तै आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ। ओखलढुङ्गामा जिल्ला अस्पताल रुम्जुटाले मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्तिहरूका लागि निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ। सीएमसी संस्थाले आज जिल्ला अस्पताल रुम्जुटारमा शिविर संचालन गर्ने भएको हो। मानसिक स्वास्थ्य समस्यामा परेका तथा औषधि सेवन गरिरहेका बिरामीहरूका लागि सेवा पुर्याउने उद्देश्यले शिविर संचालन गर्ने भएको हो। शिविर आज बिहान 9 बजेदेखि संचालन हुने अस्पतालले जनाएको छ। हरेक वर्ष असार 15 गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ। कामको चटारोले थकित भएका किसानले शक्ति प्राप्तिका लागि दही चिउरा खाने चलन छ। गर्मी र खेतीपातीको कामको बेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार 15 नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा लिन्छ। खेती बाहेक अरू पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार 15 मनाउँछन्। यस्तै 2062 सालदेखि असार 15 राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका धेरै मानिसको पेसा खेतीपाती हो। किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजको दिन असारे ढाकामा लोक दोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ। असारमा एकपत्र खिलोमा पस्नु पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ। यस वर्ष असार मध्यसम्म पनि देशका सबै ठाउँमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति रोपाई हुन सकेको छैन। कति ठाउँमा रासायनिक मलको पनि अभाव रहेको छ। यसैबीच आज कैराती र आज बिहान देशका विभिन्न ठाउँमा पानी परेको छ। पछिल्लो 4 घण्टामा लमजुङको भोलेटारमा सबैभन्दा बढ़ी 114 मिलिमिटर पानी परेको छ। त्यस्तै चितवन बाङ बाँके बर्दिया लगायतका ठाउँमा पनि ठूलो पानी परेको छ। गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा कोशी बागमती र सुदूरपश्चिम प्रदेशको केही ठाउँमा तथा कर्णाली र मधेस प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। आज दिउँसो र भरे बेलुका पनि धेरै ठाउँमा पानी सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भोलि र पछि अझै ठूलो मुसलधारे पानी पर्ने सम्भावना छ। अन्तिममा खेल समाचार। सह आयोजक क्यानाडा दक्षिण अफ्रिकालाई 1-0 पराजित गर्दै पहिलो पटक फिफा विश्वकप फुटबलको अन्तिम 16 पुगेको छ। लस एन्जलसमा गई राति स्टेफेन एउस्टाकियोले पेनाल्टी क्षेत्रको बाहिरबाट गरेको गोलसँगै क्यानाडाले ऐतिहासिक जित हात पारेको हो। तेस्रो पटक विश्वकप खेलिरहेको क्यानाडा यसअघि 2 पटक समूह चरणबाट बाहिरिएको थियो। क्यानाडासँग पराजित भएसँगै दक्षिण अफ्रिकाले प्री क्वार्टर फाइनल पुग्ने अवसर गुमाएको छ। क्यानाडा समूह बीमा दोस्रो भएर नकआउट चरणमा पुग्दा दक्षिण अफ्रिका समूह एबाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको थियो। अब अन्तिम 16 क्यानाडाले मोरक्को वा नेदरल्याण्डस मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। दक्षिण अफ्रिकाले समूहको उपविजेताका रूपमा अन्तिम 16 पुग्ने पनि आजको खेलमा उपेक्षित प्रदर्शन गर्न सकेन। क्यानाडाले पहिलो खेलमा बोस्निया एण्ड हर्जेगोभिनासँग 1-1 गोलको बराबरी खेल्यो। दोस्रो खेलमा कतारलाई 6-0 गोलले पराजित गरेको क्यानाडा अन्तिम खेलमा स्विजरल्याण्डसँग 2-1 गोलले पराजित भएर उपविजेता हुँदै नकआउट चरणमा पुगेको हो। विश्वकपमा आज नेपाली समयअनुसार राति 10:45 अमेरिकाको ह्युस्टन स्टेडियममा ब्राजिल र जापान खेल्नेछन्। बिहान 7 बजेको सोधु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वतीपुरी विदा हुन्छौ। बिहान 10 बजे सोलु हालता लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु एफएम सुन्दै रहनुहोला। नमस्कार।
2: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदलित व ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रदान गर्ने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको पैसा नै छैन सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त लागौसो कोलकातामा देखिने जस्तै लक्षण छ त कतै लागौसो त भाइ के भएको तिमीलाई निधाती भन त
3: खै दिदी के भन्नु र साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाप्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
2: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्क सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
3: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिनु
2: घरिष्ठ लज सृजना गरी धुमेसरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिउ स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्

0: सूचना सूचना सूचना
1: टूट देखिए
0: यदि तपाईंको दशामा सम्मसात उल्टा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एचआरडीसी काभ्रे कुनिपा नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वासीबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारी का लागि सम्पर्क नम्बर 9852055768 अंकमा 9853055768।

0: नेपाल बनाउने हाम्रो अभियान सहभागी बनौ र आजदेखि सजिलो तथा फरफरको अनलाइन ब्याङ्किङको फाइदा उठाउ। बुद्धिनाथ विकास बैङ्कमा जनहितमा जारी बुद्धिनाथ विकास बैङ्क जनता बैङ्कमा होइन बैङ्क जनतामा जानु पर्दछ।
1: Not the rule of Sunday, but he is the best day, Roger.

0: も参考にしてください。
1: सूचना सूचना सूचना सुरुंग जुन बेसी जोड़ने सड़क निर्माण कार्य हाल सुरुंग क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुरुंग ढुंगा खस्ने संभावना रहेकाले तल्लो खेरा साधन क्षेत्र में घासपात काट्न गाई बस्तु चराउन तथा आवत जावत गर्ने पूरा स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिम युक्त क्षेत्र में अनावश्यक रूप में नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदिनुहोस्। सुलिङ जुन बेसी उपभोक्ता समिति यौन हिंसाबाट बचौ र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीलाई परिचित नातेदार छोरीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: सफल बनाने हम अभियान सहभागी बनो आज देखी सजिलो तथा भरपर्दो ऑनलाइन बैंकिंग को फायदा उठाओ भक्तिनाथ विकास बैंक द्वारा जनहित में जारी भक्तिनाथ विकास बैंक जनता बैंक में है बैंक जनता में जानु पर्द
1: वैधानिक पाली सीतुसिनी खरीद कार्य संचालन संबंधी सूचना खाद्य व्यवस्था तथा व्यापार कंपनी लिमिटेड शाखा कार्यालय सुनखुम यही असार 11 गते देखि असार 15 गते सम्म तपस्वी बमोजिम को रैथाने बाली सेतु सिमी खरीद करने कार्यक्रम रहेको बेला सर्वसाधारण कृषक तथा कृषि समूहहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ। बालीको किसिम सेतु सिमी प्रति केजी मूल्य 228 रुपैयाँ सेतु सिमी खरीद गर्न ढुंगा माटो नमिसिएको पानीले नभिजेको रंग परिवर्तन नभएको चाउरिएको दाना नभएको घुन किरा नलागेको सफा र गुणस्तर मापदण्ड पुगेको मात्र खरीद गरिनेछ। सेतु सिमी बिक्री गर्न आउँदा आफ्नो परिचय खुल्ने कागजात र स्थानीय तह ओडाले किसान हो भने प्रमाणीकरण गरेको संकलन सिफारिस वा आफैले उत्पादन गरेको हो भन्ने ब्यौरा खुल्ने सो घोषणा पत्र साथमा लिएर आउनुपर्नेछ। सेतु सिमी खरिदको रकम सिधै किसानको बैंक खातामा जम्मा गरिने भएकाले सम्बन्धित किसानले बैंक खाता र नागरिकताको प्रतिलिपिका साथमा लिएर आउनुपर्नेछ। कम्पनीको गुणस्तर मापदण्ड भित्र नपरेको सेतु सिमी कम्पनीले खरिद गर्न बाध्य हुने छैन। इच्छुक कृषि सहकारीको हकमा स्थानीय तहको सिफारिस सहित बिक्री गर्न खोजेको परिणाम र सदस्य संख्या खुलै शाखा कार्यालयमा सम्पर्क गर्न सकिनेछ। खरिद हुने समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म स्थान शाखा कार्यालय सोलुखुम्बु सल्लेही।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0385201090 खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बु।
3: ए विकास बौद्धतिर कहाँ कुदेको यसरी
4: कलेज खोज्दैछु यार कक्षा 11 को लागि पढाइ र अनुशासन पनि कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि।
3: अरे यार त्यसो भए त सिधै बौद्ध टुसालको केम्स कलेज जाऊ न तिमीले भनेका यी सबै कुरा त्यही त छ नि।
4: बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा 11 का लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटी संकायमा 11 नयाँ भर्ना खोलियो। उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ। सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जहिन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
5: आउनुहोस् केप्स कलेज सँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्।
3: केप्स कलेज बौद्ध टुसाल।
4: थप जानकारीका लागि सम्पर्क 9712601507 9712601507।
5: सफलताको सही छनोट केप्स कलेज।
1: सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना। सालुङ झुण्डेसी सड़क निर्माण कार्य फुटिङ हुँदै नहुसीतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लो भेग नहुसीत खम्ची आसपासका स्थानीय बासिन्दाहरूलाई घाँस दाउरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र लैजान तथा आउसाउट गर्दा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सहज सुरक्षित र समयमै सम्पूर्ण गर्न सबैको सहयोगको अपेक्षा पनि गरिएको।
6: सड़क उपभोक्ता समिति सालुन सुलुखुम्बु।
1: हत्तेरीका दिदी यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाउन ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो। धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
7: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो।
1: ल सुन बहिनी सुलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वायरिङका सामान जे खुजो त्यही तयार।
7: लौ नयाँ सामान पनि पाइने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
8: हजुर बिजुली को भरपर्दो सहयात्री शांति स्टोर एंड सप्लायर्स सोलु दुतकुंड नगर पालिका वडा नंबर 5 सल्लेरी सोलु खुम्बु यहाँ बिजुली का संपूर्ण सामान होलसेल तथा खुद्रा मूल्य में पाने का साथ ही नया तथा पुराना सामान मरमत पनि थप जानकारी का लागि संपर्क नंबर गुरुकुल नारायण श्रेष्ठ 9763-0057-84 विवेक श्रेष्ठ 9862-82-00-00 सुनु धुपकुण्ड नगरपालिका 5 सोलिरी

0: चौथर्थी विकासमा जोड़ नमूना नगरपालिका बनाउने हाम्रो निचोड़। नमस्कार, म अंजु कार्की। रेडियो कार्यक्रम हाम्रो नगरमा तपाईलाई हार्दिक स्वागत छ। सोलु दुखुन्डा नगरपालिकाको सहयोगमा सोलु एफएमले उत्पादन प्रसारण गरेको रेडियो कार्यक्रम हाम्रो नगरमा हामी सोलुखुम्बुको एकमात्र नगरपालिका सोलु दुखुन्डा नगरपालिकामा भइरहेका विभिन्न विकासले गतिविधि र त्यसले स्थानीय स्तरमा पारेका प्रभावहरू समेट्ने गर्छौ। कार्यक्रममा पूर्वाधारका विकासका कुरादेखि जनचेतनामूलक कार्यक्रमका कुराहरू र नगरपालिकाका सन्देशहरू पनि समेट्ने गर्छौ। यो कार्यक्रम हरेक महिनाको अन्तिम शुक्रबार राति 8 बजेदेखि 8:30 बजेसम्म सोलु एफएममा प्रसारण हुन्छ भने सोमबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म पुनः प्रसारण हुन्छ। रेडियो कार्यक्रम हाम्रो नगरको आज तेस्रो अंक हो। तेस्रो अंकमा आज हामी बाल मैत्री वडा घोषणामा नगरपालिकाको सक्रियतामा नगरवासीको प्रतिक्रिया।
1: हजुर, धेरै धेरै भन्दा धेरै खुसी छ। हाम्रो वार्ड नम्बर 7 चाहिँ बाल मन्त्री घोषणा भएको 1 वर्ष भयो होइन। धेरै खुसी छ, बाल बालिकालाई पनि धेरै राम्रो छ, सुविधा छ, धेरै अब जम्पुटको प्रयोग भएको छ।
0: अन्य वडाहरू पनि बाल मैत्री वडा घोषणाको चरणमा छ। प्रमुख प्रशासकीय अधिकृत थापासँगको कुराकानी। बाल मैत्री वडा घोषणाका लागि के चरण पार गर्नुपर्छ?
2: घोषणाको चरणमा रहेको छ र त्यसै गरी घोषणा उन्मुख वडाहरूमा वडा नम्बर 1, 8, 10 चाहिँ घोषणा उन्मुख हुनुहुन्छ। त्यस्तै कानुनको चरणमा वडा नम्बर 4, 6, 11 र 10 नम्बर।
0: रेडियो कार्यक्रम हाम्रो नगरको शुरूआतमा सुनौ सोलु दुधकुण्ड नगरपालिका भित्र पर्ने धार्मिक स्थल ठूलो दुधकुण्डको बारेमा जानकारी सहकर्मी शर्मिला पुरीबाट।
3: दुधकुण्ड नेपालको सोलुखुम्बु जिल्ला ताबिकको ताक्सिङ गाविस वडा नम्बर 8 हाल सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 1 अवस्थित धार्मिक स्थल हो। 6,969 मिटर मुमु हिमाल तथा खाटाङ 6,853 मिटर र कायालुनी 6,681 मिटर अग्ला सुन्दर हिमाल को काखमा रहेको एक सुन्दर समुद्र सतहदेखि लगभग 4,531 मिटर उचाइमा अवस्थित छ। सदरमुकाम शनिबाट 30 कोस उत्तर दिशामा पर्ने यो कुण्डमा रहेको पानी सेतु देखिने भएकाले यसलाई दुधकुण्ड भनिएको हो। यसै धार्मिक स्थलको नामबाट नै सोलु दुधकुण्ड नगरपालिकाको नाम राखिएको छ। जनै पूर्णिमाको अवसरमा ठूलो मेला लाग्ने गर्दछ, जहाँ विभिन्न ठाउँहरूबाट हजारौं भक्तजनहरू आउने गरेका छन्।
0: तपाई यतिखेर रेडियो कार्यक्रम हाम्रो नगर सुन्दै हुनुहुन्छ। यो कार्यक्रम सोलु दुधकुण्ड नगरपालिका सोलुखुम्बुको सहकार्यमा सामुदायिक रेडियो सोलु एफएम 1.2 मेगाहर्जले उत्पादन प्रसारण गरेको रेडियो कार्यक्रम हो। संघीय संरचनाको स्थानीय सरकार स्थानीय तहको विकास निर्माणको साथमा स्थानीय स्तरको विभिन्न समस्या समाधानमा क्रियाशील रहेको छ। सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 7 बाल मैत्री वडा घोषणा गरिसकिएको छ। कार्यक्रममा नेपालमा 2068 सालदेखि कार्यान्वयनमा आएको बाल मैत्री स्थानीय शासन घोषणाका सूचकहरू अनुसार कुल 51 वटा मध्ये 50 वटा अर्थात 98% भन्दा बढ़ी सूचांक पूरा गरेपछि वडालाई बाल मैत्री वडा घोषणा गरिएको हो। यो घोषणासँगै सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 7 जिल्लाकै पहिलो बाल मैत्री शासन मुक्त वडा बन्न सफल भएको छ। बाल मैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका 2078 अनुसार सेवा प्रवाह, संस्थागत संरचना, बाल सहभागिता र बाल अधिकारको प्रत्याभूति जस्ता सूचकहरू यस वडाले उल्लेख्य प्रगति गरेको छ। यो ऐतिहासिक उपलब्धि सबैको साथ सहयोग र समन्वयकै परिणाम भएको बताउँदै वडा अध्यक्ष सुनाम गाल्जेन शेर्पाले राष्ट्रिय मापदण्ड अनुसार हाल पूरा गरेका 98% सूचांक जीवन्त राख्नु अहिलेको प्रमुख दायित्व रहेको धारणा राख्नु भएको छ। यसै विषयमा वडा नम्बर 7 वडा अध्यक्ष सुनाम गाल्जेन शेर्पा र स्थानीय नागरिकहरूको प्रतिक्रिया सुनौ।

0: सविता विश्वकर्मा म चाहिँ कार्मा आयौँ हो स्टेसनमा बसायौँ हो
1: हजुर आज चाहिँ तपाईँको ओडा चाहिँ ओडा नम्बर 7 बालमैत्री ओडाको
0: हजुर धेरै भन्दा धेरै खुसी छ हाम्रो वार्ड नम्बर 7 चाहिँ बालमन्त्री घोषणा भएको एक वर्ष भयो होइन धेरै खुसी छ बाल बालिकालाई पनि धेरै राम्रो छ सुविधा छ धेरै अब जम्पुटको प्रयोग भएको छैन होइन यहाँ कुरा अब जसरी भए पनि हाम्रो वार्ड नम्बर 7 चाहिँ बालमन्त्री घोषणा भइसकेर पनि अब बालमन्त्री घोषणा एक साल बितेर पनि अब के हाम्रो आज उत्सव मनाइरहेको छौँ होइन अब ठिकै छ म चाहिँ अब यहाँको शिक्षक संघको सदस्य पनि हो त्यही कारणले गर्दाखेरि हामीले धेरै धेरै धेरै खुसी छु एकदम हामी धेरै खुसी छौँ मेरो चाहिँ एकदम घर पनि नजिकै छ यही कुरा हो अब यही एरियामा नि पर्छ अब पहिला जे योभन्दा अगाडि धेरै अब चकलेट बिस्कुट खाने जता पाए त्यतै फाल्ने है फोहोर मैलो हुने घर वरिपरि पनि धेरै फोहोर हुने यो स्कुल एरिया पनि धेरै फोहोर मैलो भइरहेको थियो अहिले भनेको धेरै हाम्रो एकदम राम्रो भइरहेको छ सरसफाइमा पनि अति नै ध्यान दिइरहेको छौँ हामी जे भने हाम्रो शिक्षकहरू हुनुहुन्छ हामी यहाँ सबैजना वडा अध्यक्षजी हुनुहुन्छ उहाँले धेरै सपोर्ट गर्नुभएको छ अब धेरै चाहिँ बोल्न आउँदैन होइन उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु परिवर्तन त धेरै भयो परिवर्तन भएको छ अब किनकि अब अहिले चाहिँ हालमा अब बाल बालिकाहरूलाई कुट्न नमिल्ने अब जस्तै अब धेरै नराम्रो वचन दृष्टिकोणले हेर्नु भएन अनि त्यही कारणले गर्दाखेरि अब हुन चाहिँ अझै पनि योभन्दा पनि राम्रो होस् अझै बाल बालिकाहरूले पनि अझै राम्रो गर्दै जाउन् उनीहरूले पनि जे होस् शिक्षकहरूले भनेको मानुन् अब त्यस्तै हो अब उहाँहरूले पनि अब त्यो ओडाहरूमा पनि छिटै बालमन्त्री भइदियोस् हाम्रो यहाँ गाउँमा 7 नम्बर वडा जस्तै भइदियोस् जताततै एउटै भयोस् भन्ने चाहिँ धारणा गरेको छु
1: त्यही यो नगरपालिकाको
0: धन्यवाद भन्न चाहन्छु उहाँहरूले नै धेरै सहयोग गर्नुभयो साथ सपोर्ट गर्नुभयो हाम्रो वार्ड नम्बर 7 धेरै राम्रो गरिदिनु भएको छ धेरै धेरै धन्यवाद भन्न चाहन्छु अब तर धेरै मान्छेहरू चिनेको छैन नचिने पनि उहाँहरूलाई मेरो हृदयदेखि नै धेरै धेरै धन्यवाद भन्न चाहन्छु हुन्छ धन्यवाद
1: हजुरको नाम र ठिकाना
2: मेरो नाम चाहिँ नयाँ पाना हो मेरो नाच्ने गाउँमा
0: वार्ड नम्बर सात
1: हजुर विशेष गरी यो एउटा बालमैत्री घोषणा भएको नि एक वर्ष भएछ है आज वार्षिक उत्सव अनि विशेष गरी एक वर्षभित्र चाहिँ तपाईँले आफ्नो गाउँमा चाहिँ आफ्नो बालबालिकामा के परिवर्तन पाउनुभयो त
0: परिवर्तन त धेरै भइसक्यो र किनभनेदेखि पहिला हो भन्दा बच्चाहरूलाई नै आरोप पराउनु गर्दाखेरि चाहिँ मानिन्थ्यो है अहिले चाहिँ बच्चाहरूले चाहिँ अब बालमैत्री चाहिँ हाम्रो घोषणा भइसक्यो कुद्नु हुँदैन कराउनु मिल्दैन काम गर्नु मिल्दैन हामीले के भन्यो भने बच्चाहरूले अब हामीले अलिकति ठुलो स्वरले करायो भने चाहिँ हामी त्यो कुरा गऱ्यो भने तपाईँहरूले सिधै पुऱ्याउँछ हेर्नुहोस् न हामीले काम गर्नु मिल्दैन धेरैमा कराउनुहोस् अब स्कुलमा नि हामीले पटपट भन्छ घरमा हुँदैन पटपट भन्छ हामीले धेरै पढ्नु पनि सक्दैन हाम्रो दिमागले भ्याउने मात्रै पढ्ने अब कराउनु मिल्दैन भन्ने चाहिँ स्वभाव भइसक्यो बच्चाहरूको धेरै परिवर्तन राम्रो नै हो सकेसम्म धेरै राम्रो त्योभन्दा नराम्रो पनि हो कि दुईको कुरा भयो कि त्यो बच्चाहरूको लागि सुधार त पहिले भन्दा चाहिँ बच्चाहरूको पढाइमा अलिक कम नै छ किनभनेदेखि अब सरमिसहरूले नि अब कुद्नु कराउनु नमिल्ने भयो भन्ने भयो अब धेरै टाइप पनि भएन त्यो भएपछि उनीहरूको खुसीले गर्दाखेरि पहिले भन्दा पढाइमा नि अलिक कमजोर नै भएको छ मलाई त्यस्तो महसुस लागिरहेछ अनि अब अरूलाई चाहिँ के कस्तो छ अब कराउनु मिल्दैन भनेर उनीहरूलाई चाहिँ अब सबै कुरो भयो त्यो भएपछि अब घरमा पिट्नु मिल्दैन सरहरूले पनि पिट्नु मिल्दैन भन्ने भयो अलिक कमजोरी नै छ
1: हजुर विशेष गरी बाल श्रम बाल विवाहहरू हुने गरिरहन्छु होइन धेरै ठाउँमा र यहाँ चाहिँ बालमैत्री कुरा घोषणा भएसँगै त्यसको कमी त्यसको सुधार चाहिँ तपाईँले के कस्ता दिनु
0: भएको छ अहिले अब होइन लुकी छुपी चाहिँ होला खास चाहिँ त्यस्तो छैन अहिले अब बाबामाले पनि त्यसरी माघी बिहेहरू गर्ने अनि भाजी पनि अब बच्चाहरूलाई पनि धेरै डर भयो धेरै नै सुधार भइसक्यो त्यसमा चाहिँ त्यसलाई चाहिँ मलाई खुसी छ फेरि
1: विशेष रेवाडालाई चाहिँ बालमैत्री बनाइराख्न चाहिँ स्थानीयहरू कस्ता चुनौतीहरू आउँदा रहेछ
0: ठिकै जस्तो पनि भयो है मेरो लागि चाहिँ अब सानो बच्चाहरूमा भाग्ने बिहे गर्ने धेरै कुराहरू थियो नि त अहिले त उनीहरूलाई पनि अलिक डर मान्ने भयो हामीलाई पनि त होइन पहिले पहिले त 17-16 वर्षदेखि बिहे गर्नुपर्छ भन्ने हुन्थ्यो नि त बाबामालाई अहिले त्यस्तो बिहे गर्नु हुँदैन पढ्नुपर्छ 25 वर्ष नपुगिन्जेल हामीले पनि त बिहे गर्नु हुँदैन दुःख पाउँछ अझै पनि 17-18 वर्षको बच्चा चाहिँ हामीले अब सानो नै सम्झिन्छ कि बालिकाले नै सम्झिन्छ 20-21 देखि चाहिँ अब अलिक ज्ञान सिकेको जस्तो यताउता महसुस हुन्छ नि त
1: हजुर आफ्नो ओडा चाहिँ बालमैत्री ओडा घोषणा भएको छ कतिको खुसी हुन्छ
0: मलाई त खुसी लाग्छ सकेसम्म खुसी चाहिँ अलिकति पढाइमा चाहिँ बच्चाहरूको कमजोरी नै भयो सरहरूले सबैले पेल्ने के हुँदाखेरि नभए त अब त्यसरी भागी दिए अनि जे पायो त्यही गर्ने बाबुआमाहरूले नि अब बिहे गरिदिनु पर्ने भन्ने चाहिँ धेरै टाढो भयो राम्रो भयो त्यो कुराहरूले मलाई खुसी लाग्छ
1: कमला तारकै थोरै दुधको सुकाउ तालिका दुई पाउने हजुर विशेष गरी एउटा नम्बर सात चाहिँ बालमैत्री एउटा घोषणा हुँदै गइरहेको छ तपाईँले कस्तो लागिरहेको छ
2: मलाई धेरै खुसी लागिरहेको छ जब बालबालिकाहरू कति बालबालिकाहरूले आफ्नो अधिकार पाएर पनि अब जेल प्राप्त गर्न सकेका थिएनन् होइन उहाँहरूले अहिले प्राप्त गर्न सक्नु भएको छ कति बालबालिकाहरू पढ्न नपाएर पनि गुम्सिएर बसेको थियो कति गरिब परिवारमा त्यस्ता बालबालिकाहरू पनि आफ्नो अधिकार पाएपछि चाहिँ पढ्न पाएका छन् खोजी उनीहरूलाई शिक्षा गासबास कपास पूरा गरिएको छ त्यसमा मलाई धेरै खुसी लागिरहेको छ
1: हजुर अब ओडा नम्बर सात त बालमैत्री ओडा घोषणा भइसकेको छ
2: होइन
1: अरू नभएको ओडाहरूलाई के भन्न चाहनुहुन्छ त
2: नभएको ओडामा पनि यस्तो गरी बालमैत्री घोषणा भइदियो भने धेरै राम्रो हुन्छ राम्रो हुँदो रहेछ म पनि अहिले यहाँ बसिरहेको छु मेरो बच्चाहरू पनि यही छ यही गाह्रमा साथमा नै छ एघारमा नदी विद्यालय पढ्दैछ त्यही भएर धेरै खुसी लाग्छ अन्त पनि यस्तै भइदिएदेखि झनै राम्रो हुन्थ्यो होला जस्तो लाग्छ मलाई त
1: हजुर यो बालमैत्री एउटा घोषणा भइसकेपछि तपाईँले आफ्नो बालबालिकामा के कस्ता परिवर्तनहरू
2: अब बालबालिकाहरूमा सबै ठिकै छ उनीहरू धेरै खुसी हुने अब भनेको हतपत्त नमान्ने रिसाउने अब उनीहरूको अधिकार पाए भनेर होइन पढ्ने कुराहरूमा पनि अलिकति पढ यताउता भन्दा पनि अलि रिसाउने त्यस्तै अब अझै उनीहरू चाहिँ अब आफ्नो अधिकार मात्र खोजिरहनु हुँदा रहेछ
1: त्यस्तो कि अलिकति कस्ता चुनौतीहरू चाहिँ निम्ताउँदो रहेछ बालबालिकाहरूले अलिक भनेको
2: नमान्दै गर्दाखेरि त अब आफूलाई नै नराम्रो लाग्छ होइन अब अलिअलि सम्झाउने बुझाउने गरेर अगाडि बढाइरहेका छौँ बच्चाहरूलाई अब कुटपिट भन्दा पनि अब सम्झाएरै भए पनि अगाडि बढिरह चुनौतीहरू धेरै नै हुँदा रहेछन् के अरे बच्चाहरूले एकपछि अर्को अर्को पछि अर्को समस्याहरू बढ्दै जाँदा पनि तिनीहरूलाई अब जस अहिलेसम्म चाहिँ सम्झाएर अगाडि बढाइरह्यो पहिलेको भन्दा अहिले धेरै सम्झिने पनि भएको छ कि बच्चाहरू. अब जस हामीले यस्तो गर्न पर्छ, हाम्रो अधिकार यो हो, हामीले पाउने अधिकार साथसाथै कर्तव्य पनि निभाउनु पर्छ भन्ने कुराहरू पनि महसुस गरि नै राखन बच्चाहरूले पनि जस वरपर सबैतिर हेर्दा पनि त्यस्तै लागिरह.
1: हजुर, पहिला चाहिँ यो बालमैत्री ओडा घोषणा नहुँदै पर्दा र अहिले हुँदा चाहिँ के फरक पाउनु भयो त आफ्नो ओडाभित्र?
2: ओडाभित्र अब पहिले नहुँदाखेरि बच्चाहरू अब पढ्नेदेखि लगेर आफ्नो त्यो कुराहरूमा खासै ध्यान नदिने होइन, अब कति बच्चाहरू स्कुलै नआउने, पढ्न नमान्ने, अब त्यस्तो भइरहेको थियो भनेदेखि अहिले पढ्न पर्छ, मैले पनि केही प्रतिभा देखाउनु पर्छ, मैले पनि केही गर्न पर्छ भन्ने उनीहरूमा जोस जाँगरहरू हिम्मत बढेको जस्तो लाग्छ, देखिरहेको छु मैले.
0: मेरो बालमा साथ
1: हजुर, अहिले यो ओडा नम्बर 7 चाहिँ बालमय ओडा घोषणा भएको एक वर्ष भयो, आज वार्षिक उत्सवको प्रोग्राममा आउनु भएको छ होइन. के कस्ता परिवर्तनहरू चाहिँ पाउनु भएको तपाईँले?
0: परिवर्तन त आफ्नो बालबालिकामा चाहिँ अब धेरै घरमा सरसफाई राख्ने, यता वरिपरि सरसफाई राख्नुपर्छ, अब हामीलाई स्कुलमा यसरी अब सरसफाई गरेर राम्रो गर्नुपर्छ, घर वरिपरि फोहोर राख्नु हुँदैन. पहिला चाहिँ भनेको अब खासै त्यस्तो थिएन होइन.

0: 락 선대사로 파스트푸드 간의 사우. सोलह दुतकुण्ड नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापाले बाल बालिका को अधिकार संरक्षण गुणस्तरीय शिक्षा स्वास्थ्य सुरक्षा तथा सहभागिता सुनिश्चित गर्न स्थानीय सरकार विद्यालय अभिभावक र समुदाय बीचको सहकार्य आवश्यक रहेको बताउनु भएको छ। बालमैत्री स्थानीय शासनको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको उहाँले उल्लेख गर्नुभयो। अभिभावकको बालमैत्री वातावरणका कारण बाल बालिकाले विद्यालय तथा पर परिवारमा सुरक्षित सम्मानजनक र हिंसारहित वातावरण प्राप्त गर्न थालेको उल्लेख गरिएको छ। साथै अझै पूरा हुन नसकेका बाँकी सूचकहरूलाई 100% पुर्याउँदै बाल बालिकाको उज्जवल भविष्य निर्माणका लागि आवश्यक लगानी र कार्यक्रमलाई निरन्तरता दिने स्थानीय सरकारसँग आग्रह समेत गरिएको छ। बाल बालिकामा लगानी सबैको सरोकार बालमैत्री नगर विकास र समृद्धिका आधार भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा वडा कार्यालयले बाल अधिकारको संरक्षण प्रबन्धन तथा बालमैत्री वातावरण सुदृढीकरणका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ। नगरपालिकाका अन्य वडाहरू समेत घोषणाको चरणमा रहेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा बताउनुहुन्छ। हालसम्म सोलो दुतकुण्ड नगरपालिका वडा नम्बर 7 मात्रै बालमैत्री वडा घोषणा भइसकेको छ भने अन्य वडामा विभिन्न कार्यक्रम भइरहेका छन्। मिशन 2083 घोषणा गरेर 2080 जेठ 4 गतेबाट नगरपालिकामा विभिन्न काम भइरहेको जनाइएको छ। बालमैत्री वडा घोषणाका लागि के चरण पार गर्नुपर्छ त सोलो दुतकुण्ड नगरपालिकाकी महिला तथा बाल बालिका शाखा प्रमुख रिता ढुङ्गना।
1: रेडी हजुर ल हजुरलाई ठुलो हिसाबमा स्वागत छ।
2: नमस्कार म्याडम।
1: हजुर विशेष गरी सोलु दुतकुण्ड नगरपालिकामा हाल कतिवटा वडाहरू चाहिँ बालमैत्री वडा घोषणा भएका छन्?
2: अब हालसम्म हाम्रो सेतुको नगरपालिका 16 नम्बर चाहिँ बालमैत्री स्थानीय शासनको 14 छ हाम्रो चाहिँ छ। त्यसपछि वडा नम्बर 3 चाहिँ घोषणाको चरणमा रहेको छ र त्यसै गरी घोषणा उन्मुख वडाहरूमा वडा नम्बर 1, 8, 10 चाहिँ घोषणा उन्मुख हुनुहुन्छ। त्यस्तै कानुनको चरणमा वडा नम्बर 4, 6, 11 र 10 नम्बर वडा चाहिँ कानुन क्रममा हुनुहुन्छ र अभियान विभिन्न कार्यक्रममा भइरहेको भए तापनि बालमैत्री स्थानीय शासन सम्बन्धी अभियान सुरु नभएको वडा चाहिँ 2 र 5 वडा रहेका छन्।
1: हजुर विशेष गरी बालमैत्री वडा घोषणा हुन नसकेको वडाहरूको तयारी चाहिँ कस्तो हुँदैछ?
2: यसमा चाहिँ विभिन्न चरणहरू रहेको छन्। विशेष गरी हामीले एउटा नारा तय गरेर नै यो अभियानमा लागेका छौँ। यसमा चाहिँ बालबालिकामा लगानी सबैको सरोकार बालमैत्री नगर विकास र समृद्धिको आधार भनेर मूल नाराका साथ सर्वदुतपूर्ण नगरपालिका चाहिँ December 2080 जेठ 4 गते चाहिँ December 2083 सालभित्र सबैभित्र नगरपालिकाका सबै वडाहरू र पालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने एउटा जुन सामूहिक प्रतिबद्धताबाट हाम्रो अभियान सुरुवात भएको थियो र यो बालमैत्री स्थानीय शासनका पनि विभिन्न चरणहरू रहेका छन्। यसमा चाहिँ 5 चरणहरू रहेका छन्। त्यो चरणमा रहेर चाहिँ हामीले धेरै गतिविधिहरू सञ्चालन गर्नुपर्ने हुन्छ। यसमा त मुख्य गरी चाहिँ बाल क्लबहरू होइन गठन गर्ने त्यस्तै वडा स्तरीय बाल सञ्जालहरू होइन गठन गर्ने र नगर स्तरीय बाल सञ्जालहरू गठन गर्ने र उहाँहरूको चाहिँ बाल बालिकाको क्षमता विकास गर्ने एउटा कार्यक्रम रहेको हुन्छ। त्यस्तै गरी अनि अर्को चरणमा चाहिँ प्रत्येक वडालाई चाहिँ कहिलेसम्म बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने भन्ने चाहिँ एउटा सामूहिक

0: प्रतिबद्धता सहितको चाहिँ अभिमुखीकरण चाहिँ कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ र त्यसपछि टोल टोलमा गएर पनि बालमैत्री स्थानीय शासन सम्बन्धी चाहिँ त्यसको जानकारी गराउने र बाल विवाह र बाल श्रम मुक्त एउटा सामूहिक प्रतिबद्धता गराउने चाहिँ सबैवटामा हामी यो कार्यक्रमहरू गर्नुपर्ने हुन्छ। त्यसको साथमा चाहिँ अब हामी विशेष गरी फोकस भनेको चाहिँ बाल बालिकासँगै जोडिएको भएर चाहिँ बाल श्रम नगराउन र बाल बालिकालाई चाहिँ खैनी चुरोट होइन गुर्खा भयो त्यस्तै मदिराजन्य पदार्थहरू चाहिँ बिक्री वितरण चाहिँ नगर्नु भनेर चाहिँ होटल व्यवसायीहरूसँग पनि सामूहिक प्रतिबद्धता गराउने पनि रहेको हुन्छ र होटल व्यवसाय आफै प्रतिबद्धता भएर उहाँलाई चाहिँ त्यस्ता सामानहरू बिक्री वितरण गर्नुहुन्न। यदि बिक्री वितरण गर्नुभयो भने उहाँहरूको चाहिँ हामीले त्यो सामूहिक प्रतिबद्धता गराउँदाखेरि घर घरमा गएर उहाँहरूको चाहिँ एउटा होटल व्यवसायीको नाम र कोड नम्बर चाहिँ ओडा कार्यालय मार्फत गर्दाखेरि चाहिँ रजिस्टर गरेको हुन्छ र त्यो कुन कोड नम्बरको चाहिँ के भयो भन्ने चाहिँ हामी त्यो स्टिकर टाँस गर्दाखेरि चाहिँ होटल व्यवसायीको होइन घर हुन्छ त्यसको कोड नम्बर राखेको हुन्छ त्यो कुरा चाहिँ कसले उजुरी गर्नुभयो भने त्यो कोड मार्फत हेरेर चाहिँ उहाँहरूलाई सचेत पार्ने कामहरू पनि भइरहेको हुन्छ।
1: हजुर, विशेष गरी के अरे घोषणा भइसकेका ओडाहरूमा चाहिँ त्यहाँका बालबालिकाको स्वास्थ्य शिक्षामा के कस्ता परिवर्तनहरू पाउनु भएको छ?
0: यस्तो घोषणा भइसकेको ओडाहरूमा चाहिँ विशेष गरी बाल बालिकालाई चाहिँ राम्रो बानी व्यवहार गर्ने होइन उहाँहरूको चाहिँ अब संविधानले तोकेका बाल अधिकारका कुराहरू भयो विश्व होइन अन्तर्राष्ट्रिय सन्धिमा चाहिँ नेपालले प्रतिबद्ध गरेका छन् बाल बालिकालाई चाहिँ हामी यो गर्छौँ भनेर चाहिँ प्रतिबद्धता हुन्छ त्यो भयो र अर्को चाहिँ हाम्रो बाल मैत्री स्थानीय शासन घोषणा कार्यविधि 2079 रहेको छ सोही बमोजिम चाहिँ अब विभिन्न सूचकहरू हुन्छ होइन त्यो सूचकमा चाहिँ रहेर नै एउटा घोषणा गर्ने हो। त्यसमा विशेष गरी बाल बचाउदेखिका कुराहरू आएको हुन्छ होइन अब बाल बचाउमा चाहिँ 14 सूचक रहेको हुन्छ त्योभित्र त एउटा गर्भवती आमादेखि नै सुरुवात हुने हो कि त्यही भएर घोषणा भइसकेपछि पनि त्यसलाई दिगोपन्ना होइन गर्नको निम्ति पनि विभिन्न क्षमता विकास कार्यक्रमहरू भयो त्यस्तै गर्भवती हामीलाई खोपका कुरा भयो होइन पोषणयुक्त खानेकुराका कुराहरू त्यसपछि अब प्रसुति पनि स्वास्थ्य संस्थामा सुरक्षित होइन गराउने र दक्ष स्वास्थ्य कर्मी मार्फत गराउने कुराहरू लगायत धेरै कुराहरू जोडिएको छ कि त्यो भएर घोषणा भइसकेका ओडाहरूलाई पनि दिगोपना गर्नको निम्ति चाहिँ ओडा कार्यालयहरू मार्फत विभिन्न बाल बालिका एउटा क्षमता विकासको साथमा चाहिँ अरू गतिविधिहरू होइन भइरहेको हुन्छ।
1: हजुर, विशेष गरी यी ओडाहरूमा चाहिँ बाल विवाह बाल श्रम रोक्नको लागि चाहिँ तपाईँहरूले के कस्ता कदमहरू चालिरहनु भएको छ?
0: अब हामीले त विशेष गरी सचेतनामूलक कार्यक्रमहरू होइन सञ्चालन गरिरहेको अवस्थाहरू छ। यसमा विशेष गरी अब हामीले नेपालको कानून बमोजिम होइन 18 वर्ष मुनिका हामी बाल बालिका भन्छौँ र बाल विवाह चाहिँ हामीले 18 वर्ष मुनिकोलाई बाल विवाह त्यसपछि 20 वर्ष पुगेपछि मात्रै विवाह गर्ने भन्ने कुराहरू छन् होइन त्यो भएर चाहिँ 20 वर्षभन्दा मुनि चाहिँ विवाह गर्नु हुँदैन भनेर विभिन्न सचेतना कार्यक्रमहरू सञ्चालन भइरहेको हुन्छ। यसमा विशेष गरी अब प्रत्येक विद्यालयमा बाल क्लबहरू छ त्यो मार्फत पनि हामीले बाल क्लबको क्षमता विकास गरेर पनि होइन उहाँलाई चाहिँ सचेत पारेका छौँ। त्यस्तै ओडाहरूमा पनि ओडा स्तरीय बाल सञ्जालहरू हुनुहुन्छ उहाँहरूले पनि त्यो कुरामा चाहिँ खबरदारी गरिरहेको अवस्थाहरू छ। यदि कसैको कुनै किशोरीको अथवा कुनै बालिकाको चाहिँ बालक बालिका बाल विवाह हुँदैछ भन्ने चाहिँ जानकारी पाउनुभयो भने उहाँले खबर गर्नुहुन्छ होइन ती कुराहरू पनि उहाँले सम्झाउनुहुन्छ होइन अभिभावकलाई भएन भने मात्रै हामीलाई खबर गरिराखेको अवस्थाहरू छ। त्यही भएर चाहिँ बाल विवाह रोकथाम गर्नको निम्ति पनि होइन त्यसरी पनि एउटा सचेतनामूलक कार्यक्रम प्लस बाल क्लब र सञ्जाल मार्फत पनि विभिन्न गतिविधि सञ्चालन भइरहेको अवस्था छ। अर्को चाहिँ जुन बाल श्रम पनि यसैसँग जोडिन्छ कि 18 वर्षभन्दा मुनिका बाल बालिकाहरूलाई चाहिँ निकृष्ट किसिमको चाहिँ बाल श्रममा लाउन पाइँदैन भन्ने पनि यो बाल मैत्रीमा नि कुराहरू जोडिरहेको हुँदाखेरि होइन बाल क्लब मार्फतै त्यो खबरदारीको अवस्था पनि छ कि यसको साथसाथमा जोडिरहेको छ।
1: हजुर, विशेष गरी चाहिँ बाल मैत्री एउटा घोषणा र यसको निरन्तरताको लागि चाहिँ नगरपालिकाले बजेटको व्यवस्था चाहिँ कसरी गरिरहेको छ?
0: यसको लागि त योजनाहरू एउटा नगर स्तर योजना हुन्छ अर्को चाहिँ ओडा स्तर योजना हुन्छ होइन दुई पक्षबाटै कतिपय कुराहरू त बाल बालिका सम्बन्धी ओडा स्तर योजनाबाट पनि समेटेको हुन्छ होइन त्यो ओडा स्तरीय योजनाबाट समेट्न नसकेका क्षेत्रहरूमा पालिका स्तरीय योजनाबाट पनि होइन समेटिरहेको अवस्थाहरू छ। यसमा चाहिँ अभी विशेष गरी उहाँहरूलाई अवेरनेस सचेतना सबैलाई गराइराख्नु पर्ने अवस्था हुन्छ किनभने कहिले बसाइ खराइ गरेर बाहिरको मान्छे आउने होइन त्यो अवस्थाहरू पनि छ नि त उहाँहरूलाई त्यो सम्बन्ध जानकारी नहुन सक्छ त्यही भएर चाहिँ ओडा र पालिकाले होइन सचेतना कार्यक्रमलाई नै सँगसँगै लाँदै यससँग सम्बन्धित इन्डिकेटर चाहिँ होइन 51 सूचक रहेका छन् ती सूचकहरूमा चाहिँ बाल बालिकाको धेरै कुराहरू जोडिएर आएको छ कि उहाँहरूकै एउटा सर्वाङ्गीण विकास गर्नको निम्ति बाल बालिका चाहिने आधारभूत कुराहरू चाहिँ हामीले 51 सूचक पूरा गर्यौँ भने होइन त्यसमा चाहिँ सहभागितादेखि बचाउ भयो संरक्षण विकास सहभागिता र अर्को संस्थागत होइन अर्थपूर्ण सहभागिता कुरा जोडिएको भएको कारणले नगर र ओडाले चाहिँ यसलाई जोड दिँदै होइन दिगोपनका लागि चाहिँ विभिन्न गतिविधि चाहिँ सञ्चालन गर्दै आइरहेको अवस्था चाहिँ छ।
1: हजुर, विशेष गरी ओडालाई बाल मैत्री बनाउने क्रममा चाहिँ आइपरेका विशेष चुनौतीहरू चाहिँ के हुन्?
0: अब यसमा मुख्य गरी त एउटा के चुनौती छ भने एउटा चाहिँ बाल विवाहकै चुनौती छ कि किनभने अब बाल विवाह त भित्रभित्र भइरहेको

0: Ai, o rádio sono é perto.
1: Sonu FM 101.2 MHz. Ujjwal bhavishyako lagi hamro abhiyan.
2: Sound check. Sonu FM studio time.
3: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
4: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
5: संख्यामा मानसिक तथा मनोसामाजिक समस्या बढ्दो क्रममा छ. ग्याजेट, मोबाइल र सामाजिक सञ्जालको अत्यधिक प्रयोग, घर परिवार तथा अध्ययनको तनाव, प्रतिस्पर्धा लगायतले उनीहरूमा मनोसामाजिक समस्या बढ्दै गएको छ. बढ्दो मानसिक समस्याको बेलैमा पहिचान गरी समाधानमा सहयोग नपुग्दा वर्षेनी 800 किशोर किशोरीले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ. साथै हजारौंले यसबीचमा आत्महत्याको प्रयास पनि गर्ने भएकाले उनीहरूको समस्या पहिचान गरी समयमै समाधानका लागि गर्नुपर्ने प्रयासका बारेमा आज हामी कुराकानी गर्छौं. विगत लामो समयदेखि नेपाली समाजमा बालिकाहरूको अधिकार र सुरक्षाका लागि निरन्तर क्रियाशील संस्था ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेस्टको भूमिका आजको समयमा झनै महत्वपूर्ण बनेको छ. बदलिदो परिस्थितिसँगै साइबर माध्यमबाट हुन सक्ने सम्भावित हिंसा र जोखिमबाट जोगाउन रेस्टले आफ्ना शैक्षिक तथा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू मार्फत बालिकाहरूका लागि काम गरिरहेको छ. हाल अमेरिकन हिमालयन फाउण्डेशन र फाउण्डेशन फर अ जस्ट सोसाइटी इन्टरनेशनल संघको सहकार्यमा नेपालका 18 जिल्लामा 12,500 भन्दा बढ़ी बालिकाहरूलाई शिक्षा सहयोग पुर्याउँदै आएको रेस्टले उनीहरूलाई साक्षर बनाइरहेको छ. उनीहरूमा नेतृत्व क्षमताको विकास गराई डिजिटल र भौतिक तहमै हुने लैंगिक हिंसा र बेचबिखन विरूद्ध आफ्नै समुदायमा सचेत र सक्षम परिवर्तनकर्ता बन्ने गरिरहेको छ. रेस्टबाट शिक्षामा सहयोग पाइरहेकी 17 वर्षीय एक विद्यार्थी जसले समयमै मानसिक समस्याको पहिचानपछि परामर्श र उपचार प्राप्त गरेकी छिन्. समयमै उपचार पाएपछि उनी नियमित दैनिक कार्यमा फर्कन सकिन्. जीवनमा पारेको सकारात्मक प्रभावका बारेमा किशोरीको अनुभव सुनौ.
6: नमस्कार, म 14 वर्षको हुँदा मलाई मानसिक स्वास्थ्य सम्बन्धित विविध समस्याहरू देखिएको थियो. म आफ्नो पढाइमा ध्यान केन्द्रित गर्न सकिरहेकी थिइनँ. त्यति बेला मलाई मानसिक स्वास्थ्य सम्बन्धी समस्याबारे केही जानकारी थिएन. सोही समयमा रेस्टको मानसिक स्वास्थ्य सम्बन्धी तालिम लिनुभएकी म्याडमले मेरा समस्या लक्षणहरूका आधारमा मानसिक स्वास्थ्य सम्बन्धित समस्या हुन सक्ने पहिचान गर्नुभयो र काठमाडौँ गएर जाँच गराउन सुझाव दिनुभयो. उहाँको सुझाव अनुसार जाँच गराउँदा मानसिक स्वास्थ्य सम्बन्धी समस्या रहेको पुष्टि भयो. त्यसपछि डाक्टरको सल्लाह अनुसार मैले औषधि सेवन गर्न सुरु गरे. अहिले उपचारका कारण मेरो अवस्थामा स्वास्थ्य अवस्थामा धेरै सुधार आएको छ र नियमित विद्यालय जान र पढाइमा ध्यान दिन सक्ने भएकी छु. सुरुमा मलाई अलि डर लागेको थियो कि मानिसहरूले के भन्लान्, औषधि सधैँ खानु पर्यो भने के होला भन्ने सोच मनमा लागिरहेको थियो. तर डाक्टरको सल्लाह अनुसार मैले औषधि सेवन गरे र नियमित फलोअपमा पनि गइरहे, जसको कारण बिस्तारै मेरो स्वास्थ्य सुधार हुन थाल्यो र आज म पहिले जतिकै राम्रो भइरहेको महसुस गरिरहेकी छु. धन्यवाद.
5: यिनी किशोरी जस्तै अहिले मानसिक तथा मनोसामाजिक समस्याबाट प्रताडित किशोर किशोरीहरू धेरै छन्। किशोरा अवस्थामा देखिने मानसिक स्वास्थ्य समस्या र व्यवस्थापनका बारेमा अब हामी ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेस्टका मनोपरामर्शकर्ता सुदीपा ढुंगानासँग कुराकानी गर्छौं.
7: नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा. धन्यवाद सम्झनाजी.
5: विशेष गरेर आज हामी किशोरावस्थाको मानसिक स्वास्थ्यको बारेमा चर्चा गर्छौं. किशोरावस्थाको मानसिक स्वास्थ्यको बारेमा चर्चा गर्नुभन्दा पनि अगाडि मानसिक तथा मनोसामाजिक समस्या भन्नाले चाहिँ के बुझिन्छ?
7: मानसिक र मनोसामाजिक भनेको चाहिँ मन र समाजसँग तालमेल मिलेन भने चाहिँ यो मनोसामाजिक समस्या सुरु हुन्छ. मान्छेको चाहिँ अब मान्छेलाई दिक्कदारी लागेको बेलामा उसको उसले के चाहेको हुन्छ र उसले चाहेको अनुसार चाहिँ उसको वरपर उसको परिवार उसको समुदायबाट नेबरहरूबाट उसको साथीभाइबाट चाहिँ उसले त्यो अनुसारको व्यवहार पाएन र उसमा त्यो अनुसारको खलल भयो भने चाहिँ मन र समाजको तालमेल नमिल्ने मनोसामाजिक समस्या सुरु भइहाल्छ.
5: अब धेरैजनाले चाहिँ यो मानसिक समस्या र मनोसामाजिक समस्यालाई त्यस्तै हो भनेर पनि लिनुहुन्छ होइन. वास्तवमा मानसिक र मनोसामाजिक समस्या बीचको फरक अलिकति छुट्याइदिनु होला.
7: अब यो मानसिक र मनोसामाजिक समस्या भनेको चाहिँ उस्तै नै हो. अब मानसिक रोग भनेको मान्छेहरूमा चाहिँ कस्तो छ भने मानसिक रोग भनेको चाहिँ एकदमै त्यो विकट भइसकेपछिको चाहिँ त्यो मानसिक हो. यो मान्छेमा चाहिँ एउटा लाञ्छना छ कि यो मानसिक समस्या र मनोसामाजिक समस्यामा चाहिँ एउटै हो. मान्छेमा चाहिँ अब मानसिक समस्या भएको चाहिँ अब प्रकृति हुन्छ, माइल्ड मोडरेट सिभियर हुन्छ, र यो मानसिक समस्या आउने नै समाजको कारणले आउने समस्यालाई मानसिक समस्या भनिन्छ, मनोसामाजिक समस्या.
5: विशेष गरेर बाल बालिका र किशोर अवस्थामा कस्ता खालका चाहिँ यो मनोसामाजिक अवस्थाहरू चाहिँ देखा पर्न सक्छ?
7: अब बाल बालिका उमेर समूहमा चाहिँ हाम्रो बच्चाहरू सानो उमेरदेखि नै चाहिँ ऊ कस्तो परिवारमा ऊ कस्तो वातावरणमा हुर्केको छ त्यो अनुसार त्यो बच्चाहरू सेपिङ भइरहेका हुन्छन्, अनि त्यही सेपिङ अनुसार उनीहरू जब किशोर अवस्थामा पुग्छन् त्यति बेलाको सबै कुरा लिँदै लिँदै उनीहरूमा आत्मविश्वासको कमी हुने, ऊ उसको हुर्काई कस्तो छ, ऊ हुर्किँदै जाँदाखेरि उसको परिवारमा कस्तो उसलाई कसरी हुर्काइएको छ, उसको केयर गिभरहरू भनौँ न उसको हजुरबुवा हजुरआमा आमा बुवा उहाँहरूको बीचको समझदारी कस्तो छ, परिवारमा कस्तो कस्तो किसिमले चाहिँ अगाडि बढ़िरहेका छन् भने त्यो बच्चाले हामीलाई लाग्छ त्यो बच्चाले केही पनि सिकेका हुँदैनन्, केही पनि थाहा हुँदैन, हामीले ठूलो मान्छे बोलिरहेछौँ, तर बच्चा चाहिँ त्यही अनुसार सेपिङ भएर गएर चाहिँ उसको आत्मविश्वास बढी हुने कि कम हुने कि उसले कसैलाई ट्रस्ट गर्ने कि नगर्ने कि त्यस्ता कुराहरू चाहिँ सानो बच्चादेखि नै उसलाई सुरु हुँदै गएको हुन्छ. र यो किशोर अवस्थामा आउँदाखेरि जब ऊ आफ्नो आइडेन्टिटी भर्सेस रोलमा हुन्छ, यो किशोर अवस्था भनेको चाहिँ त्यो मेरो आइडेन्टिटी के म के हुँ भन्ने उसलाई त्यो खुल्दुली हुने बेलामा तपाईँहरूले नोटिस गर्नुभयो होला. यस्तो उमेर भएको बेलामा चाहिँ मान्छेहरूलाई चाहिँ यो भने के भने जतिखेर पनि यो उमेरको बच्चालाई हरेक कुराको खुल्दुली हुन्छ, त्यो बेलामा चाहिँ हामीले उसलाई एड्रेस गर्न सकेनौँ भने ऊ त्यही स्टक भएर अनि उसले केही काम गर्दा पनि उसलाई हिचकिचाउने, पछाडि हट्ने, आफ्नो आइडेन्टिटी खोजिरहने गर्दाखेरि यसलाई उसले बेलैमा हामीले यसलाई बुझेर उसलाई बुझेर हामीले अगाडि काम हामीले कुराहरू गरेनौँ भने चाहिँ उसलाई बिस्तारै एन्जाइटी माइल्ड डिप्रेसनबाट सुरु हुँदै हुँदै गर्दा विकट रूपमा पनि जान सक्छ.
5: हजुर, बाल बालिका किशोरावस्थामा देखिने जुन समस्याहरू छ नि उनीहरूले कस्ता खालका समस्याहरू चाहिँ सामना गरिरहेको चाहिँ पाउनु भएको छ यहाँले?
7: अब अहिलेको बाल बालिकाहरूमा चाहिँ एक्लोपन छ, अनि त्यसपछि सोसल मिडियाहरूले गर्दाखेरि चाहिँ उनीहरूमा कम्पेरिजन छ, अनि स्कूलको दबाव छ, एकाडेमिक प्रेसर छ, बुवा आमाको अब स्कूलको कम्पेरिजन, बुवा आमाको कम्पेरिजन, त्यसपछि पियर प्रेसर, उनीहरूको साथीभाइहरूबाट पनि प्रेसरहरू हुन्छ, यस्तो अनि त्यसपछि ऊ हुर्केको वातावरण, त्यो सबैको तालमेल गर्दापछि बच्चाहरूमा चाहिँ यो समस्या आउन थाल्छ. र अब हामी एज अ पेरेन्ट्स या स्कूलको टिचरहरूले चाहिँ त्यो बच्चामा आएका परिवर्तन समयमै ठम्याउन नसक्दाखेरि चाहिँ यो साधारण कुरालाई पनि यो विकट रूपमा जान सक्छ. अनि अहिलेका बच्चाहरूमा देखिने चाहिँ मैले एज अ म पनि एडोलेसेन्टकै बढी हेर्ने, किशोरीकै बढी हेर्ने हुनाले गर्दाखेरि चाहिँ मैले देखेको चाहिँ यो डिजिटल एज भएको हुनाले बढी बच्चा सोसल मिडियामा बढी एक्टिभ छन् र त्यो कम्पेरिजन बढी छ बच्चाहरूमा, र पियर प्रेसर स्कूलहरूमा चाहिँ अहिले यो भेप अनि त्यसपछि रक्सीहरू, रक्सीजन्य अल्कोहल जस्ता कुराहरू स्कूलमा लिएर जाने,
5: एनर्जी ड्रिङ्कहरू
7: लिएर जाने, त्यो नलग्दाखेरि अनि साथीहरूको ग्रुपबाट उसलाई कसरी आइसोलेट गर्ने, त्यस्ताले गर्दा उसलाई त्यो किसिमको हीनता बोध हुन्छ, आत्मविश्वासमा कमी हुन्छ, साथीले मलाई उ गरे भने ऊ घरमा एक्लो बस्न थाले हुन्छ. तर बुवा आमाहरू, हामी एज अ बुवा आमा र एज अ स्कूल टिचरले चाहिँ के बुझ्छौँ भने यो उमेरमा चाहिँ यिनीहरूले यस्तै ट्यान्ट्रमहरू देखाउँछ, यस्तै नै नाटक हुन्छ यिनीहरूको भनेर उसलाई हामी बुझ्ने कोसिस गरिँदैन, अझ उल्टै हामी उसलाई दोष गरेर चाहिँ यो कुरालाई चाहिँ ठूलो बन्ना हुन्छ।
8: भनेपछि उसले त केही संकेतहरू त दिइरहेको हुँदो रहेछ नि त, होइन, उसका समस्याहरू।
7: हजुर हजुर, उसले सुरुदेखि नै मलाई गाह्रो भएको छ भनेर मुखले नबोले पनि उसको व्यवहार एङ्गर हुन्छ यस्तो बच्चाहरूमा, कुरै नबुझी झडङ्ग गर्ने अनि ढोका ड्याङडुङ लगाउने, खाँदाखेरि प्लेट पट्काउने। ऊ पहिले त्यस्तो थिएन, अहिले त्यस्तो छ भनेदेखि चाहिँ अनि हामी आमा बाउ अथवा टिचरहरू भएर किन उसमा चेन्जेस आयो भन्दा पनि यो त यस्तै हो आजकल भनेर चाहिँ हामी बढी गरेर यसलाई झन् यो रोगलाई झन् बढावा दिइरहन्छ। हामीले चाहिँ एकछिन उसँग चाहिँ यस्तो व्यवहार दियो भने तिमीलाई गाह्रो भएको छ म सुन्छु भनेर चाहिँ हामीले भन्यौँ भनेदेखि चाहिँ यस्तो समस्याहरू लक्षणहरू थाहा पाउने बित्तिकै यसलाई हामीले कन्ट्रोल गर्न सकिन्छ। अब तथ्याङ्कले हेर्दाखेरि पनि हाम्रो नेपालमा चाहिँ लगभग 700-800 किशोर किशोरीहरूले चाहिँ लास्ट पुलिस रिपोर्ट अनुसार चाहिँ मृत्यु भएको छ। त्यसमा चाहिँ 594 छोरी बच्चाले गर्नुभएको छ, 260 चाहिँ सुसाइड चाहिँ छोरा बच्चाले गर्नुभएको छ, र हाम्रो एभरेजमा 7,000 जस्तो पर इयर हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीले सुसाइड गरिरहनु भएको छ। पर डे 18 चाहिँ डेथ भइरहेको छ यही कारणले गर्दाखेरि। यो कुरा सुरुमै हामीले आइडेन्टिफाई गर्यो भने यस्ता समस्याहरूबाट चाहिँ जोगिन सकिन्छ।
8: किशोर अवस्थाको मानसिक स्वास्थ्य यो किन जटिल र झन महत्वपूर्ण चाहिँ बन्दै गएको छ अहिले?
7: अहिले त हाम्रो यो सोसल मिडिया नै, अब सोसल मिडियाबाट राम्रा कुराहरू पनि धेरै छन्, सिक्नुपर्ने कुरा छ, तर यसलाई चाहिँ बच्चाहरूले चाहिँ नेगेटिभ रूपमा गेम खेल्नेमा अनि यो गेम खेल्दाखेरि त्यो पैसा तिर्नुपर्नेमा चाहिँ अब बच्चाहरूले चाहिँ पैसा तिर्न नसक्दाखेरि अर्को साथीको प्रेसरलाई स्वीकार गरेर चाहिँ कतिपय केसमा चाहिँ म चाहिँ एडोलेसेन्टकै काउन्सिलर भएको हुनाले मैले कति समस्याहरू देखेको छु भनेदेखि उनलाई अब त्यो अनलाइन गेम खेल्दाखेरि पैसा नभएपछि अर्को साथीहरूले चाहिँ तिमी चाहिँ आधी रूपमा चाहिँ नङ नभएर उभ्यौ तिम्रो पैसा तिरिदिन्छु भन्दा उसलाई यति लत लागिसकेका हुन्छ बच्चाहरूलाई, ऊ त्यो आधी मागिन पनि तयार भएर चाहिँ उसले त्यो गेमको पैसा तिर्दिन्छ भनेपछि अगाडि बढेर उसले त्यो गेम खेल्नको लागि चाहिँ आफू आधी मागिरह हुन्छ, र यस्तोले गर्दा उसलाई आफूलाई त एउटा हिंताबोध भइरह हुन्छ नि त, म यस्तो गर्नु पर्यो, मसँग पैसा नभएर मेरो आमा बाउले पैसा नदिएर भनेर त्यस्ता कुराले गर्दा उसलाई चाहिँ तनाव हुन थाल्छ, र त्यो बढ्दा गएर भोलि एग्रेसिभ पनि हुन्छ, मानसिक स्वास्थ्य समस्या पनि यस्तो कुराले बढ्दै गएका हुन्छन्। र त्यो बाहेक त्यो सोसल मिडियामा जुन आफ्नो प्रेम सम्बन्ध भयो, आफ्नो पर्सनल कुराहरू पनि यो मेन किशोर किशोरीहरूमा चाहिँ त्यस्ता कुराहरूले चाहिँ बच्चाहरूलाई चाहिँ दबाव दिने, तिमीहरू यो कुरा भिडियोमा लिक गरिदिन्छु भनेर पनि त्यस्तो अरे कतिपय सुसाइड साइबर साइबर साइबर ब्युरोमा छ, कति केसहरू यस्तो रिपोर्टेड पनि छन् बच्चाहरूलाई तनाव दिएको, यस्तो ब्ल्याकमेल गरेको भनौँ न, यस्तो केसहरूले पनि हुन्छ, प्रेम सम्बन्धले हुन्छ, अहिले प्रेम सम्बन्धले पनि एकदम भइरहेको छ। अब मैले म चाहिँ कम्युनिटीमा काम गर्ने हुनाले म विभिन्न जिल्लाहरूमा जाँदाखेरि चाहिँ त्यहाँ स्कूलहरूको टिचरहरूसँग अभिभावकहरूसँग गर्दाखेरि र सुन्दाखेरि चाहिँ उहाँहरूको भनाइअनुसार चाहिँ धेरै बच्चाहरूकोमा चाहिँ ब्लेडले हात काटेकोहरू देखिन पाइन्छ। किन भन्दाखेरि अब त्यो बच्चाले झन् त्यो हाम्रो सहरको बच्चाले त बरु एटलिस्ट बाउ आमाले सुनिदिन्छन् भन्छन्, त्यो गाउँको बच्चाले त बुवा आमालाई फुर्सदै हुँदैन, त्यो बच्चाहरूको बुझ्दै बुझ्नुहुन्न, अनि उनीहरूले हात काटिरहेको हुन्छ, खुट्टा हात देखिन्छ भने खुट्टा काटिरहेको हुन्छ, त्यो यति धेरै भेट्यौँ हामीले त्यो बच्चाहरूमा। किन भन्दाखेरि त तनाव एकदम गाह्रो हुन्छ, के गर्ने यो काट्दाखेरि आनन्द हुन्छ भन्ने पनि हामीले कति भेटेका छौँ। अनि मैले त काठमाडौँमा यस्तो हुँदैन होला, काठमाडौँको स्कूलहरूमा भने चाहिँ अस्ति भर्खर मेरो काठमाडौँको यो नगरपालिकाले एउटा ट्रेनिङ चलाउनु हुँदाखेरि त्यहाँको टिचरहरूलाई सुसाइड प्रिभेन्सनमा मेरो क्लास थियो, त्यो क्लासमा मैले टिचरहरूसँग कुरा गर्दाखेरिको त लगभग 80% छात्र भन्दा पनि छात्राहरूको चाहिँ हात काटेको र खुट्टा काटेको छ भनेर टिचरहरूले रिपोर्ट गर्नुभयो। हो, आज हात काटेको छ भोलि उसले जे पनि गर्न सक्छ, त्यस कारण यो अर्ली आइडेन्टिफिकेसन र यसमा चाहिँ अवेरनेस चाहिँ एकदमै चाहिन्छ स्कूल लेभलदेखि नै, एउटा यो शिक्षा नै राखेर चाहिँ लग्यो भनेदेखि चाहिँ केही हदसम्म चाहिँ अलिकति सबैजना सचेत हुन्छन् कि भन्ने मेरो धारणा छ।
8: तनाव जुन छ पछिल्लो समयमा बढ्दो क्रममा छ, र यो तनाव चाहिँ ठूला बडालाई मात्र हुन्छ, बच्चाहरूलाई त के को तनाव खाइरहेछ बसिरहेछ पढ़िरहेछ भन्ने जुन मानसिकता हामीमा पनि छ, र भनौँ न किशोर अवस्था बाल बालिकाको उनीहरूका समस्याहरू बुझि नदिँदाखेरि उनीहरूले त्यो तनावको व्यवस्थापन गर्न नसकेर चाहिँ गलत कदमहरू चाहिँ उठाइरहेको उदाहरण यहाँले पनि दिनुभयो होइन। हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं, र बदलिदो नेपालमा आज हामी किशोर अवस्थाको मानसिक स्वास्थ्यका बारेमा चर्चा गरिरहेका छौ मनोपरामर्शकर्ता सुदीपा ढुंगानासँग। उहाँ चाहिँ किशोर अवस्थाको मनोपरामर्शकर्ता नै हुनुहुन्छ, र धेरै ठाउँमा तपाईँले चाहिँ जिल्ला जिल्लामा गएर परामर्श दिने पनि गरिरहनु भएको छ। विशेष गरेर यो ग्याजेट मोबाइलले गरेर चाहिँ जुन खालका समस्याहरू मानसिक समस्याहरू निम्त्याइरहेको छ नि के पाउनु भएको छ यो पछिल्लो समयमा चाहिँ
7: ग्याजेटले गर्दाखेरि चाहिँ बच्चाहरूको निन्द्रा खानपान व्यवहार दैनिकमा चाहिँ धेरै परिवर्तन भएको छ उनीहरू मोबाइल धेरै हेरिसकेपछि उनीहरूको सुत्ने प्याटर्नहरू पनि बिग्रिन्छ त्यो अनि सुत्ने प्याटर्न बिग्रिएपछि त्यो पढ्ने उमेरको बच्चाहरूको एजुकेशन पनि बिग्रिन्छ उनीहरूको मानसिक स्वास्थ्यमा किनभने सुत्ने खाने अरू व्यवहार मिलेन भने त यो रोग त सिधै नै आउँछ र अहिलेको बच्चाहरूमा यो ग्याजेटमा चाहिँ उनीहरू राति अब स्कूलबाट आउँछन् 4-5 बजे आफ्नो सर्टन होमवर्क गरेपछि उनीहरू राति हामी आमा बुवाहरू सुतिसकेपछि उनीहरू 1 बजे सुत्छन् कि 2 बजे सुत्छन् कि हामीलाई थाहै हुँदैन र त्यो के हेर्दैछन् पनि थाहा हुँदैन कि हामीलाई उनीहरूले क्राइमको हेरिरहेछन् कि उनीहरूले अब यौन जन्ने कुराहरू हेरेर किनभने यति बेला त उसलाई हरेक कुराले गल्तो कौत्यो हल्ता भइरह हुन्छ हामीले यस्ता कुराहरू अझ विशेष गरी चाहिँ बच्चाहरूले चाहिँ सेक्स एजुकेशन हामीले स्कूलमा पनि दिन्छौँ नदिने होइन तर घरमा पनि हामी दिँदैनौँ हिचकिचाउँछौँ स्कूलमा विद्यालयमा पनि त्यो टपिक पढ्ने दिन पनि राम्रोसँग टिचरले पनि कहिले यो टपिक सिद्धाएर चाहिँ भागौँ जस्तो गरेर पढाउनुहुन्छ र विद्यार्थीलाई पनि त्यो लाजको विषय यो चिजलाई चाहिँ मान्छेले लाजको विषय बनाएको छ नि अनि त्यसले गर्दाखेरि बच्चाहरू लुकेर यस्ता कुराहरू हेर्ने अनि जस्तो अब भिडियोहरूमा त्यो एग्रेसिभ हुने चुरोट खाने बच्चाहरूको त्यो एग्रेसन गरेको त्यो एकदम त्यो एग्रेसिभ टाइपको भिडियोहरू हेरेर चाहिँ आफूलाई त्यो अनुसार सेभ गर्ने आफूले त्यसलाई कपी गर्न खोज्ने त्यो अनुसार गर्न सकेन भनेदेखि हीनता बोध गरेर उसको त्यो मोरलै डाउन हुँदै जाँदाखेरि उसले केही कुरामा पनि अगाडि बढ्न नसक्ने अनि त्यसबाट ओभरकम हुने चुरोटको सहायता लिने अहिले त झन् गभर्मेन्ट स्कूलमै मैले अस्ति भर्खर मेरो रिसर्चको क्रममा म सरकारी यो 13-14-15 वडाको सबै सरकारी स्कूलमा भिजिट गर्दाखेरि त्यहाँको टिचरहरूले के भन्नुभयो भने आजकल त बच्चाहरू ब्यागमै भेप ल्याएर राखेर आउँछ भन्नुभयो सम्झाएर के गर्ने म्याडम आज सम्झाए भोलि उसले अर्को कदम लिदियो भनेदेखि फेरि दोष हाम्रो स्कूलमा आउँछ अनि टिचरहरूलाई पनि त्यस्ता बाध्यता रहेछन् त्यसकारण टिचरहरूले सम्झाउनुहुन्छ बुवा आमालाई राखेर सम्झाउनुहुन्छ तर चुरोट खानेदेखि लिएर यो 6 क्लास 7 क्लासदेखिको बच्चामा चाहिँ यो सबै यो यस्तो खानी भनेको मान्छेहरूले चाहिँ यो पियर प्रेसर जस्तो चुरोट खानी भने चाहिँ उसको साथीहरूले खानी भनेर उसले खाएन भने उसलाई त त्यो ग्रुपबाट आउटै गर्ने हुनाले त्यो डरले खान्छ उसलाई नमनलाई पनि खाने साथीले भनेर खाएको भन्ने चाहिँ मैले रिसर्च चाहिँ यो पियर प्रेसरले गर्दा यो एज समूहकोले चाहिँ के गर्छ भन्दाखेरि अहिले मेरो रिजल्टमा के आएको छ भने पियर प्रेसरले गर्दा चाहिँ यस्ता कुराहरू चाहिँ यो बच्चाहरूमा चाहिँ बढ़िरहेको छ यो रक्सी खाने यस्तो नचाहिने नचाहिने काम गर्ने बढ़ेको छ अनि मोबाइलमा गेम खेल्ने अनलाइन गेम पैसा चोरेर हुन्छ कि के गरेर हुन्छ त्यो अनलाइन गेम खेल्ने त्यसले गर्दाखेरि यिनीहरूलाई चाहिँ अब एक किसिमको तनाव त भइरहेछ नि त आमा बुवासँग लुकाउनु पर्ने स्कूलसँग लुकाउनु पर्ने साथीले के भन्ला भने सोच्नु पर्ने पढ़ाईमा चाहिँ उसको ग्रेडिङ तल लो ग्रेड हुँदै गइरहेको त्यस्ता त्यस्ता समस्याले चाहिँ बच्चाहरूलाई चाहिँ मानसिक रूपमा अस्वस्थ बनाउँछ र यो अस्ति भर्खरै 2-4 दिन अगाडिको यो डीएवी स्कूलमा पनि भर्खरै 12 कक्षामा पढेर बच्चाले आत्महत्या गर्नुभयो उहाँको सुसाइड नोटमा पनि साथीहरूको प्रेसरको कारण भन्नुभएको छ उहाँले अब त्यस्तो हुन्छ यो उमेरको बच्चामा चाहिँ विद्यालय र अभिभावकले चाहिँ एकदमै चनाखो हुनुपर्छ
8: अब सुसाइडहरू गर्ने कदमहरू भनेको त्योभन्दा अगाडि धेरै कदममा रोक्न सक्ने स्थितिहरू पार भइसकेको हुन्छ होइन त्यो विशेष गरेर त्यो बढ़ावा गर्नमा चाहिँ यो साइबर बुलिङ अनलाइन दुर्व्यवहार ठगी यिनीहरूले चाहिँ कतिको असर पारिरहेको हुँदो रहेछ मानसिक स्वास्थ्यमा
7: किशोर किशोरीको मानसिक स्वास्थ्यमा चाहिँ साइबर बुलिङले त एकदमै ठूलो इम्प्याक्ट पारेको छ मेरो अनुभव अनुसार चाहिँ अब यो साइबर ठगी गर्दाखेरि पनि उनीहरूको पैसा ठगी हुने अहिले चाहिँ अहिले सुन्नमा आउँछ यो के ज्याकपटहरू पनि छ अरे हाम्रो नेपालमा मलाई चाहिँ त्यसको बारेमा मलाई अध्ययन पनि गरेको छैन मलाई थाहा छैन होइन मैले गाउँको मान्छेले मलाई भनेको मैले सुनेको होइन अनि यति पैसा अनि त्यसमा चाहिँ कस्तो हुँदो रहेछ भने त्यो फेक 5-10 साना 20 साना मान्छे राखेर चाहिँ ओहो मैले त पैसा पाएँ यति पैसा पाएँ उति पैसा पाएँ भनेर फेक टेस्टिमोनियलहरू पनि राखेका हुँदो रहेछन् अनि त्यसले गर्दा फसेर चाहिँ आफ्नो भएको नभएको मान्छे पैसा चाहिँ यो किशोर अवस्थाको बच्चाहरूले चाहिँ लगाउँदो रहेछन् त्यस्तोमा अनि त्यो उसको पैसा पनि गयो उसले कतैबाट लिएर या ऋण लिएर कसैसँग मागेर गरेको हुन्छ त्यो पैसा पनि डुब्ने त्यसले गर्दा अब न उसले घर परिवारमा भन्न सक्छ अनि उसले त्यो कतै पनि वे आउट नगरेपछि यो अनि उसले बाध्य भएर चाहिँ यस्ता कदमहरू चलाउँछन्
8: लामो समयसम्म अनलाइनमा बसिरहँदा चाहिँ यो किशोरहरूको किशोरावस्थामा चाहिँ यो आत्मविश्वास उनीहरूको व्यवहारमा चाहिँ
7: कस्तो प्रभाव चाहिँ पार्दो रहेछ उनीहरूलाई? मानिसको सुत्ने खाने प्याटर्न बिग्रिन्छ, दैनिक व्यवहार बिग्रिन्छ भने मानसिक रोग त 100% आउँछ। त्यसमा पनि किशोर अवस्थामा त एक त पढाइको बोझ हुन्छ उनीहरूको यो जिउ बढ्दै जाँदाखेरि उनीहरूको हार्मोनल चेन्जेसहरू भइरहन्छ, यसै पनि उनीहरूलाई त्यो ठ्यारोपन भइरहेको बेलामा चाहिँ यस्ता कुराहरूले गर्दाखेरि चाहिँ त्यो बच्चाहरूलाई चाहिँ अब लामो समयसम्म त्यो मोबाइल चलाउँदा जुन सुत्ने उनीहरूको रिदम हाम्रो जिउको रिदम हुन्छ नि त्यो रिदम अनुसार त्यो ब्लू लाइट ले गर्दाखेरि चाहिँ त्यो हाम्रो मेलाटोनिन भन्ने एउटा जुन हर्मोन हाम्रो सुत्नको लागि हुन्छ त्यो निस्किँदैन र ऊ सुत्न सक्दैन। नसुतेपछि त्यो ब्रेनले त फङ्सन गर्नै सक्दैन र बिस्तारै उसको त्यो सोच्न सक्ने क्षमता, उसको त्यो सम्झिन सक्ने क्षमतादेखि लिएर उसको पढाइदेखि लिएर सारा सबै कुरामा इभन उसको सोसल लाइफमा पनि उसको घर परिवारसँग साथीभाइसँग पनि त्यो टाढिँदै गएर एक्लोपन फिल हुँदै अनि यस्ता समस्यामा परेको देखिएको छ। ग्रामीण भएको बच्चाहरूमा चाहिँ त्यो तनाव चाहिँ जिउमा आउँछ कि धेरै तनाव भइसकेपछि त्यो जिउमा आउँछ। तपाईँले सुन्नुभयो होला कन्भर्सन डिसअर्डर जुन एकजना बच्चा ढल्यो भने सबैजना ढल्छ भन्ने भने त्यो कुनै रोग त होइन नि त। त्यो बच्चाहरूमा त्यो यो सबै व्यवहारले गर्दा उनीहरूमा त्यो अथवा कुनै एउटा आघात पर्या हुन सक्छ, त्यो जब निकाल्न सक्दैनन् बच्चाले अनि शरीरले त्यो रिलिज गर्ने उपाय चाहिँ उनीहरूमा आउने यो जुन कन्भर्सन डिसअर्डर जुन पहिले हिस्टेरिया भनेर यो वर्डिङ दिइन्थ्यो त्यो चाहिँ गलत हो, अहिले चाहिँ कन्भर्सन डिसअर्डर भन्छ यसलाई होइन। त्यो जब त्यो तनाव बच्चाहरूले निकाल्ने ठाउँ पाउँदैन अनि शारीरिक रूपमा चाहिँ निस्किन्छ। यो सुत्नु भनेको पनि उसको निन्द्रा पुग्दैन, उसलाई तनाव हुन्छ त उसको ब्रेनले त काम गर्न सक्दैन, त्यसपछि चाहिँ उसले दिउँसो सुत्ने यो चाहिँ स्वाभाविकै हो।
8: अब विभिन्न खालका लक्षणहरू अवस्थाहरू चाहिँ देखिन सक्छ, अभिभावक र शिक्षकहरूले कस्ता संकेतहरू देखेपछि चाहिँ अलिकति सचेत हुनुपर्छ त?
7: अब अहिले हामीले किशोर किशोरीकै कुरा गरिरहेका छौँ होइन, यदि आफ्नो नानी बाबु पहिले गरिरहेको व्यवहार भन्दा पनि एक्लो बस्ने, धुपधुम्ती बस्ने अथवा बिना कारणै हाँस्ने, रिसाउने त्यस्तो कुराहरू स्कूलमा पनि शिक्षकले हेर्नु पर्यो, त्यो बच्चा अरू नर्मलै भइरहेको बच्चा क्लासमा बढी सुत्छ, होमवर्क गरेर लिएर आउँदैन, चिडचिड गर्छ भने के भएको छ त यसलाई भनेर चाहिँ अभिभावकको रोल घरमा के हुन्छ भने उसलाई वाच गरेर उसले मानसिक रोग यसै एकै दिनमा हुने कुरा होइन, त्यो उसलाई केही कुरा मानसिक रूपमा अस्वस्थ हुनु होला, उसलाई सानो कुराले म आफ्नो घरमा चाहिँ श्रीमान श्रीमतीको बीचमा झगडा भइरहेछ कि घरको अवस्था हाम्रो राम्रो छैन कि हाम्रै व्यवहारले उसलाई गाह्रो भइरहेछ कि अथवा हामीले चाहिँ एउटा घरमा दुईटा बच्चा छ, एउटा बच्चा चाहिँ एकदमै पढाइमा राम्रो छ या सबै कुरामा राम्रो छ, एउटा बच्चा चाहिँ तल छ भनेदेखि त्यो हामीले अभिभावकले र स्कूलले पनि कम्पेरिजन गरिदिन्छ नि त। अनि यो किशोर किशोरीकोलाई चाहिँ कम्पेरिजन सबैभन्दा ठूलो रोग चाहिँ कम्पेरिजन गरेपछि यो बच्चाहरू स्वाटै मनोबलले गिर्छ यो बच्चाहरूको, अनि त्यो मनोबल गिरेपछि त्यो माथि आउन त धेरै उनीहरूको त्यो अहिले यसै पनि आइडेन्टिटी भर्सेस रोलमा उनीहरू जुधिरहेको बेलामा चाहिँ झन् हाम्रो तेरो अब भन्नु दाइले यति राम्रो गरेछ त केहीमा अगाडि बढ्न सक्दैनस्, त कामै नलाग्नेस, भोलि गएर के गरेर खान्छस् भनेपछि उसको मनमा चाहिँ हो म त कामै नलाग्ने भनेर एभरेज भए पनि हाम्रो कम्पेरिजनले गर्दा ऊ झन् थियो भन्दा पनि तल तल तल तल हुने गएर उसलाई चाहिँ यो डिप्रेसन एन्जाइटी जस्ता चाहिँ बिहेभियर इस्युजहरू चाहिँ बढ्दै जान्छ।
8: भनेपछि उसले आफूले गर्न सक्ने उसमा जुन क्षमता भएका कुराहरू पनि पारिवारिक वातावरण, विद्यालयको वातावरण र साथीभाइको जुन खालको व्यवहार छ नि त्यसले चाहिँ उसलाई झन् कमजोर
7: बनाउँछ। हजुर हजुर।
8: कस्ता खालका मानसिक समस्याहरू चाहिँ निम्त्याइरहेको छ भनेर अलिकति अवस्थालाई चाहिँ चित्रण गरिदिनुहुन्छ यतिखेर?
7: अहिलेको अवस्थामा चाहिँ मैले देखेको चाहिँ बच्चाहरू प्राय एन्सियस पनि हुन्छन्, डिप्रेस्ड पनि हुन्छन् अनि त्यसपछि उनीहरूलाई फ्रस्ट्रेसन पनि हुन्छ, अनि त्यो फ्रस्ट्रेसन भएपछि उनीहरूले त्यो अनि पाउने जाने बाटो पाएन भनेदेखि धेरै गाह्रो भएपछि सुसाइड हुन्छ। एन्जाइटीमा चाहिँ त्यो बच्चा एक ठाउँमा बस्नै नसक्ने कि एक ठाउँमा बस्नै नसक्ने एकदम यताबाट उताबाट केही काम पनि उसले राम्रोसँग एउटा गर्दाखेरि अर्कोतिर हम्फाल्ने त्यस्ताहरू पनि हुन्छन्। उसलाई चिन्ता कि अब जस्तो बच्चाहरूलाई चाहिँ ऊ एन्सियस छ भनेदेखि उसलाई सोसल एन्जाइटी छ, उसलाई चाहिँ मासमा भेटेर चाहिँ कसैसँग कुरा गर्न गाह्रो छ र हामीले चाहिँ उसलाई त्यही मासमा उभाइदिउँ भने उसलाई प्यानिक एट्याक आएर ढल्न पनि सक्छ। अनि डिप्रेसनमा चाहिँ उसको आत्मविश्वास चाहिँ उसको कम हुँदै गएपछि चाहिँ उसले केही पनि गर्न सक्दैन, उसले खान पनि सक्दैन, सुत्न पनि सक्दैन, एक्लो हुँदाहुँदै भोलि पर्सि यति विकट हुन्छ कि उसले नचाहिँदो नचाहिँदो हुन्छ नि, हेलुसिनेसन भन्छ नि, उसले मलाई अहिले मारे मारे मारे, अब मलाई अहिले यसो गर्छ, अब म यस्तो भएँ भने त्यस्ता त्यस्ता एकदम विकट रूपमा पनि जान्छ। र त्यसबाहेकको त अर्को भने त यिनीहरूले यो सब्सटेन्स युज भनौँ न लागु पदार्थमा पनि यस्तो लाग्न त्यो त 100% लाग्छ नि। यस्तो भएपछि गाह्रो भएपछि बच्चाहरू, अहिलेको बच्चाहरूमा देखिएको त्यो एङ्गर इस्यु देखिन्छ, एन्जाइटी, डिप्रेसन र बिहेभियर इस्युजमा एकदमै ढोका पड्काउने, त्यो गर्ने, घरको मान्छेहरूसँग राम्रोसँग बोल्दै नबोल्ने, टिचर्सहरूलाई गर्ने व्यवहार, उस्तै परेदेखि हात उठाएर पिट्नु कुट्नु, सबै यस्ता यस्ता बिहेभियरहरू देखाउँछ। तर हामी चाहिँ त्यो बच्चालाई नै गलत ठान्छौँ, हामी अभिभावकले पनि टिचरले पनि ठान्छौँ, तर उसले यस्तो व्यवहार देखाएको छ भने पक्का पनि यसको जरा कहाँ छ त भनेर हामी पछाडि फर्केर उसलाई त्यो ठाउँमा पुगाएर उसलाई हामीले बिस्तारै उचित हेरचाह र उचित बाधा स्कूलले, घरले र साथीहरूले दिने हो भने, समाजले दिने हो भने यस्तो कुरा त यो बच्चाहरूलाई त हामीले छिट्टै सम्झाउन सकिन्छ।
8: जस्तो पढाइमै अलिकति चर्चा गर्न मन लागेको, बाल बालिकामा चाहिँ यतिखेर पढाइको प्रेसर चाहिँ एकदमै छ, पढाइलाई बुझ्ने सिक्ने र लिन सक्ने क्षमता पनि फरक फरक छ होइन, उमेर अनुसार उसले सिक्नुपर्ने हो, त्योभन्दा क्षमता एकदम कम भएका बच्चाहरू पनि हुन्छन् होइन, त्यस्ता बच्चाहरूमा हुने मानसिक समस्या र उनीहरूलाई अभिभावक र विद्यालयले गर्नुपर्ने भूमिका चाहिँ के पाउनुहुन्छ यहाँले?
7: हजुर, एकदम राम्रो क्वेशन गर्नुभयो तपाईँले। अहिले बच्चाहरूमा चाहिँ अब देखिन्छ नि एडीएसडी, हुन त यो किशोर अवस्थामै देखिने हो, 10-11 वर्षमा देखिन्छ एडीएसडी, अटिजम त बच्चादेखि नै देखिएको हुन्छ। अनि त्यसपछि यस्तो बच्चाहरूलाई चाहिँ अर्ली हामीले आइडेन्टिफाई, मेरो बच्चामा के छ भनेर नथा पाएर उसलाई चाहिँ उसको न अब भनौँ न, हरेक बच्चाको क्षमता फरक हुन्छ नि त, कोही एकदमै इन्टेलिजेन्ट हुन्छ, कोही त्यही कुरालाई चाहिँ कोही एकचोटिमा बुझ्छ नि त्यो कुरालाई, कोहीले तीनचोटिमा बुझ्छ, त्यो बच्चाको क्षमतालाई चाहिँ हामीले हेरेर मेरो बच्चाको क्षमता यो छ भनेर उसलाई त्यसमा चाहिँ तैँले यो अगाडि बढ्नै पर्छ, तैँले यति पढ्नै पर्छ, तैँले यो गर्नै पर्छ भनेर प्रेसर दिनु सट्टा चाहिँ मेरो बच्चा यो बच्चामा चाहिँ यो कमी भए पनि के छ त स्ट्रेन्थ यो बच्चामा, ताकि हामीले उसलाई मोटिभेट गर्न सकौँ भनेर चाहिँ हामीले उसको चाहिँ स्ट्रेन्थमा हेरेर चाहिँ सी ग्रेड आएर तिम्रो यसमा त हेर त तिमी आर्टमा राम्रो छौ कि म्युजिकमा राम्रो छौ कि डान्समा राम्रो छौ कि तिम्रो यो त एउटा राम्रो, यो त एकदमै राम्रो छ नि, हामी पढाइको साथसाथै यसलाई पनि अगाडि बढाउने, तिमीलाई प्रेसर छैन भनेर स्कूलले पनि उसको के क्षमता छ त्यसलाई अभिवृद्धि गर्नु पर्यो, घरमा पनि त्यही अनुसारको इन्भाइरोमेन्ट त्यो भने छन्। मैले त कति बच्चाहरूलाई देखेको छ, किनभने फेरि यो किशोर किशोरी अवस्थाको बच्चाहरूलाई केही पनि चाहिँदैन, उनीहरूलाई मोटिभेसन र उनीहरूलाई चाहिँ बुझिदिनु पर्यो कि उनीहरूको, उनीहरूले भन्न खोजेको कुरालाई चाहिँ हामीले जज गरिदिनु भएन, उनीहरूकै भन्छ नि हामीले उनीहरूलाई सिम्पेथी गर्ने होइन कि एम्पेथी गरेर चाहिँ म तिम्रो ठाउँमा थिएँ, यो हुँदाखेरि मलाई पनि यस्तै भएको थियो, यस्तो हुँदा यस्तो हुन्छ भनेर टिचर र अभिभावकले भन्यो भने यस्तो, यो जुन अलिकति भन्नुभयो नि तपाईँले पढाइ या उस बौद्धिकता यो किसिमको बच्चाहरूलाई पनि मेरो पढाइमा कमजोर भए पनि मेरो यो त तिम्रो यो भन्दा त मेरो पनि त यसमा यो राम्रो रहेछ नि त, फर्स्ट आउने केटाको भन्दा त ऊ त आर्टमा त म भन्दा कमै रहेछ नि त, त्यसरी चाहिँ हामीले चाहिँ बच्चालाई डेभलप गरिदिउँ भनेदेखि चाहिँ एकदमै यो कुरा किशोर किशोरी त हाम्रो भोलिका पिलरहरू हुन् नि त, अहिले नै हामीले यसमा काम गर्नुपर्छ।
8: यहाँले भने जस्तै कतिपय बाल बालिकाहरूले चाहिँ यही तपाईँले भनेकै कुरालाई चाहिँ आफू अभिभावकले अथवा शिक्षक शिक्षिकाले म पनि त यसरी कमजोर थिए, यस्तोमा कमजोर थिए, आफ्नो उदाहरण दिएर पछि मेरो यस्तो राम्रो भयो भनेर अथवा उसको यस्तो थियो उसलाई पनि यसो गरेपछि भयो भनेर उदाहरण दिएर चाहिँ पढाइमै राम्रो भएको उदाहरणहरू पनि धेरै छ होइन, यहाँले पनि यी कुराहरू चाहिँ गर्नुभयो।
7: उसको चाहिँ स्ट्रेन्थ हरेक कसैको, यदि यो कोही मान्छे यो संसारमा छ भने उसको विकनेससँग उसको स्ट्रेन्थ पनि आउँछ, हामीले चाहिँ एकदम केलाउँदाखेरि चाहिँ पाँचवटा स्ट्रेन्थ छ र दुईटा चाहिँ उसको विकनेस छ भने चाहिँ हामी फोकस चाहिँ बढी विकनेसमा गर्छौँ कि त्यो स्ट्रेन्थमा चाहिँ गर्दिँदैनौँ। र यो किशोर किशोरीलाई चाहिँ दुईटा उसको विकनेसलाई पछाडि राखेर चाहिँ स्ट्रेन्थमा हामीले चाहिँ अगाडि गऱ्यौँ भने चाहिँ फरक किसिमले चाहिँ एकदमै त्यो बच्चा चाहिँ उभार भएर आउन सक्छ कि। अब भनौँ न, अहिले मेसीले हेर्नु अस्ति ह्याट्रिक गर्यो, ऊ बच्चादेखि अटिस्टिक मान्छे हो नि त, उसको फरक क्षमता के छ त उसको उसको पढाइमा नहोला केहीमा नहोला तर उसको गेममा त हेर्नु त फरक क्षमता भयो नि त हरेक मान्छेको फरक क्षमता हुन्छ यो कुरा चाहिँ अभिभावकले पनि बच्चैदेखि आफ्नो बच्चाको फरक क्षमता बुझ्नु पर्यो विद्यालयले पनि मेरो यो स्टुडेन्टको चाहिँ एकदम स्पेसल केयर चाहिने अवस्था नभइकन अब सुस्थ मनस्थिति नै छ भने त त्यो स्पेसल केयरमा गयो होइन तर उसले कोसिस गरेछ सी डी ग्रेड ल्याउँछ भनेदेखि उसको फरक स्ट्रेन्थ के छ यसलाई कसरी मोटिभेट गर उसलाई चाहिँ हामीले गाइडेन्स माया ममता गरेर गर्यो भनेदेखि यस्तो बच्चाहरूले चाहिँ सीबाट बीमा त पक्कै पनि आउँछ
8: हजुर अब विभिन्न खालका किशोरावस्थामा बाल बालिकामा चाहिँ विभिन्न समस्याहरूको बारेमा त हामीले चर्चा गर्यौं के समस्याहरू आउन सक्छ भनेर मानसिक समस्या नै निम्त्याउने अर्को भनेको आघातजन्य अवस्था पनि हो होइन आघातजन्य अवस्थाले चाहिँ उसलाई लामो समयसम्म ती घटनाबाट बाहिर आउन चाहिँ गाह्रो भइरह हुन्छ अलिकति आघातजन्य अवस्था कस्तो खालको अवस्था हो र उसलाई त्योबाट बाहिर ल्याउन चाहिँ के गर्न सकिन्छ
7: अब यो ट्रमा आघात होइन यो यसमा चाहिँ कस्तो हुन्छ भने अब के चाहिँ उसलाई आघात परेको छ त्यसमा डिपेन्ड हुन्छ अब एकदम सेक्सुअल अब्युज भएको छ भने त्यसको प्रकृति फरक हुन्छ एक्सिडेन्ट भएको छ प्रकृति फरक हुन्छ भुइँचालो हाम्रो देशमा अस्ति भुइँचालो आयो कतिजनाले ज्यान गुमाउनुभयो उसले त्यो एक्सपिरियन्स गरेछ भने त्यो फरक हुन्छ होइन त्यो फरक भए पनि तर सिम्टम चाहिँ एउटै हुन्छ कि त्यही कुराले उसले बिर्सिन नसकेर उसको हात काप्ने चिटचिट गर्ने ऊ अगाडि बढ्न नसक्ने अनि त्यसपछि उसले ब्याक फ्ल्यास ब्याकहरू बढी गएर चाहिँ केही कुरामा पनि त्यो बच्चाहरू अगाडि बढ्न सक्दैन अब भनौँ न यदि कसैलाई चाहिँ सेक्सुअल घरबाट सेक्सुअल एब्युज भएको हाम्रो छोरी बच्चा छ भने पछि गएर भविष्यमा आफ्नो रिलेसनसिपमा कहिले पनि ट्रस्ट गर्दैन त्यसले गर्दाखेरि उसको फ्यामिली लाइफ कहिले पनि राम्रो हुँदैन त्यस्तो हुन्छ अनि यदि कसैलाई चाहिँ कम्पेरिजन गरिएका छ त्यो कुराले उसलाई आघात भएको छ त्यो गरिएको छ भने त्यो बच्चाले कहिले पनि एउटा ठाउँमा दिगो भएर काम गर्न सक्दैन एक्सिडेन्ट भएको छ त्यो आघातले उसले कोही लुज गरेको छ भने ऊ केमा प्लेनमा एक्सिडेन्ट परेको छ कि गाडीमा एक्सिडेन्ट परेको छ भने ऊ त्यो चिजबाट सधैँ टाढिन्छ र एक किसिमको फोबिया हुन्छ उसलाई त्यो चिजको त्यो चिजमा चाहिँ गएर ऊ स्टक भइदिन्छ कि अनि हामीले चाहिँ यस्तो स्टक भएको बच्चाहरूलाई चाहिँ किन चाहिँ यो ट्रमामा भएको बच्चाहरूलाई हामीले काउन्सिलिङ गर्दा चाहिँ उनीहरूलाई चाहिँ त्यो कुरामा चाहिँ एक्सपोज गराइदिन्छौँ कि एक्सपोजर थेरापी उसलाई त्यो बारम्बार त्यो कुराहरूमा चाहिँ उसलाई उसले जुन कुराबाट भाग्छ त्यो कुरामा चाहिँ अगाडि एक्सपोज गराइदिएर उसलाई बिस्तारै तिम्रो यो गरेर उसलाई त्यही त्यस्तै त्यस्तै वातावरण हामीले गराइदिएर चाहिँ यसबाट बाहिर निकाल्न सकिन्छ तर जसले चाहिँ आघात कुन किसिमले उसले त्यो आघात फिल गरेको छ प्रकृति फरक हुन्छ यसोहरूलाई चाहिँ फ्ल्यास ब्याक आउने राति सुत्न नसक्ने केही कुरामा कन्सन्ट्रेट गर्न नसक्ने जतिखेर पनि त्यही भयो जस्तो भूकम्पले गर्दा हाम्रो किशोर किशोरीलाई जुन बेला पनि हल्लेको फिल भयो नि त छ महिनासम्म त्यसले गर्दा स्कुल जान पनि डराउने खान पनि डराउने त्यस्तो त्यस्तो भयो तर हामीले यो आघातको प्रकृति हेरेर चाहिँ विभिन्न आघातहरू हुन्छन् त्यो आघातबाट चाहिँ त्यही हिसाबले चाहिँ अगाडि बढ्नुपर्छ त्यो बच्चालाई कसरी सम्हाल्ने भनेर
8: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ आजको कार्यक्रममा किशोरावस्थामा देखिने मानसिक स्वास्थ्य समस्या र व्यवस्थापनका बारेमा कुराकानी गरिरहेका छौं ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेस्टका मनोपरामर्शकर्ता सुदीपा ढुंगानासँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
9: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
10: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
9: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं
10: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690 4110-6690
11: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ
9: प्राविधिक शिक्षा आजको आवश्यकता
10: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट बीई सिभिल सिभिल एण्ड रुरल कम्प्युटर इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्फर्मेसन एण्ड कम्युनिकेसन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो
9: प्रवेश परीक्षा असार 25 गते बिहिबार
10: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण चार भक्तपुर
12: फोन 01-5201-12-21-00 छ। 97418-20-96
13: वेबसाइट www.nec.edu.np।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा किशोरावस्थामा देखिने मानसिक स्वास्थ्य समस्या र व्यवस्थापनका बारेमा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेस्टका मनोपरामर्शकर्ता सुदीपा ढुंगानासँग कुराकानी गरिरहेका छौं।
2: फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रममा। धन्यवाद सम्झनाजी।
1: सामाजिक सञ्जाललाई चाहिँ जहिले पनि हामीले नकारात्मक रूपमा चाहिँ लिइरहन्छौं, सामाजिक सञ्जालको सकारात्मक रूपमा चाहिँ किशोरावस्थामा कसरी प्रयोग गर्न सकिन्छ?
2: अहिले त भनौँ न जल्लो बल्लो विषय नै सामाजिक सञ्जाल भइरहेको छ, त्यो सकारात्मक पनि छ। यसबाट बच्चाहरूले पढ्न सिकिरहेका छन्। कतिपय अवस्थामा घर परिवार बुवामा पढ्न नसक्ने अवस्थामा उनीहरूले आर्टिफिसियल इन्टेलिजेन्सको हेल्पबाट उनीहरूले कति कुराहरू सल्भ पनि गरिरहेका छन् होइन। यो के हो भने प्रयोग कसरी गर्ने? सामाजिक सञ्जालले आफूलाई रूल गर्ने होइन कि आफूले चाहिँ सामाजिक सञ्जाल र मोबाइललाई रूल गर्न चाहिँ बच्चाहरूले सिक्नु पर्यो। त्यो बच्चाहरूले चाहिँ हामी अभिभावकले नै सिकाउनुपर्छ। हामी अभिभावकको तपाईँले याद गर्नुभयो होला, तपाईँ हामी आफैलाई निहालेर हेरौँ न। हामी आफ्नो कामको प्रेसरबाट गएपछि हामीले यहाँ अफिसमा हामीले सामाजिक सञ्जाल धेरै चलाइरहेका हुँदैनौँ, अनि घरमा गएपछि के भयो एकचोटि अपडेट हुनको लागि हामी चलाउन थाल्छौँ। तर अहिले तर त्यो चलाउन थालेपछि हामीले घन्टौँ त्यसमा स्क्रल गरेर बसेर 3 घण्टासम्म बिताएको हामीलाई थाहा हुँदैन, अनि त्यसपछि हामीमा पनि त्यो अनि त्यसपछि हामी केही पनि कामहरू भ्याउँदैनौँ, अनि नभ्याएपछि हामीमा पनि त्यो चिडचिडापन, त्यो काम भ्याउन नसकेको एउटा हितबोध, गिल्ट, त्यसले गर्दा हाम्रो पनि व्यवहारमा कति फरक परेर हुन्छ नि त होइन। बच्चाहरूमा पनि त्यही हो, उनीहरूले पनि त्यो आइसकेपछि लामो समयसम्म चलाइदिन्छन्। उनीहरूले अब हामीलाई भन्यो भने होमवर्क गरिरहेको पढिरहेको भनेपछि हामी अभिभावकले यो पढिरहेछ त, असाइनमेन्ट गरिरहेछ त, यो गरिरहेछ होइन, तर साँच्चीकै असाइनमेन्टै गरिरहेछ त, हामी गएर हेरिदिन्छौँ त कहिलेकाहीँ। त्यो बच्चाले असाइनमेन्टको नाममा हामी आउँदा असाइनमेन्ट थिच्ने अनि गेम खेलिरहेछ कि अरू नै केही भिडियो हेरिरहेका छ कि भनेर हामीले अभिभावक पनि चनाएको हुन आवश्यकता छ। अहिलेको बदलिदो परिस्थितिमा अभिभावकहरू पनि व्यस्त हुनुहुन्छ, त्यो व्यस्ततालाई पनि गरेर एउटा डिसिप्लिनमा यदि कसैले डिसिप्लिनमा ल्याउनु छ भने पहिले चाहिँ हामी अभिभावकले नै रोल मोडल भएर एउटा डिसिप्लिनमा बस्न सिक्नुपर्छ। त्यो बच्चाहरूको अगाडि चाहिँ हामी जुन बेला पनि तपाईँ आफै मोबाइल चलाएर बस्नुहुन्छ अनि के हामीलाई भन्नुहुन्छ भनेर बच्चाहरूकोबाट सुनेको छ धेरै नै। त्यस कारणले गर्दाखेरि हामीले चाहिँ यो व्यवस्थापनको तरिका म भन्दैछु, हामीले चाहिँ हामी पनि कामको प्रेसरबाट जाँदाखेरि बच्चाहरू स्कूलबाट आएका हुन्छन्, आधी घण्टा चाहिँ हामीले हाम्रो बच्चालाई फोनलाई चाहिँ सेफ जोनमा राखेर आधी घण्टा 45 मिनट एउटा डिसिप्लिन बनाउनु पर्यो, उसलाई राख्नु पर्यो, उसँग सोध्नु पर्यो तिमीलाई आजको दिन कस्तो रह्यो, आज तिमीलाई कस्तो भएको छ, म छु है, तिमीलाई केही अप्ठ्यारो पर्यो भने हामी आमा बुवा दिदी भाइ को छ हामी सपोर्टमा छौँ, ल भन तिमीलाई आज के भयो, मेरो त यस्तो यस्तो भयो, हामीबाट सुरुवात गर्ने। हामीलाई पनि अफिसमा तनावहरू हुन्छ, मलाई यस्तो भयो, मैले यसरी गरेँ, अनि आफूलाई केही बच्चामा डाउट लागिरहेछ भनेदेखि कहिलेकाहीँ हामीले रोल प्ले गर्दा पनि केही बिग्रिँदैन कि, हामीले रोल प्ले गरिदिएर मेरो साथीको छोरीलाई त छोरालाई त यस्तो यस्तो भएको रहेछ हेर न, अनि उसको बुवाहरूले त यसो गर्दाखेरि त यो त समस्या अब साइबर केही केस छ भने पनि यस्तो भएछ नि उनलाई त हेर त तिमीलाई त त्यस्तो भएको छैन नि है भन्ने बेलामै भन है हामी छौ नि भनेर त्यो बच्चालाई अनि हामीले टाइम दिने मेन कुरा यति बेला चाहिँ उसलाई टाइम दिने अनि उसलाई बाहिर लिएर घुमाउन लिएर जाने हामीसँग उसले टाइम स्पेन्ड गरोस् बढी एक्लोपन उसलाई फिल मेन कुरा चाहिँ अहिलेको बच्चाहरूमा एक्लोपनले गर्दा बढी ग्याजेटमा छन् नि त। तपाईँ हाम्रो बेलामा चाहिँ कस्तो थियो भने हामी जोइन्ट फ्यामिलीमा बस्थ्यौँ, हामी घरबाट दाजुभाइ दिदीबहिनी एउटै फ्यामिलीमा हुन्थ्यौँ थियौँ, अहिलेको बच्चाहरूमा त्यो छैन, टोटली उनीहरू ग्याजेटमा डिपेन्ड छन्।
1: परिवार त छ तर एउटै कोठामा एउटै परिवार भए पनि दूरी छ होइन, त्यो दूरीलाई चाहिँ मेटाउन परिवारले नै पहिला चाहिँ
2: पहल गर्नु पर्यो। अनि बच्चाहरूलाई चाहिँ यो हप्तामा एक दिन भए पनि यो ब्रिदिङ एक्सर्साइजहरू जुन उनीहरूलाई कामदाम मेडिटेसन आफै परिवार बसेर यस्तो गर्ने भने त्यो बच्चाहरूलाई पहिलेदेखि नै किनभने हाम्रो ब्रिदिङले चाहिँ ब्रिदिङ र मेडिटेसन बच्चाहरूले गर्न सक्दैन, त्यही पनि हामीले त्यसलाई अभ्यास गरेर आफू नै बसेर 5 मिनटबाट 1 मिनटबाट ल है आज हामी लामो सास फेर्ने भनेर बसेर त्यो गर्ने अनि उनीहरूको सानो हेबिटमा चाहिँ प्रशंसा गरिदिने हामीले। उसले गल्ती गरेका हुन्छन्, गल्तीलाई आउनु भन्दा पहिले तिमी त यो पनि राम्रो गरेछौ नि है, तिमी त यसमा कति राम्रो आहा तिमीले कति राम्रो गर्यो भनेर उसलाई सानो कुरामा पनि प्रेज गरिदिने, तिमी यो गर्न सक्दैनौ न भन्ने कि कहिलेकाहीँ आफूलाई आउँछ त्यो गर्नलाई, उसँग हेल्प लिएर हामी सानो हुँदैनौँ नि त, उसँग हेल्प लिएर ओहो म त मलाई आमा बुवाले हेल्प माग्यो त ओहो भनेर अनि त्यो बच्चाहरू क्युरियस हुन थाल्छ कि अनि अनि अनि उसको त्यो अब गलत अब रिसाउने ओर्ने बानी छ भने कहाँबाट यो रिस भनेको आफ्नो मानसिक रोग होइन नि त रिस उसलाई कहाँबाट आइरहेछ त के कारणले उसलाई गाह्रो भएको छ बुवा आमाले बुझिदिएर स्कुलले बुझिदिएर यस्ता कुराहरू गर्यो भनेदेखि व्यवस्थापन आफै हुन्छ अनि उनीहरूलाई हुन्छ नि हबिजमा उसलाई के चाहिँ इन्ट्रेस्ट लाग्छ उसलाई गिटार बजाउने इन्ट्रेस्ट लाग्छ तर हामीले कति गिटार बजाएको तिमी नगर नभन्ने तिमी होमवर्क गर तिम्रो यो होमवर्क सिद्धाऊ तिम्रो आफ्नो काम सिद्धाऊ अनि मलाई पनि सिकाइदेऊ न दुई चारवटा तार तान्नलाई भनेर हामी नै अगाडि बस्नु भयो कि हामी नै टाइम दिएको छैनौँ कि लुडो खेलाएछौँ हामीले अहिले बच्चासँग खेल्दैनौँ नि हाम्रो आमा बाबाले त हामीसँग लुडो खेलेर हुन्छ अनि अहिलेको बच्चाहरूमा चाहिँ कस्तो छ भने हाम्रो एउटै बच्चा हुन्छ दुइटै बच्चा हुन्छ अनि उसले बोल्नुभन्दा अगाडि नै हामीले टन्न उसलाई पुर्याइदिएको हुन्छौँ कि तपाईँ हाम्रो पालोमा त एउटा लुगा लगाउनलाई हामीले दसैँ कुर्नु पर्थ्यो हामीले कम्प्रोमाइज गर्न सिकेका हुन्थ्यौँ नि त अहिलेको बच्चालाई त बोल्नुभन्दा अगाडि ग्याजेटदेखि लिएर सबै कुरा अप टु डेट हुन्छ टाइम हुँदैन बाबामालाई सामान लिन रेडी हुन्छ अनि उसले त्यो सामानको युज गर्दा गर्दा उसले दुरुपयोग पनि गर्दा हुन्छ नि त अनि भोलि गएर कुनै मान्छेको सधैँ त एउटै आर्थिक अवस्था हुँदैन अनि कुनै बेला चाहिँ बुवामाले त्यो पुरा गर्न सकेन उसको साथीको अगाडि उसलाई लाज भयो भने अनि यस्ता बच्चाहरूलाई त यति छिटो मान्छेको रोग लाग्छ त्यस कारणले चाहिँ हामीले बच्चाहरूलाई चाहिँ अलिकति लो लेभलमा राखेर पनि हामीले चाहिँ तिम्रो
3: आफै संघर्ष गरेर आफै केही गर्नुपर्छ
2: सिकाउनु पर्छ एकचोटिमा सिकाउनु भन्नुभन्दा पहिले दिने चलन छ अहिले यस्तो व्यवस्थापन गर्न घरबाटै सुरु गर्नु
3: हजुर अलिकति अब यहाँले भनिहाल्नुभयो कि उनीहरूलाई सानो सानो कुरामा चाहिँ तनाव पनि हुन थाले हुन्छ चिन्ता पनि बढ़िरहेको हुन्छ र त्यसको व्यवस्थापन पनि गर्न नसकिरहेको अवस्था पनि हुन सक्छ होइन विशेष गरेर किशोरा अवस्थामा हुने तनाव चिन्ताको व्यवस्थापन गर्न चाहिँ के उपायहरू हुन सक्छन् जुन चाहिँ अभिभावक र शिक्षक दुवैबाट चाहिँ सहयोग चाहिँ पुर्याउनु पर्यो उसलाई
2: अब यस्तो यो बच्चाहरूले तनाव पहिले सुरुमा त यो तनावबाट स्टार्ट हुन्छ तनाव चाहिँ कस्तो हुन्छ नि तपाईँको राम्रो तनाव पनि हुन्छ नि भोलि एक्जाम छ या भोलि उसलाई स्कूलमा चाहिँ एउटा पुरा केही फंक्शनमा चाहिँ एउटा प्रेजेन्टेशन गर्नु छ त्यसको लागि उसले चिन्ता लिएर उसले एक दिन दुई दिन चिन्ता लिएर त्यसको तयारी गरेर त्यो गर्छ भने त्यो राम्रो तनावमा गयो तर त्यही कुराले उसलाई चाहिँ जतिखेर पनि पिरोल्न थाल्यो भनेदेखि त त्यो खराब तनाव भयो त्यसले भोलि गएर मानसिक रोग लिएर आउँछ होइन र यस्तो बच्चाहरूमा चाहिँ हाम्रो किशोर किशोरीमा चाहिँ विभिन्न किसिमको साथी रिलेसनशिप अहिलेको बच्चाहरूमा चाहिँ मैले चाहिँ रिलेसनशिप प्रब्लम पनि धेरै देखेको छु त्यो रिलेसनशिपमा चाहिँ उनीहरूले आफूले भनेको जस्तो केटा वा केटीसँग सम्बन्धमा बस्न पाएन भने एकदमै हिँडताबोध हुने हात काट्ने खुट्टा हातमा देखिन्छ भने खुट्टा काटेर त्यो स्ट्रेस रिलिज गर्ने नराम्रो नेगेटिभ कोपिङ भन्छ कि यसलाई नेगेटिभ कोपिङ गरिरह हुन्छन् बच्चाले अब यस्ता नेगेटिभ कोपिङहरूलाई चाहिँ हामीले टिचरहरूले बुझेर हेर यसले अब टिचर अरूहरूले दियो भने तिमीले यहाँ कसरी चोट लाग्यो भनेर बुझ्ने अनि उसले चाहिँ आजकल त 11 वर्षको उमेरदेखि बच्चाहरूलाई चाहिँ एक अर्काप्रति आकर्षण बढिसकेको हुन्छ टिनेज उनीहरू त 11 अहिले अब डब्ल्युएचओको अनुसार त 10 वर्षदेखि नै हाम्रो किशोर किशोरी भन्छ नि त होइन अनि त्यति बेलादेखि उनीहरूको हार्मोनल अहिलेको बच्चाहरूमा चेन्जेस भइसकेको हुन्छ अनि उनीहरूलाई चाहिँ तिम्रो यस्तो अब हामीले सहज वातावरण बनाइदिएर उनीहरूलाई साथीभाइले उसले मनमा भएका केही कुराले उसले तनाव भयो भने त्यो पोख्ने ठाउँ चाहिँ हुनु पर्यो कि मान्छेलाई चाहिँ पोख्ने ठाउँ भएन भने यस्तो समस्या आउने पोख्नलाई चाहिँ सहजै उसले टिचरलाई सहज गर्न सक्ने हो कि आफ्नो साथीकोमा चाहिँ उसले त्यो पोख्न सक्नु पर्ने हो कि पोख्यो भनेदेखि यो धेरै मिनिमाइज हुन्छ उसलाई पोख्ने वातावरण चाहिँ हामीले बनाउनु पर्छ
3: अब विशेष गरेर चाहिँ मानसिक समस्याहरू त अथवा तनाव चिन्ता भनेको हाम्रो जीवनमा कुनै पनि बेला आइ नै रहन्छ आउने जाने क्रम चलिरहन्छ तर त्यसको व्यवस्थापन नै महत्वपूर्ण रह्यो होइन त्यसको लागि चाहिँ विद्यालय र परिवारबाट चाहिँ कस्ता खालका भूमिकाहरू निर्वाह गर्नुपर्छ
2: परिवारबाट चाहिँ आफ्नो बालबालिकालाई के भइरहेको छ सहयोगीको रूपमा हेर्नु पर्यो उसलाई पहिले आउनु भन्दा पहिले उसलाई जज गर्नुभन्दा अगाडि चाहिँ यसलाई यो यसको उसको क्यारेक्टर त बुवामालाई र अभिभावकलाई र शिक्षकलाई जति त कसलाई थाहा हुन्छ र होइन त्यो हेरेर उचित परिवारले घरमा चाहिँ न्यानोपन दिनु पर्यो माया दिनु पर्यो सौहार्दपूर्ण वातावरण सिर्जना गरिदिनु पर्यो परिवारमै एक आपसमा झगडा छ टक्कर छ रक्सी खाने छ चुरोट खाने छ अनि अहिले त बाउआमाको डिभोर्सले पनि बच्चाहरूलाई यस्तो भइरहेको छ नि त मानसिक रोग छन् आमा एकातिर बुवा एकातिर त्यो बच्चा बीचमा पेन्डुलम भइरहेछ कि अहिलेको समाजमा अहिलेको हाम्रो समाजमा चाहिँ यो पनि एउटा एकदम ठूलो समस्या भइरहेको छ त्यसमा चाहिँ कस्तो हुन्छ भने यो हाम्रो सहरी भेगमा मात्र नभएर ग्रामीण भेगमा पनि बुवाले अर्कै बिहा गरिदिने आमाले अर्को बिहा गर्ने अनि आफ्नो बुवाका जाँदा अर्को आमाले लखट्ने अनि अर्को जाँदा अर्को बुवाले लखट्ने त्यो चाहिँ मैले कम्युनिटीमा जाँदाखेरि हाम्रो विद्यार्थी हाम्रो त एकदमै भल्नरेबल विद्यार्थीलाई हामीले छनौट गरेर पढाइरहेका छौँ होइन हाम्रो ग्रामीण स्वास्थ्य शिक्षा सेवा गुठीले अनि त्यस्तोमा चाहिँ हामीले 70-80% चाहिँ त्यस्तै फ्यामिली कन्फ्लिक्ट हुने त्यो अब सेपरेसनहरू भएको बच्चाहरू धेरै छन् अनि तिनीहरूकोमा चाहिँ एउटा बच्चाले त सुसाइडै गर्न लगाइसकेको थियो हाम्रो प्रोग्राममा होइन सुसाइडै गर्न लगाइसकेको थियो अनि पछि के भन्दाखेरि बुवाले अर्को बिहा गर्नु आमाले अर्को बिहा गर्यो उसलाई पढ्नलाई चाहिँ कोसँग पैसा माग्ने अब प्लस टूसम्म हामीले पढाउँछौँ ब्याचलर त हामी पढाउँदैनौँ अनि त्यसले गर्दाखेरि अनि मैले एकजना धनगढीकै मेरो साथी काउन्सिलर हुनुहुन्थ्यो उहाँको संरक्षणमा चाहिँ उसलाई काउन्सिलिङ पठाइरहेको थिएँ अनि उहाँले मलाई फोन गरेर उसले त सुसाइड गर्न लगाए म्याम भन्दाखेरि अनि मैले उसलाई यहाँ काठमाडौँबाट काउन्सिलिङ गरेर बुझ्दाखेरि त ब्याचलर पढ्न एकदम राम्रो बच्चा ब्याचलर पढ्न पैसा छैन बुवासँग माग्ने कि आमासँग माग्ने हो त्यस्ता त्यस्ता समस्या हुने हुनाले अभिभावकले चाहिँ आफै घरबाट त्यस्ता सौहार्दपूर्ण वातावरण बनाउने आफ्नो घरमा कलहरू आफूभित्र सीमित राख्ने बच्चाहरूलाई नदेखाउने स्कूलमा कम्पेरिजन नगरिदिने स्कूलले वातावरण गरेर बच्चालाई चाहिँ उसको क्षमता भन्दा माथि गएर चाहिँ केही काम गर्न पनि दबाव नगरिदिने
3: विशेष गरेर अघि पनि यहाँले भन्नुभयो कि परिवार छ तर परिवार भए तापनि उसलाई चाहिएको बेला त्यो परिवारबाट सहयोगहरू नपाइरहेको हुन सक्छ होइन खुल्ला संवाद चाहिँ कसरी शुरू गर्न सकिन्छ
2: बच्चाहरूसँग खुल्ला संवाद चाहिँ अब हामी नै अभिभावकले चाहिँ अवेर भएर मैले अघि पनि भने नि आइसकेपछि चाहिँ हामी कामबाट आउँछौँ या घरमै बस्छौँ बच्चा आइसकेपछि चाहिँ आधी घण्टादेखि 45 मिनट चाहिँ विभिन्न अहिले त त्यो फिजिकल गेमहरू पनि त हामीले किनेर राख्न सक्छौँ चेस खेल्न सक्यो अनि अरू कुराहरू ल केही प्रोग्रामै हेर्यौँ पनि ल आज टिभीमा यो प्रोग्राम छ हामी सँगै बसेर हेरौँ मूल कुरा चाहिँ अहिले यो समस्या अहिले नेपालमा यो बढेकै नै त्यही हो कि एउटै परिवारमा बसे पनि सबै त्यो मोबाइलभित्र छिरा छ कि एकअर्कासँग हामी बोल्या हुँदैनौँ यो हामीले त सुरु गरिसकेका छौँ विभिन्न जिल्लामा चाहिँ परिवार यसरी बस्नुपर्छ यो गर्नुपर्छ भनेर चाहिँ हामीले सुरु गरेका पनि छौँ कम्युनिटी लेभलमा अवेरनेस किनभने सही भएको मान्छेले त पढेर पनि नेट हेरेर पनि आइएआईमा हेरेर पनि सबै सिम्टमदेखि लिएर डक्टरलाई भन्दा बढी थाहा हुने भइसकेका छ होइन कोही कोही मेरो पेसेन्टहरू आउँदाखेरि त मलाई यो सिम्टम भएको छ मलाई यस्तो यस्तो छ ल अब म कसरी व्यवस्थापन गर्ने भनेर आउनुहुन्छ त्यो पुरै हेरेर आइसकेको हुन्छ होइन ग्रामीण भेगमा चाहिँ त्यो हुँदैन नि त हामी चाहिँ ग्रामीण भेगमा चाहिँ के भन्दछ भने शारीरिक परिश्रम गराएर त्यहाँ त फेरि त्यो अरू कुरा हुँदैन त्यो इन्टरटेनमेन्टहरू चेस लुडो भयो जे आफ्नोमा क्षमता छ केही काम छ भने त्यो बच्चाहरूसँग सहयोग लिने कि मलाई आज यो कार्यमा गाह्रो भयो हामीले मेन कुरा यो बच्चाहरूलाई चाहिँ मलाई यो कुरामा गाह्रो भयो तिमीले हेल्प गर्न सक्छौ भनेर उनीहरूलाई एउटा अलिकति प्रायोरिटीमा राखिदिने बित्तिकै त्यो बच्चा त यस्तै माथि आउँछ कि उसँग बसेर लुडोै खेलिदिने हो कि चेसै खेलिदिने हो कि अथवा टिभी सो अहिले फुटबल आइरहेछ नि त सँगै बसेर हेरिदिने हो कि यहाँ तेरो यो भन्दा उसको केही मन पनि सिङ्गरको गीत आइरहेछ भने ल त हामी पनि हेरौँ तेरो सिङ्गरको तेरो सो भनेर बसिदिने हो कि अनि तिमीलाई गाह्रो भएको छ यसो उमेरमा यस्तो यस्तो हुन्छ हाम्रो बेलामा यस्तो थियो भनेर पुरानो कुराहरू पनि घटनाक्रमहरू राखेर उसलाई त्यो मोटिभेसन हुने किसिमले संवाद सुरु गर्यो भनेदेखि उसले आज नखोल्ला दुई दिन तिन दिन दुई हप्ता दस महिनापछि त उसले आफ्नो कुराहरू खोल्न थाल्छ कि अनि त्यो खोलेपछि चाहिँ यस्तो समस्याहरूबाट टाढा हुन्छ बच्चाहरू
3: उसले आफूले व्यवस्थापन गर्न पनि सिकिरहेको त्यो आइडिया चाहिँ मिलिरहेको हुन्छ अब विशेष गरेर हामीले यो मानसिक स्वास्थ्य समस्यामा चाहिँ खानपान पनि महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ होइन कस्तो खालको खानपान खाने र जुन खानपानले चाहिँ मानसिक स्वास्थ्य बढाइरहेछ त
2: अहिले त जङ्क फुड एकदम मान्छेहरूलाई अहिले हामीलाई चाहिँ एकदमै सजिलो जङ्क छ नि त इन्स्ट्यान्ट फुडमा जान्छौँ नि त हामी इभन बच्चाहरूलाई के भन्नु बच्चाहरूको त त्यो उमेरै त्यस्तो हुन्छ हामीहरू एउटा उमेर परिपक्व मान्छे त बाहिर जाँदाखेरि कहिलेकाहीँ बिहान भनेदेखि चाउचाउ बिस्कुटमा डिपेन्ड हुन्छौँ पिय पदार्थहरू पनि बढी कार्बोनेट ड्रिङ्कहरू हामी गरिरहेका हुन्छौँ होइन यसले चाहिँ हाम्रो स्वास्थ्यमा चाहिँ एकदमै नकारात्मक असर गर्छ तपाईँहरूले याद गर्नुभयो होला नि हामीले बिहान चाहिँ एकैचोटि पकौडा समोसा खाँदाखेरिको हाम्रो दिनभरिको दिन चर्याएर आफ्नो हाम्रो दैनिकी हामी खान्छौँ नि चाहिँ बिहान चिया खाएर भातै खान्छौँ नि हामी नेपालीहरू त नर्मल्ली होइन हामीले त्यो खाना जुन सबै हाम्रो नेपाली खाना भनेर एकदम हरेक किसिमको पौष्टिक खानेकुरा छ त्यसमा मिनरल भिटामिन सबै पुगेको प्रोटिनदेखि सबै त्यो खाना खाँदाखेरि हामीले डिफ्रेन्स आएको हुन्छ अब अहिले हाम्रो बच्चाहरूमा के छ भनेदेखि इन्स्ट्यान्ट कुरामा चाहिँ हामी नै पैसा दिएर बच्चालाई चाहिँ फ्यान्सी रूपमा टिफिनमा पठाउँदा पनि अब पहिले त चिउरा भुटेको चना भुटेको हालेर पठाउँथ्यो अहिले त कहाँ हुनु अहिले त बेकरीबाट केक पठाउने हो कि पिज्जा पठाउने हो कि मोमो पठाउने हो कि जति खानेकुरा फ्यान्सी भयो त्यति चाहिँ स्टेटस हाई भयो भने हाम्रै अलग्गै त्यस्तो धारणा छ नि त त्यसले गर्दाखेरि चाहिँ 80% चाहिँ हाम्रो शरीरमा जुन त्यो खुसी हुने रसायन हुन्छ सेराटोनिन भन्छ होइन त्यसलाई ह्याप्पी हर्मोन 80%

0: हुन्छ हामी, अनि व्यायाम पनि त्यो बसेरै हुन्छ, अनि त्यसले गर्दाखेरि पनि हामीलाई चाहिँ यस्ता समस्याहरू हुन्छ। र हाम्रो मानसिक रूपमा स्वस्थ हुनको लागि चाहिँ खानपान, शारीरिक व्यायाम अनि निन्द्राले चाहिँ एकदमै ठूलो भूमिका गर्छ, जस्तो हाम्रो व्यवहारले पनि हो। हाम्रो यो ह्याप्पी हर्मोनहरू हुन्छन् कि, त्यो त्यस्तै कुराहरूबाट चाहिँ हामीले ब्रेनमा त्यो केमिकल बढाउन सक्छौँ होइन। हाम्रो आनन्दको अनुभूति हुने हर्मोनै हाम्रो व्यायामबाट, अनि खाँदाखेरि हाम्रो सेराटोनिन, मैले अघि पनि भने 80% त्यो केमिकल चाहिँ हाम्रो पेटबाट आउने हुनाले राम्रो खायौँ भने हाम्रो त्यो आनन्द हुने हर्मोन पनि निस्किन्छ। यो सबै तिनवटा गरेर एक्सर्साइज, निन्द्राले चाहिँ हाम्रो ब्रेनले रेस्ट पाउँछ, चारै कुराको तालमेल हामीले राम्रोसँग मिलायौँ भनेदेखि चाहिँ एउटा किशोर किशोरी र वयस्कलाई चाहिँ मिनिमम 6-8 घण्टाको निन्द्रा चाहिन्छ। व्यायाम चाहिँ आधी घण्टादेखि 1 घण्टा पनि गर्न सकिन्छ, किनभने बच्चाहरूले त गेम बाहिर खेल्दैनन्, तर अहिले त फुटबल खेल्नु पर्यो भने फुटसलहरू छन् नि त अहिले पनि, होइन, त्यस्तोहरू गर्न सकियो, त्यसबाट पनि उनीहरूको ह्याप्पी हुन्छ। अनि म्युजिक सुनेर पनि हामी ह्याप्पी, म्युजिक सुनेर आफूलाई गर्न मन लागेको कुराबाट चाहिँ हाम्रो पनि हामीले हाम्रो ह्याप्पी हर्मोनहरू निकाल्न सक्छौँ। यो व्यायाम र खानपानले चाहिँ हाम्रो खुसी हुने रसायन चाहिँ सबै निकाल्ने हुनाले चाहिँ यो चाहिँ तालमेल, व्यायाम, निन्द्रा, खानपान, फिजिकल एक्सर्साइज सबैको तालमेल चाहिँ मेन्टल हेल्थको चाहिँ एकदमै औषधि मान्नुपर्छ।
1: केही त्यस्तो मनोसामाजिक समस्या देखियो, मानसिक समस्याहरू देखियो कि भने चाहिँ हामीले के को आधारमा चाहिँ कस्ता खालका लक्षणका आधारमा चाहिँ त्यो समस्या छ बाल बालिकामा भनेर पहिचान गर्ने त
0: यो कुरामा चाहिँ हो। यसैमा चाहिँ हामी चुकिरहेका हुन्छौँ र यो सुसाइड जस्ता घटनाहरू भइरहेको हुन्छ नि त होइन। आफ्नो बच्चाले गरिरहेको कुरामा चाहिँ अलिकति पनि आमी बुवा आमाले चनाएको, विद्यालयले चनाएको हुनु पर्यो। गरिरहेकोमा भन्दा पनि थोरै फरक आयो भने पहिले आफूले बुझ्न कोसिस गर्ने, साथीभाइहरूसँग पनि बुझ्न कोसिस गर्ने, यो उसले केही स्कूलमा अथवा कलेजमा केही व्यवहार फरक छ उसले भनेर हामी पहिले त्यो इन्डाइरेक्ट रूपमा पत्ता लगाउने। यदि देख्यो भने आफ्नो बच्चासँग आफू बसेर, यदि यो भर्खर शुरू भएको छ भने काउन्सिलरहरू, हामी जस्ता काउन्सिलरहरूले पनि हामी यो प्रकृति त तीन खालको हुन्छ नि, माइल्ड, मोडरेट र सिभियर हुन्छ नि त होइन। यो मानसिक स्वास्थ्य पनि माइल्ड र मोडरेट हामी थेरापिस्ट र काउन्सिलरहरूले पनि गर्न सक्छौँ, र हामीले गर्न नसक्ने केसमा चाहिँ हामीले साइकियाट्रिस्ट कहाँ रिफर गर्नुपर्ने हुन्छ। त्योभन्दा अगाडि चाहिँ सुरुवात हुने बित्तिकै काउन्सिलर कहाँ जाने कि, यो हाम्रो समाजमा चाहिँ लान्छना छ नि त, काउन्सिलर कहाँ गयो भने भोलि एकदम यसलाई मानसिक रोग लाग्यो भनेर भन्छन्, यहाँ हुन्छ भनेर त्यो स्टिग्मालाई नै हटाउनु पर्यो। पहिले काउन्सिलर कहाँ हुन लजाउनु भएन। यदि काउन्सिलरबाट नहुनेछ भने उहाँहरूले आइडेन्टिफाई गरेर तपाईँ साइकियाट्रिस्ट कहाँ जानुभयो भने औषधि खान पनि हिचकिचाउनु भएन। र अहिले त हाम्रो ग्रामीण भेगको हिसाबमा जिल्ला अस्पतालमा हरेक पालिकामा काउन्सिलरको व्यवस्था छ, फ्रीमा छ त्यो जिल्ला अस्पतालहरूमा राखेको, त्यो पालिकामा राखेको काउन्सिलरहरू सरकारी उसमै हुनुभएको हुनाले उहाँले फ्रीमा गर्नुहुन्छ। त्यसबाहेक यदि आफ्नो आइडेन्टिटीहरू चाहिँ केही गरी देखाउनु मन लाग्दैन भने अहिले त विभिन्न नेपाल सरकारको पनि 1166 भन्ने टोल फ्री नम्बर छ, पाटन हस्पिटलले पनि टोल फ्री नम्बर र विभिन्न अर्गनाइजेशनहरूको पनि टोल फ्री नम्बरहरू छन्। त्यसबाट पनि हामीले आफू अगाडि नगएर पनि गर्न सक्यो, बच्चाहरूलाई गराउन सक्यो होइन। त्यसरी गयो त भएको सुविधा चाहिँ हामी पहुँचमा गएर गर्नुपर्छ।
1: अब विशेष गरेर यो सँगसँगै चाहिँ धेरै समय बिताउनु भनेको विद्यालयमा हो होइन, एकदम छोटकरीमा भनिदिनु होला, समय धेरै अभाव छ होइन। विद्यालयले चाहिँ गर्नुपर्ने भूमिका, उसको छोटकरीमा चाहिँ के गर्नुपर्छ त उसले?
0: विद्यालयले आफ्नो बच्चालाई आइडेन्टिफाई भइसकेपछि उसलाई चाहिँ ग्रुपमा क्वेसन नगर्ने, उसलाई छुट्टै, उसको व्यवहारमा यदि परिवर्तन देखिएको छ भनेदेखि छुट्टै उसलाई राखेर उसको बुझ्न कोसिस गर्ने। के थाहा बच्चालाई पढ भन्नुहुन्छ, अहिले त यो इन्टेलेक्चुअल उसमा पनि त पढ्नै नसक्ने हुन्छ, त्यो कसैले हिसाबै दाँथै गर्न नसक्ने होइन, डिसलेक्सिया भन्छ, ग्रामरै पढ्न नसक्ने, डिसकाल्कुलिया भन्छ, हिसाबै गर्न नसक्ने, त्यस्तो छ भनेदेखि उसको त्यो पत्ता लगाउनु पर्यो कि टिचरहरूले, किन चाहिँ ऊ कमजोर छ, किन यस्तो भइरहेछ, त्यो आफूले पत्ता लगाएर त्यो बच्चासँग छुट्टै कुरा गरेर, त्यतिले पनि पुगेन भने अभिभावकसँग सहकार्य गरेर, यतिले पनि पुगेन स्कूलमा त काउन्सिलर हुन्छ नि त, उसलाई पनि राखेर सहकार्य गरेर यो बच्चाको चाहिँ यस्तो यस्तो समस्या दिएछ, अब हामी कसरी पढ्ने भनेर समयमै गर्यो भने यो एकदमै छिटो आइडेन्टिफाई पनि हुन्छ, प्रिभेन्सन पनि हुन्छ।
1: हजुर, अब पालिकाहरूको चाहिँ भूमिका के हुन सक्छ यसमा, विशेष गरेर अब किशोर किशोरीको अवस्था, बाल बालिकाको अवस्था अब स्कूल र विद्यालयमा मात्र, विद्यालय र घरमा मात्र सीमित भइरहेको हुन्छ होइन, उनीहरूमा भएको समस्या समाधान गर्न पालिकाले चाहिँ कस्तो खालको भूमिका निर्वाह गर्न सक्छ?
0: पालिकाले निर्वाह गर्नेमा उहाँहरूले काउन्सिलर राख्नु भएको छ, उहाँले काउन्सिलर राखेको ठाउँमा चाहिँ अब पालिकाले त आफ्नो समुदायमा जान त यो कुरालाई चाहिँ अवेरनेसमा लानु पर्यो। पालिकाबाट नै यो कुरा भनेको चाहिँ छिटै हामीले प्रिभेन्ट गर्न सक्छौँ।

0: जस्तो अरु रोग लागेको देखिने घाउ जस्तै नै यो नदेखिने हो, फरक त्यति मात्रै हो। देखिने घाउमा चाहिँ हामीले औषधि उपचार मलम पट्टी औषधि खाएर ठिक पार्न सक्छौँ भनेदेखि यो मानसिक स्वास्थ्यलाई मात्रै किन यत्रो हावा फिजाउने? यो पनि उचित व्यवस्थापन, उचित टाइममा राइट व्यवस्थापन भयो भनेदेखि चाहिँ यसमा चाहिँ कति मान्छेले नर्मल बाँचेका पनि छन्, धेरै अगाडि बढेका पनि छन्। यो गर्न सकिन्छ, यो के पनि होइन। मानसिक स्वास्थ्य भनेको अवेरनेस चाहिँ हाम्रो नेपालमा चाहिँ 10% पनि छैन। यो चाहिँ एकदम जरुरी छ, यो मिडियाहरूबाट गर्ने, पालिकाबाट गर्ने एकदमै जरुरी।
1: अब विशेष गरेर किशोरा अवस्थाकाहरूलाई चाहिँ यहाँले सुझाव दिनु पर्दाखेरि चाहिँ के सुझाव दिनुहुन्छ बाल बालिका किशोर किशोरीलाई चाहिँ?
0: किशोरको शरीर र बाल बालिकामा चाहिँ उनीहरूको यो उमेरै त्यस्तो भइरहेको हुन्छ। उनीहरूलाई पढ़ाईको प्रेसर हुन्छ, उनीहरूलाई साथीभाइको प्रेसर हुन्छ, उनीहरूलाई रिलेशनशिपको परिवारको प्रेसर, अनि कम्पेरिजनको प्रेसर, लोनलीनेसको प्रेसर, फ्यामिली आइसोलेसन हुँदाखेरिको त्यो तनाव, कति तनाव हुन्छ यस्तो कुरामा चाहिँ यदि उसलाई एउटै कुराले लामो दुई हप्ताभन्दा माथि त्यही कुराले समस्या भएको छ, सुत्नलाई खानलाई आफ्नो दैनिकीमा परिवर्तन आएको छ भने मेरो नजिकको मान्छे को हो त, मैले जसलाई शेयर गर्न सकौँ, छिटो भन्दा छिटो उसलाई शेयर गर्ने। शेयर गरेर यदि उसले उसँग कुरा गरेर हल्का भएर तपाईँको व्यवस्थापन हुन सक्ने अवस्थामा व्यवस्थापन भयो, नभएको ठाउँमा हामी जस्ता काउन्सिलरसँग परामर्श लिने र तपाईँहरूको हातमा ग्याजेट छ, राम्रो प्रयोग गर्नुहुन्छ, त्यसलाई प्रयोग गरेर टोल फ्री नम्बरहरू कहाँ कहाँ छन् त, के छन् त, त्यस्ता टोल फ्री नम्बरहरू पत्ता लगाएर तपाईँहरूले उहाँहरू तपाईँहरूको फेस तपाईँले आफ्नो परिचय दिनु पनि पर्दैन। तपाईँले के भन्छ मलाई यस्तो समस्या भएको छ, म कसरी अगाडि बढ्ने भनेर चाहिँ तपाईँले सोधेर चाहिँ अगाडि बढ्न सक्नुहुन्छ। र तपाईँको आफ्नो स्क्रिन टाइमलाई पनि तपाईँले घटाउने, अनि तपाईँलाई गाह्रो लागेका कुरा छ भने मलाई यो कुरा गाह्रो लागेको छ भनेर चाहिँ अगाडि आएर भन्न नहिचकिचाउने, किनभनेदेखि सबै मान्छे सबै कुरामा एक्सिलेन्ट हुँदैन, हामी नर्मल हो। त्यसकारणले हामी जस्तो छौँ पेनमा पनि निलो पेन लेख्नेलाई रातो पेन जबरजस्ती लेख भनेर चाहिँ त्यो रातो पेनले निलो लेख्दैन, निलो पेनले रातो लेख्दैन। आफ्नो भित्रको क्वालिटी र आफ्नो स्ट्रेन्थ हेरेर अनि त्यसरी मनमा कुरा नराख्ने, भेन्टिलेट गर्नै पर्छ।
1: सुदीपा ढुङ्गानाज्यू यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आजको यो महत्वपूर्ण विषयमा किशोरावस्थाको मानसिक स्वास्थ्यका बारेमा हामीले चर्चा गर्यौं कार्यक्रममा, स्टुडियोमा आइदिनु भयो, धेरै धन्यवाद दिन चाहन्छु।
0: धन्यवाद सम्झनाजी, तपाईँलाई पनि मलाई यो एउटा किशोर किशोरीकोमा बोल्ने मौका दिनुभएको हुनाले र केही आफ्नो केही शब्द राख्न मौका पाएकोमा मलाई पनि तपाईँलाई पनि धेरै धन्यवाद दिन चाहन्छु।
1: उहाँ हुनुहुन्थ्यो ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेस्टका मनोपरामर्शकर्ता सुदीपा ढुङ्गाना। किशोरावस्थामा देखिने मानसिक स्वास्थ्य समस्या र व्यवस्थापनका बारेमा कुराकानी गर्यौं। यो कार्यक्रम ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी रेस्ट संघको सहकार्यमा उज्यालो रेडियो नेटवर्कले तयार पारेको हो। यो कुराकानी सँगै बदलिदो नेपालको आजको समय सकिएको छ। अर्को सोमबार हामी अर्को विषयमा कुराकानी लिएर आउने नै छौ। प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि विदा हुन्छु। नमस्कार।

0: आयोजन आयो अब एक्साइटमेंट टीवी में मात्र होइन घर भित्र महसूस हुन्छ
1: यो फुटबल सीजन हेर्नुहोस् चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung Mini LED TV Samsung Visionary TVs मा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 मा र 12 महिनासम्मको नेट टीवी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन साथै 25% सम्मको डिस्काउन्ट र 24 महिनासम्मको EMI
2: हेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ नेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड

0: धरपुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान
1: अ कम्प्लिट फाइटिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पानी पर्न थालेपछि गर्मीबाट राहत, केही ठाउँमा मुसलधारे वर्षा र हावाहुरीको सम्भावना, पूर्व तयारी र सतर्कता अपनाउन सुझाव। 23 राष्ट्रिय धान दिवस, दही चूरा खाने दिन, झण्डै 10 लाख मेट्रिक टन धान अपुग। झापाको बाहुनडाँगीमा जंगली हात्तीको त्रास, उदयपुरको चौदंगी गढीमा हात्तीले 6 वटा घर भत्कायो। अमेरिका र इरान बीच एकअर्कामाथिको आक्रमण रोक्ने सहमति, हर्मु जलमार्ग विवाद समाधानका लागि भोलि दोहामा वार्ता हुने। र विश्वकप फुटबलमा आज राति जापान र ब्राजिल खेल्दै। नेपाल खबरमा अब पूरा खबर। मनसून सक्रिय हुन थालेसँगै देशका धेरै ठाउँमा पानी परेको छ। गैराति र आज बिहान सबै प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यका सहितका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ। पानी परेपछि गर्मीबाट राहत मिलेको छ। अबका केही दिन पानी धेरै पर्ने र गर्मी कम हुने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसोदेखि पर्सिसम्म केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र हिमाली भेगका धेरै ठाउँमा, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र हिमाली भेगका केही ठाउँमा मेघगर्जन सहित चट्याङ सहित मध्यमसम्म पानी पर्ने सम्भावना छ। त्यस्तै तराई भेगका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका पहाड़ी र तराई भेगका केही ठाउँमा ठूलो वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा ठूलो वर्षा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशको थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना छ। भोलि र पर्सि पनि केही ठाउँमा मुसलधारे वर्षासँगै हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि देशका विभिन्न ठाउँमा ठूलो वर्षा तथा एक दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन सबैसँग आग्रह गरेको छ। जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नारासहित आज 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव विभिन्न कार्यक्रम गरी मनाइँदैछ। कृषि विभागका महानिर्देशक तथा 23 राष्ट्रिय दिवस तथा रोपाई महोत्सव मूल समारोह समितिका अध्यक्ष समेत रहनुभएका प्रकाश कुमार सञ्जेलका अनुसार दिवसले खाद्य तथा पोषण सुरक्षामा धानको महत्व तथा धान प्रवर्धनमा सरकारका प्रयासलाई आम नागरिकसम्म पुर्याउन सहयोग पुग्नेछ। विभागका अनुसार नेपालमा 41,31,000 किसान घरधुरी मध्ये 27,65,000 घरधुरी धान खेतीमा संलग्न छन् भने कुल खेतीयोग्य जमीनको 54% क्षेत्रमा धान खेती हुने गरेको छ। कृषि क्षेत्रको कुल गृहस्थ उत्पादनमा धानको झण्डै 13% तथा कुल गृहस्थ उत्पादनमा 50% योगदान रहेको उल्लेख छ। पछिल्ला 5 वर्षमा धानको उत्पादन प्रति हेक्टर 3.80 मेट्रिक टनबाट बढ़ेर 4.19 मेट्रिक टन पुगेको छ। आर्थिक वर्ष 2081-82 14,20,636 हेक्टर क्षेत्रफलमा खेती गरी 59,55,476 मेट्रिक टन धान उत्पादन भएको विभागको भनाई छ। यद्यपि आर्थिक वार्षिक झण्डै 70 लाख मेट्रिक टन धान आवश्यक पर्ने भएकाले हाल झण्डै 10 लाख मेट्रिक टन धान अपुग रहेको छ। जलवायु परिवर्तनका कारण हुने सुक्खा, बाढ़ी तथा डुबान जस्ता प्राकृतिक विपदले धान उत्पादनमा चुनौती थपिरहेको भन्दै सरकारले जलवायु अनुकूल कृषि प्रविधिको अनुसन्धान, विकास र विस्तारलाई प्राथमिकता दिएको जनाएको छ। यस्तै हरेक वर्ष असार 15 गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ। कामको चटारोले थकित भएका किसानले शक्ति प्राप्तिका लागि दही चिउरा खाने चलन छ। गर्मी र खेतीपातीको कामको बेला दही चिउराले शरीरमा शीतलता दी शक्ति संचय हुने विश्वास गरिन्छ। असार 15 नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा लिइन्छ। खेतीपाती बाहेक अरू पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार 15 मनाउँछन्। यस्तै 2062 सालदेखि असार 15 राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका धेरै मानिसको पेशा खेतीपाती हो। किसान वर्षभरका लागि छाको जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ। असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ। यस वर्ष असार मध्यसम्म पनि देशका धेरै ठाउँमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति रोपाई समेत हुन सकेको छैन। कति ठाउँमा रासायनिक मलको पनि अभाव छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौजदात रहेको जनाएको छ। झापा जिल्लाको मेचीनगर चार बाउन्डाङ्गीमा भारतबाट आएका 40-50 वटा जंगली हात्ती गाउँ पसेपछि स्थानीय बासिन्दाको दैनिकी प्रभावित भएको छ। हात्ती बाटोमै भेटिने डरका कारण अभिभावकले आफ्ना बालबालिकाहरूलाई विद्यालय पठाउन समेत सकेका छैनन्। किसानहरू धान रोप्ने काम छाडेर दिनभर हात्ती धपाउन बाध्य भएका छन्। स्थानीय युवा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले साइरन बजाएर तथा विभिन्न उपाय अपनाएर हात्तीलाई बस्तीबाट हटाउने प्रयास गरिरहेका छन्। मेचीनगर वडा नम्बर चारका वडाध्यक्ष अर्जुन कार्कीका अनुसार पालिका प्रहरी र युवाहरू नागरिकको सुरक्षाका लागि निरन्तर खटिएका छन्। यस्तै उदयपुरको चौदण्डीगढ़ी नगरपालिका सात कुमाङ लामाचौर क्षेत्रमा पनि गैराती जंगली हात्ती प्रवेश गर्दा 6 घरमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बुद्धिमान राई, राधा विक, रोशन विक, बमबहादुर विक, वीरबहादुर मगर र दिलबहादुर मगरका काठ र कर्कट बाटाले बनेका घर हात्तीले भत्काएका छन्। घर भत्काएका परिवारलाई चौदण्डीगढ़ी नगरपालिकाले अस्थायी सुरक्षित बसोबासको व्यवस्था गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रूख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाव वा पोखरीबाट टाढा बसौं,
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz। अब थप खबरहरू। नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 जेठको कार्य सम्पादन मूल्यांकन रिपोर्ट कार्ड अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय लगातार दोस्रो महिना देशभरका प्रहरी कार्यालयहरूमध्ये पहिलो भएको छ। वैशाख महिनामा पहिलो स्थान हासिल गरेको लुम्बिनी प्रदेश कार्यालयले जेठमा समेत उत्कृष्ट कार्य सम्पादनलाई निरन्तरता दिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरी नायब महानिरीक्षक डीआईजी भूपेन्द्र बहादुर खत्रीको नेतृत्वमा परिणाममुखी नागरिक मैत्री तथा प्रविधि मैत्री प्रहरी सेवा प्रभावलाई प्राथमिकता दिएको, मातहतका प्रहरी कार्यालयहरूको नियमित अनुगमन, समीक्षा र समन्वयलाई प्रभावकारी बनाएको र अपराध नियन्त्रण, लागू औषध विरूद्धको अभियान, अवैध तस्करी नियन्त्रण, समुदाय प्रहरी साझेदारी र सेवा प्रभावमा सुधार गरिएकाले यो उपलब्धि हासिल भएको हो। मनसून शुरू भएसँगै अधिकांश पर्यटकीय गन्तव्य सुनसान बन्दै गए पनि बागलुङको ढोरपाटन पर्यटकले आकर्षण बढ़ाएको छ। हरियालीले ढाकिएका विशाल पाटन, रंगीचंगे भोइफूल, कुइरोले छोपिएको बुकी र रमणीय पदमार्गले मनसून पदयात्राप्रति आन्तरिक तथा विदेशी पर्यटकको आकर्षण बढ़ाएको छ। लामो समयदेखि शिकार पर्यटनका लागि परिचित ढोरपाटनलाई अब प्रकृति, पदयात्रा, जैविक विविधता, संस्कृति र स्थानीय समुदायमा आधारित दिगो पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्ने आवाज बन्दै गएको छ। बागमती प्रदेश कृषि तथा पशुपक्षी मन्त्रालय र हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा सञ्चालित 3 ड्रागन फ्रूट महोत्सवमा 10 मेट्रिक टन ड्रागन फ्रूट बिक्री तथा 25 लाख रूपियाँ बराबरको कारोबार भएको छ। महोत्सवमा हेटौँडा र आसपासका क्षेत्रका उपभोक्ताको सहभागितामा महानगरपालिका कृषि विकास शाखाका प्रमुख प्रदीप रेग्मीले महोत्सवमा उल्लेख्य रूपमा आम नागरिकको सहभागिता रहेको बताउनुभयो। स्थानीय उत्पादनको प्रवर्धनको उद्देश्यका साथ आयोजित महोत्सवले नेपाली फलफूलको बजार अभाव नभई स्वदेशी उत्पादन प्रतिको उपभोक्ता र बजारको प्राथमिकतामा सुधार आवश्यक रहेको सन्देश दिएको आयोजकले जनाएको छ। अब विदेशको खबर केही दिन यता एकअर्कामाथि सैन्य आक्रमण गरिरहेका यीमा अमेरिका र इरानले तत्कालका लागि सबै सैन्य गतिविधि रोक्ने सहमति गरेका छन्। रोइटर्सका अनुसार दुवै देशले हर्मुज विवाद समाधान गर्न भोलि कतारको दोहामा प्राविधिक वार्ता गर्ने तयारी गरेका खबरमा उल्लेख छ। वार्ताको अवधिमा दुवै पक्षले सैन्य कार्यवाही स्थगित गर्ने र व्यापारिक जहाजहरूलाई हर्मुज जलमार्गबाट निर्बाध आवाजावत गर्न दिने समझदारी बनेको छ। यद्यपि वाशिङटन र तेहरानले यसबारे औपचारिक प्रतिक्रिया भनिदिएका छैनन्। यसैबीच इरानका विदेश मन्त्री अब्बास अराघचीले हर्मुज जलमार्गको व्यवस्थापन र सुरक्षापूर्ण रूपमा इरानको जिम्मेवारी भएको बताउनु भएको छ। पछिल्ला केही दिन यता हर्मुज जलमार्ग जहाज सञ्चालनको विषयलाई लिएर अमेरिका र इरान बीच तनाव बढ़ेको थियो। अमेरिकाले इरानका केही तटीय क्षेत्रमा आक्रमण गरेपछि इरानले पनि बहराइन र कुवेतमा अमेरिकी सैन्य लक्षित इलाकाहरूलाई माथि आक्रमण गरेको थियो। दोहामा हुने वार्ताले हर्मुजको सुरक्षा, अन्तर्राष्ट्रिय जलमार्गमा व्यापारिक जहाजको आवागमन तथा अमेरिका इरान बीचको पछिल्लो तनावलाई कूटनीतिक रूपमा समाधान गर्ने अपेक्षा गरिएको छ। अब खेल खबर। फिफा विश्वकप अन्तर्गत आज हुने राउण्ड अफ 32 ब्राजिल र जापानले खेल्दैछन्। यो खेल नेपाली समयअनुसार आज राति 11:15 अमेरिकाको वेस्टर्न स्टेडियममा हुँदैछ। ब्राजिल बलियो टोली मानिए पनि पछिल्ला नतिजामा जापानले पनि राम्रो खेल खेल्दै आएको छ। ब्राजिल समसीको विजेताका रूपमा नकआउट चरणमा पुगेको हो। उसले मोरक्कोसँग 1-1 बराबरी खेलेपछि हैटी र स्कटल्याण्डलाई समान 3-0 पराजित गर्यो। जापानले पनि उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्याण्डसँग 2-2 बराबरी, टुनिसियामाथि 4-0 शानदार जित र स्वीडेनसँग 1-1 बराबरी खेलेर नकआउट चरणमा स्थान सुरक्षित गरेको थियो। ब्राजिलका स्टार खेलाड़ी नेमार पनि चोटबाट फर्किएका छन्। यता जापान भने आफ्ना मुख्य प्लेमेकर ताकु फुसा कुबो बिना नै मैदान उत्रने भएको छ। खेलको विजेताले क्वार्टर फाइनल प्रवेशका लागि आइवरी कोस्ट र नर्वे बीचको खेलको विजेतासँग जुलाई 5 खेल्नेछ। गैराती नकआउट चरणको खेलमा दक्षिण अफ्रिका क्यानाडासँग 1-0 पराजित भएको छ। विश्वकपमा पहिलो पटक नकआउट चरणमा प्रवेश गरेको क्यानाडा दक्षिण अफ्रिकासँग विजय भएसँगै राउण्ड अफ 16 पुगेको हो। चार भन्जाङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पानी पर्न थालेपछि गर्मीबाट राहत, केही ठाउँमा मुसलधारे वर्षा र हावाहुरीको सम्भावना, पूर्व तयारी र सतर्कता अप्नाउन सुझाव। 23 राष्ट्रिय धान दिवस, दही चिउरा खाने दिन, झण्डै 10 लाख मेट्रिक टन धान अर्पुग। झापाको बाहुनडाङीमा जंगली हात्तीको त्रास, उदयपुरको चौदण्डी गढ़ीमा हात्तीले 6 घर भत्कायो। अमेरिका र इरान बीच एकअर्कामाथिको आक्रमण रोक्ने सहमति, हर्मुज जलमार्ग विवाद समाधानका लागि भोलि कतारको दोहामा वार्ता हुने र विश्वकप फुटबलमा आज राति जापान र ब्राजिल खेल्दै। नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
5: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
6: र 9841954181 वेबसाइट झुले.com.np।
7: सुन त मेरो कपडा प्याकिङ गरिदिउँ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
8: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
7: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
9: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
10: फोन 0556-94-33-493-555
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ काकका कारण काठमाडौँ उपत्यकामा बर्ड फ्लू फैलिएको पशु सेवा विभागले जनाएको छ विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार कागमा बर्ड फ्लू देखिएकाले उपत्यकाभर फैलिएको र नियन्त्रण गर्न कठिन भएको हो कुखुरामा देखिएको बर्ड फ्लूलाई नियन्त्रण लिन सकिने तर बर्ड फ्लू देखिएका कागलाई नियन्त्रणमा लिन नसकिने भन्दै उहाँले चिड़ियाखाना लगायत धेरै ठाउँमा कागले संक्रमण सारेको दावी गर्नुभयो कागमा देखिएको संक्रमण 21 दिनसम्म रहने भएकाले यस अवधिसम्म कागले धेरै ठाउँमा बर्ड फ्लू रोग सार्न सक्ने उहाँको भनाई छ शिक्षण अस्पताल महाराजगंजले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको बहिरंग अर्थात ओपीडी सेवा आजदेखि फेरि संचालनमा ल्याएको छ अस्पताल प्रशासनले हिजो निकालेको सूचना अनुसार स्वास्थ्य बीमा मार्फत उपचार गराउँदै आएका सेवाग्राहीले फेरि ओपीडी सेवा लिन सक्नेछन् अस्पतालले गएको माघ 1 गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतका सबै सेवा बन्द गरेको थियो काभ्रेको ऐतिहासिक नगर पनौतीमा आज भद्रकाली महादेव र इन्द्रेश्वरका तीनवटा रथको जात्रा मनाइनेछ पूर्णिमाको दिन आज बिहानै पनौती बजारमा भद्रकाली महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौड़ गराउने र रथलाई एक आपसमा जुधाउने गरिन्छ र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालो सिसा प्रयोग गरेर सञ्चालन गरिएका 57 गाड़ीलाई कार्यवाही सहित जरिवाना गरेको छ उपत्यकाद्वारा विभिन्न ठाउँबाट सञ्चालन गरिएको विशेष ट्राफिक जाँचका क्रममा कालो सिसा प्रयोग गरेका गाड़ीलाई गाड़ी चालकलाई जरिवाना सहित कार्यवाही गरिएको हो बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक काठमाडौँ उपत्यका सहित धेरैजसो ठाउँमा वर्षा पानी पर्न थालेसँगै गर्मीबाट राहत काठमाडौँ उपत्यकामा कागबाट बर्ड फ्लू फैलिएको पुष्टि कृतिपुर र कागेश्वरी मनोरा भएका ठाउँमा बर्ड फ्लू नियन्त्रण र त्रिवी शिक्षण अस्पतालबाट स्वास्थ्य बीमाको ओपीडी सेवा शुरू बिहान 9 बजेको नेपाल खबर सकियो बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो .com पढ्दै र सुन्दै गर्नुहोला शरीरलाई स्वस्थ राख्नु प्रशस्त

0: Society is sponsored by Bursa Electronic and Service Center. Sunu dut kundunagar palika pasolleri sunu khumbu. Lucky. Good morning, namaste, namaskar, sampurna rai, hardik. So, I guess the category lucky to be silent, so that is the Azabani. Ubasi the Bani Sakita, so Rasun the news, so you some of my map, Rivini Palki, Pushibu, Samadaki Radio, so let me make say, but some love, doing the version of Algum localized, Nira from Baikusa, Rana, Sak Nisa, the Vikalagatil, who I named Kunaraikusa. Rounding Mitrabaja, my first to give you a support garden, which of any mawas, Masuri, Vikarai, Sarakos, Azabani, Ubasi the गर्भ मुखिया लेर के उपस्थित बने सके कैसे वह संबंध में चोर सिटी उन्हें पता सौन्ना सत्तरी को लाइन बीच कार्यक्रम में सहभागिता जनाब सकनी साई रविशिष्ट तबानी हमरो बौद्धिक क्षमता को विकास गर्न का लागि सिक्नु सिकाउने प्रज्ञा मा निरन्तर कार्यक्रम लकीलाई लिएर भने चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछ एउटा आज पनि हामी लिएर उपस्थित भइसकेका छौँ आउन सक्ने छ तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ है र विशेष गरिकन आज असार 15 रहेको छ राष्ट्रिय धान दिवस पनि रहेको छ जुन चाहिँ कतिजना साथीले अहिले धान दिवस पनि मनाउनुहुन्छ होला है र कतिजना साथीले दही चिरा हालिनुहुन्छ होला है अनि कतिजना साथीहरू चाहिँ अहिले रोपाईतिर बिज व्यस्त हुनुहुन्छ होला धान रोपाईतिर हुनुहुन्छ होला कतिजना साथीहरू स्कुल कलेज जाँदै पनि हुनुहुन्छ होला है जस्तो जति अवसरहरू पनि कार्यक्रमलाई चाहिँ अन्तिम समयसम्म सुनेर साथ दिनुहोला भन्न चाहे र तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ है र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालौ हेलो नमस्ते
1: नमस्ते
0: नमस्कार ऋषिराम पाण्डे बोल्दै हुनुहुन्छ
1: हो
0: ओके ऋषिराम जी अनि आज धान दिवस मनाउँदै हुनुहुन्छ त्यतातिर
1: हजुर
0: बल्ल ठिक छ त ऋषिरामजी र कार्यक्रममा सहभागिता जनाउनु भएको छ ऋषिरामजी तपाईँको लागि म पहिलो प्रश्न राख्न चाहे तपाईँले पहिलो प्रश्न ध्यान दिएर सुन्नु होला है त ओके ऋषिरामजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ काष्ठ मण्डपलाई अर्को के नामले समेत चिनिन्छ ओके तपाईँको क्यान्सल हामी लाग गर्दैछौ बधाई छ ऋषिरामजी तपाईँले पहिलो प्रश्नको उत्तर दिनुभएको छ तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ सिद्धार्थ गौतमको विवाह कति वर्षमा भएको थियो पन्ध्र वर्ष भन्नुहुन्छ तपाईँ क्यान्सल हामी लग गर्दैछौ यसको सही उत्तर रहेको छ पन्ध्र वर्ष नभएर सोह्र वर्ष रहेको छ है ओके ल ठिक छ तर तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ अस्ट्रेलिया महादेशको सबैभन्दा ठूलो देश अस्ट्रेलिया हो भने सबैभन्दा सानो देश कुन हो अस्ट्रेलिया महादेशको सबैभन्दा ठूलो देश अस्ट्रेलिया हो भने सबैभन्दा सानो देश कुन हो नाउरू भन्नुहुन्छ तपाईँको एन्सर हामी लग गर्दैछौँ बधाई छ ऋषिरामजी तपाईँले लकिनमा प्राप्त गर्नुभएको छ अन्तिम समयसम्म सुनेर साथ दिनुहोला भन्न चाहे र आउन सक्नुहुनेछ तपाईँको लागि टिफिन लाइन एकदम खुल्ला रहेको छ सन्तानब्बे सो सिटी 49 57 70 लाइन दुई चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है र हामीले हरेक वर्ष असार 15 गति चाहिँ हामीले धान दिवस मनाउने गरिन्छ जुन चाहिँ खेतमा काम गरी दही चिउरा खाएर मनाइन्छ है धान दिवस र कतिजना साथीहरूले चाहिँ धान दिवस मनाउनु पनि हुन्छ होला कतिजना साथीहरू मनाउनु पनि हुन्न होला तर पनि है धान दिवस चाहिँ नेपालमा चाहिँ विक्रम सम्वत 2062 सालदेखि मनाउन थालेको है राष्ट्रिय धान दिवस चाहिँ असार 15 गतेको दिन चाहिँ 2062 सालबाट चाहिँ मनाउन शुरू गरेको नेपालमा र आउन सक्नुहुने तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ 9064 5570 लाइन निजी कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है र तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ आउन सक्नुहुनेछ। केही महत्वहरूलाई अपडेटहरू पनि दिन चाहे झापाको मेची नगर चार बाहुन गाड़ीमा भारतबाट आएका 40-50 जंगली हात्ती गाउँ पसेपछि स्थानीय बासिन्दाको दैनिक प्रभावित बनेको छ। हात्ती बाटोमा भेटिने डरका कारण अभिभावकले आफ्ना बाल बालिकालाई विद्यालय पठाउन समेत सकिरहेको छैन। जुन किसानहरू धान रोप्ने काम छाडेर दिनभरि हात्ती बपाउन बाध्य भएका छन् है। भारतबाट चाहिँ नेपाल चाहिँ नेपालमा 40-50 जति चाहिँ जंगली हात्ती चाहिँ गाउँमा पसेपछि अलिकति गाउँ नै त्रसित भएको छ। सम्पूर्ण साथीहरू जोगिनुहोला भन्न चाहे। र यस्तै रिपुरको चौदण्डी गढी नगरपालिका साथ कुमाङ लामाचोर क्षेत्र भएका पनि गैराती जंगली हात्ती प्रवेश गर्दा 6 घरमा चाहिँ क्षति पुगेको छ है। सम्पूर्ण साथीहरू सुरक्षित साथ रहनुहोला भन्न चाहे। आउन सक्नुहुनेछ तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। 9864549570 लाइन विदेशी कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोला भन्न चाहे। र अवश्य भने हामी कार्यक्रम लगेको पहिलो अनि छोटो विश्राम जाने बेला भइसकेको छ। पहिलो अनि छोटो विश्राम जानेछौ। विश्रामका साथ फेरि उपस्थित हुनेछौ।
2: हत्केरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो समनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुनखुमोमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हौ। ल सुन बहिनी, सुन, दुपकुण्डा नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी। हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोनु दुपकुण्डा नगरपालिका वडा नम्बर 5 सल्लेरी सोनुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुपकुण्डा नगरपालिका 5 पल्लिरी सुनु।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाउ। बुद्धिनाथ विकास ब्याङ्कद्वारा जनहितमा जारी बुद्धिनाथ विकास ब्याङ्क, जनता ब्याङ्कमा होइन, ब्याङ्क जनतामा जानु पर्दछ।
1: रैखाने पाली पितुसिनी खरीद कार्य संचालन सम्बन्धी सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सुलुखुम्बुमा यही असार 11 गतेदेखि असार 15 गतेसम्म तपसिल बमोजिमको रैथाने बाली सेतु सिमी खरीद गर्ने कार्यक्रम रहेको बेला सर्वसाधारण कृषक तथा कृषि समूहहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ। बालीको किसिम सेतु सिमी प्रति केजी मूल्य 228 रूपियाँ, सेतु सिमी खरिद गर्न ढुङ्गा माटो नमिसिएको, पानीले नभिजेको, रंग परिवर्तन नभएको, चाउरिएको, दाना नभएको, घुन किरा नलागेको, सफा र गुणस्तर मापदण्ड पुगेको मात्र खरिद गरिनेछ। सेतु सिमी बिक्री गर्न आउँदा आफ्नो परिचय खुल्ने कागजात र स्थानीय तह ओडाले किसान हो भने प्रमाणीकरण गरेको संकलन सिफारिश वा आफैले उत्पादन गरेको हो भन्ने बेहोरा खुल्ने सु घोषणा पत्र साथमा लिएर आउनुपर्नेछ। सेतु सिमी खरिदको रकम सिधै किसानको बैंक खातामा जम्मा गरिने भएकाले सम्बन्धित किसानले बैंक खाता र नागरिकताको प्रतिलिपिका साथमा लिएर आउनुपर्नेछ। कम्पनीको गुणस्तर मापदण्ड भित्र नपरेको सेतु सिमी कम्पनीले खरिद गर्न बाध्य हुने छैन। इच्छुक कृषि सहकारीको हकमा स्थानीय तहको सिफारिश सहित बिक्री गर्न खोजेको परिणाम र सदस्य संख्या खुलै शाखा कार्यालयमा सम्पर्क गर्न सकिनेछ। खरिद हुने समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म स्थान शाखा कार्यालय सोलुखुम्बु सल्लेरी।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0385210190। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बु।

0: कार्यक्रम लगेको पहिले छोटो विश्राम बस्दा फेरि पनि स्वागत गर्न चाहन्छु। सुन्दै नमस्ते यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलो फेम 101.2 मेगाहर्ज सुनिरहनु लकीलाई सुनिराख्नु भएको छ र आउन चाहनुहुन्छ भने तपाईँको लागि टेलिफोन नै एकदम खुल्ला रहेको छ 9964549570 को लाइन विधि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है र तपाईँको लागि टेलिफोन नै एकदम खुल्ला रहेको छ र आउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। केही प्रश्नलाई म निरन्तरता दिन चाहे सम्पूर्ण साथीले कविमा नोट गर्दै पनि जानुहोला भन्न चाहन्छु है। र प्रश्न यस्तो रहेको छ, अस्ट्रेलियाका आदिवासीलाई के भनिन्छ? यसको उत्तर रहेको छ एबोरो जिनिस रहेको छ है। र कविमा त्यो नोट गर्दै पनि जानुहोला भन्न चाहन्छु। र अर्को प्रश्न यस्तो रहेको छ, 3-7 वर्षसम्म स्वतन्त्रताको प्रतीक्षा स्वीकार छ तर असत्यताबाट त्यसको प्राप्ति चाहिँदैन भन्ने विचारकको हुन्? यो प्रश्न म साथीलाई सोध्न चाहन्छु। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहाल्दौ। हेलो नमस्ते।
1: हेलो
0: गुड मर्निङ। नमस्ते नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ? ओके एनसीलीको लागि म पहिलो प्रश्न राख्छु यहाँनिर सुन्नलाई त। 3-7 वर्षसम्म स्वतन्त्रताको प्रतीक्षा स्वीकार छ तर असत्य उपायबाट त्यसको प्राप्ति चाहिँदैन भन्ने विचारकको हुन्? 3-7 वर्षसम्म स्वतन्त्रताको प्रतीक्षा स्वीकार छ तर असत्य उपायबाट त्यसको प्राप्ति चाहिँदैन भन्ने विचारकको हुन्? ओके तपाईँ क्यान्सल हामी लग गर्दैछौ। यसको चाहिँ उत्तर रहेको छ महात्मा गान्धी रहेको छ है। ओके तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहन्छु। दोस्रो प्रश्न यस्तो रहेको छ, मुटुको बेथा तानसेनको झरी प्रेम पिण्ड निमित्त आकस्मिकता नामक कृतिका लेखकको हुन्? मुटुको बेथा तानसेनको झरी प्रेम पिण्ड निमित्त आकस्मिकता नामक कृतिका लेखकको हुन्? ओके तपाईँ क्यान्सल हामी लग गर्दैछौ। ओके दोस्रो प्रश्नको चाहिँ उदय भएको छ तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे। तेस्रो प्रश्न तपाईँको लागि यस्तो भएको छ, लेखनाथ पौडेललाई कवि शिरोमणिको उपाधि कहिले प्रदान गरिएको थियो? लेखनाथ पौडेललाई कवि शिरोमणिको उपाधि कहिले प्रदान गरिएको थियो? ओके तपाईँको एन्सर हामी लग गर्दैछौ। अहिले नै पनि हामी छुट्टी साथी हुनुहुन्थ्यो एनसु राय, उहाँले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ। आउन सक्नुहुनेछ तपाईँको लागि 9964549570 लाइन हुने चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है। र तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ, आउन सक्नुहुनेछ। लेखनाथ पौडेललाई कवि शिरोमणिको उपाधि कहिले प्रदान गरिएको थियो? यसको सही उत्तर रहेको छ विक्रम सम्मत 2008 साल रहेको छ है। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहाल्दो। हेलो नमस्ते।
2: नमस्ते
0: हजुर। नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? ओके सबिनजीको लागि म पहिलो प्रश्न राख्छु ध्यानदेखि सुन्नलाई सबिनजी। ओके सबिनजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, योगमाया नामक कृतिका लेखकको हुन्? योगमाया नामक कृतिका लेखकको हुन्? पास भन्नुहुन्छ। यसको चाहिँ उत्तर रहेको छ नीलम कार्की निहारिका भनेर पनि चिनिन्छ है। ओके तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे। दोस्रो प्रश्न यस्तो रहेको छ, ऐना नामक कृतिका लेखक रामलाल जोशी हुन् भने रनहर का लेखक को हुन्। ऐना नामक कृति का लेखक रामलाल जोशी हुन् भने रनहर का लेखक को हुन्।
1: रनहार कृति का लेखक भन्नुभएको
0: हजुर रनहार का
1: यो बालकृष्ण सम हो कि
0: ओके बालकृष्ण सम भन्नुहुन्छ तपाईँको आन्सर हामी लक गर्दैछौँ। ओके अहिलेलाई पनि हामी छुट्टी पनि साथी हुनुहुन्थ्यो खुट्याङबाट सबिन तामाङ सबिन तामाङले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ आउन सक्नुहुनेछ तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। ऐना नामक कृतिका लेखक रामलाल जोशी हुन् भने रनहारका लेखक को हुन् यसको उत्तर रहेको छ योगेश राजहरू भएको छ है आउन सक्नुहुनेछ तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ र केही प्रश्नलाई म निरन्तरता दिन चाहन्छु सम्पूर्ण साथीले कपीमा नोट गर्दै पनि जानुहोला भन्न चाहे प्रश्न यस्तो रहेको छ नेपाली साहित्यमा यौन मनोविज्ञानको प्रयोग गर्ने साहित्यकार को हुन। फेरि पनि प्रश्न म राख्न चाहे नेपाली साहित्यमा यौन मनोविज्ञानको प्रयोग गर्ने साहित्यकारको हुन् यसको सही उत्तर रहेको छ बीपी कोइराला रहेको छ है। र अर्को प्रश्न यस्तो रहेको छ है नेपालको पहिलो विद्युतीय पुस्तकालय कुन हो नेपालको पहिलो विद्युतीय पुस्तकालय कुन हो यसको सही उत्तर रहेको छ वासुदेव ढुङ्गाना विद्युतीय पुस्तकालय रहेको छ है। अवश्य पनि हामी कार्यक्रम लोकीको पहिलो नभएर दोस्रो नि अन्तिम विश्राम जाने बेला भइसकेको छ दोस्रो नि अन्तिम विश्राम जानेछौ विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।
2: वैधानिक पाली सीतोसुनी खरीदकारी संचालन सम्बन्धी सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सुरुखुम्बुमा यही असार 11 गतेदेखि असार 15 गतेसम्म तपसिल बमोजिमको रैथाने बाली सेतु सिमी खरिद गर्ने कार्यक्रम रहेको बेहोरा सर्वसाधारण कृषक तथा कृषि समूहहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ। बालीको किसिम सेतु सिमी प्रति केजी मूल्य 228 रूपियाँ सेतु सिमी खरिद गर्न ढुङ्गा माटो नमिसिएको पानीले नभिजेको रंग परिवर्तन नभएको चाउरिएको दाना नभएको घुन किरा नलागेको सफा र गुणस्तर मापदण्ड पुगेको मात्र खरिद गरिनेछ। सेतु सिमी बिक्री गर्न आउँदा आफ्नो परिचय खुल्ने कागजात र स्थानीय तह ओडाले किसान हो भने प्रमाणीकरण गरेको संकलन सिफारिश वा आफैले उत्पादन गरेको हो भन्ने ब्यौरा खुल्ने सो घोषणा पत्र साथमा लिएर आउनुपर्नेछ। सेतु सिमी खरिदको रकम सिधै किसानको बैंक खातामा जम्मा गरिने भएकाले सम्बन्धित किसानले बैंक खाता र नागरिकताको प्रतिलिपिका साथमा लिएर आउनुपर्नेछ। कम्पनीको गुणस्तर मापदण्ड भित्र नपरेको सेतु सिमी कम्पनीले खरिद गर्न बाध्य हुने छैन। इच्छुक कृषि सहकारीको हकमा स्थानीय तहको सिफारिश सहित बिक्री गर्न खोजेको परिणाम र सदस्य संख्या खुलै शाखा कार्यालयमा सम्पर्क गर्न सकिनेछ। खरिद हुने समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म स्थान शाखा कार्यालय सोलुखुम्बु सल्लेरी।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 0385201090 खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बु।
2: शिक्षित आवश्यकता सम्बन्धी सूचना गार्मा माध्यमिक विद्यालयमा रिक्त रहेका तपसिलका शिक्षक पदहरू अस्थायी करार सेवाबाट पूर्ति गर्नका लागि सोलु दुत्कुण्ड नगरपालिकाको यही जेठ 27 अनुमति पत्र अनुसार आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गर्न हुन यसै सूचना मार्फत जानकारी गराइन्छ।
3: पद शिक्षक श्रेणी प्रथम तृतीय पदको तिथि अस्थायी करार पद संख्या 2 आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 उत्तीर्ण अंग्रेजी तथा अंग्रेजी माध्यममा गणित विज्ञान लगायतका विषय अध्यापन गर्न सक्षम अस्थायी अध्यापन अनुमति पत्र प्राप्त 18 वर्ष पूरा भई 40 वर्ष मुनाकेको नेपाली नागरिक हुनुपर्छ। अंग्रेजी गणित विज्ञान मूल विषयले माथिल्लो योग्यता हासिल गरेको शिक्षित अनुभव भएको उम्मेद्वारलाई मान्यता दिनेछ। तलब भत्ता तथा
2: अन्य सेवा सुविधा नेपाल सरकारले उक्त पदको लागि तोकी बनाउँछन् तलब भत्ता उपलब्ध गराइनेछ। दरखास्त दिने अन्तिम मिति 2083 साल असार 11 गते, सम्पर्क मिति असार 12 गते विद्यालय समय भित्र, परीक्षा मिति समय र स्थान सम्पर्क मितिका दिन जानकारी गराइनेछ। परीक्षाको पाठ्यक्रम प्राथमिक तहको शिक्षक सेवा आयोगको पाठ्यक्रमले तोकेको विषय क्षेत्रबाट हुनेछ। परीक्षाको किसिम लिखित कक्षा अवलोकन तथा अन्तर्वार्ता आवश्यक कागजातहरू एसई र सोभन्दा माथिका सम्पूर्ण योग्यताका प्रमाण पत्र नागरिकताको प्रतिलिपि अध्यापन अनुमति पत्रको प्रतिलिपि दुई प्रति र निरोगिताको प्रमाण पत्र सक्कलै प्रतिनिवेदन साथ बुझाउनु पर्नेछ। आवश्यक कागजात पूरा नभएको दरखास्त स्वीकृत हुने छैन। दरखास्त दस्तुर 1500 रूपियाँ पछि फिर्ता नहुने गरी
4: निवेदन तथा आवश्यक कागजातहरू निम्न इमेल ठेगानामा समेत पठाउन सक्नेछ। र निवेदन दस्तुर श्री गर्मा माध्यमिक विद्यालयको नाममा राष्ट्रिय वाणिज्य बैंक सल्लेरीमा रहेको सही नम्बर 2020/1692001 जम्मा गरी सुको सकले ब्राउजर वा अनलाइनमा जम्मा गरेको भए सुको प्रमाण निवेदन साथ पेश गर्नुपर्नेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98 42 89 63 र 98 41 38 96 20।
4: दिनेश सिंह तामाङ प्रधान अध्यापक श्री गर्मा माध्यमिक विद्यालय सुलुदुखुम नगरपालिका साथ सुनुहुन्थ्यो। यदि तपाईँको बसमा जन्मसात पैतारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काफ्रे बनिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वासीबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768
4: अङ्कमा 9853055768।
0: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
5: डिप्रेसन, मदिरा लागु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, लन्डरको सफलताले मन खुसी नहुने, रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बाँच्न मन नलाग्ने, आत्मविश्वास टुट्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
6: जहाँबाट चल्किन्छ सगरमाथा, जहाँबाट छचल्किन्छ दुधकोसी, तिमीबाट गुन्जन छ तपाईँ हाम्रै आवाज।
7: धर्म रीति रिवाज र संस्कृतिको सम्मानमा सधैँ अगाडि, सामुदायिक रेडियो सुनु एफएम 101.2 मेगाहर्ज।
8: Lucky is sponsored by Bursa Electronic and Service Center. Sulu Dut Kundi Nagar Palika Pass Solari Sulu Khumbo.
9: Lucky.
0: कार्यक्रम लागेको वस्तु नियन्त्रण विश्रान्त साथीहरू पनि स्वागत गर्न चाहन्छु। यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलेफएम 101.2 मेगाहर्जमा कार्यक्रम लकीलाई सुनिराख्नु भएको छ। आउन सक्नुहुने साथी तपाईँको लागि एकदम खुल्ला रहेको छ। एउटा विशेष तपाईँ हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लक्कीलाई लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछु र आज पनि हामी त्यही समयलाई लिएर भने चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौ। आउन सक्नुहुनेछ, तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको छ। केही प्रश्नलाई म निरन्तरता दिन चाहन्छु। सम्पूर्ण साथीले कपीमा नोट गर्दै पनि छन् होला भन्न चाहे, किनकि आजको दिनमा चाहिँ हामीले वृष्टिको खण्डमा हामीले कपीमा पल्टाएर हामी हेर्न पनि सक्छौ है। र सो सबैजनाले सम्पूर्ण साथीले सुन्नुहुन्छ भने कपीमा नोट गर्दै पनि जानु होला भन्न चाहन्छु। प्रश्न यस्तो रहेको छ, बीसकन्या नामक कृतिका रचनाकार को हुन्? बीसकन्या नामक कृतिका रचनाकार को हुन्? यसको उत्तर रहेको छ माधव प्रसाद घिमिरे रहेको छ है। र अर्को प्रश्न यस्तो रहेको छ, सम्पूर्ण साथीले कविमा नोट गरी पनि जानु होला भन्न चाहे, प्रश्न यस्तो रहेको छ, नेपाली साहित्यको थालनी कहिलेदेखि भएको मानिन्छ? यसको उत्तर रहेको छ नेपाल एकीकरण अभियान सँगै यसको थालनी भएको चाहिँ मानिन्छ है। र अर्को प्रश्न यस्तो रहेको छ, तनहुको भकुण्डो नामक कविता कसले रचेका हुन्? तनहुको भकुण्डो नामक कविता कसले रचेका हुन्? यसको सही उत्तर रहेको छ शक्ति वैभव अर्याल रहेको छ है। आउन सक्नुहुनेछ, तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। 97464 54 70 को ल्याङ्ग्वेज कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालौ। हेलो, नमस्ते। नमस्ते, नमस्कार। कहाँ बाटोको बोल्दै हुनुहुन्छ? ओके, लक्ष्मीजीको लागि पहिलो प्रश्न राख्न चाहे, प्रश्न यस्तो रहेको छ, किरात बेत भनी चिनिने मुन्धुमका लेखक को हुन्? इन्द्र बहादुर राई भन्नुहुन्छ। तपाईँ ज्ञान सलामी ल गर्दैछु। यसको सही उत्तर रहेको छ इमान सिंह चेमजोङ रहेको छ है। ओके, तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न यस्तो रहेको छ, विचारको लास नामक कृतिका लेखक को हुन्? विचारको लास नामक कृतिका लेखक को हुन्? ओके, तपाईँको आन्सर हामी लक गर्दैछौ। ओके, अहिले लगाउने निश्चितौं साथी मित्र उदयपुरबाट लक्ष्मी मिरेन सिंह, लक्ष्मी मिरेन सिंहले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ। र यसरी नै जोडिन चाहनुहुन्छ भने सम्पन्न विश्व सिटी 49 57 70 को लागि हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। टेलिफोनमा कुनै मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालौ। हेलो, नमस्ते।
9: गुड मर्निङ।

0: ओके तपाईको लागि म दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ सन् 2017 शान्ति र अन्तर्राष्ट्रिय समस्याले विधातर्फको मेगसिस पुरस्कार कसलाई प्रदान गरिएको हो सन् 2006 को शान्ति र अन्तर्राष्ट्रिय समस्याले विधातर्फको मेगसिस पुरस्कार कसलाई प्रदान गरिएको हो बाबुराम आचार्य भन्नुहुन्छ अब वैज्ञानिकलाई हामी लग गर्दैछौ साथी हुनुहुन्थ्यो दिपीबाट सुमिना तामाङ उहाँले पनि प्रयास गरेर साथी छुटिसक्नु भएको छ यसको सबै त रहेको छ डाक्टर सन्दुक रोहित रहेको छ र अब जीवन हामी कार्यक्रम लोकीबाट विदा माग्ने समयमा हामी आइ नै सकेका छौ साथीहरूको फोन लाइन लिन सक्दैनौ किनकि कार्यक्रमले निर्धारित गरेको समय सकिनै सकेको छ र आज धेरैजना साथीले प्रयास गर्नुभयो अन्तिम समयसम्म सुनेर साथ दिनुभयो कल ट्राई गर्नुभयो प्रयास गर्नुभयो सबैजनालाई विशेष गरिकन हृदयदेखि आभार प्रकट गर्न चाहे र आगामी दिनमा पनि यसरी सहभागिता जनाउनुहोला प्रयास गर्नुहोला भन्न चाहन्छु र धेरै धेरै सबैजनालाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु र मेरो बन्दकोटेका आवाज तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्ने प्राविधिक मित्र सरस्वतीजीलाई पनि विशेष गरिकन आभार प्रकट गर्दै आजको कार्यक्रम लोकसभाबाट म कार्यक्रम प्रस्तुता वेदिकालाई पनि बिदा चाहन्छु नमस्ते नमस्कार शुभ दिन
1: Lucky is sponsored by Barsa Electronic and Service Center. Sunu Dut Kundanagar Palika Pass Solari Sunu Khumbu.
2: Come on, come on, come on.
3: Lucky.

0: ए श्याम भाई, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी? उप प्रमुखलाई भेट्छ। नमस्कार उप प्रमुख।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख छु।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
2: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
0: होइन के भन्नु भएको, हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
2: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त।
5: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
6: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
7: समस्या सरीमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
2: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।

0: संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
1: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
2: ए बाबु, हतियार छ, टर्च बालेर जाऊ।
3: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि मिसले, त घर वरिपरि दुलोहरू पुर्ने र तालतला या नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौ।
1: नेपाल सरकार विज्ञापन हो।
5: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ? डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, बास सम्बन्ध नलाग्ने, आत्मविश्वास शून्य जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
1: सबैको सरोकार, आजका बाल बालिका भोलिका सजनहार।
5: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ, तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
1: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
5: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
6: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
4: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
8: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
8: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
8: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
8: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसार भरेकै साथ प्रसारण भइरहेको बिहान 10 बजेको सोलु हालसाल लिएर आइपुगे म सरस्वती पुरी। काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालो सिसा प्रयोग गरेर सञ्चालन गरिएका 57 गाड़ीलाई कार्यवाही सहित जरिवाना गरेको छ। हिजो उपत्यका विभिन्न ठाउँमा सञ्चालन गरिएको विशेष ट्राफिक जाँचका क्रममा कालो सिसा प्रयोग गरेका गाड़ी चालकलाई जरिवाना सहित कार्यवाही गरिएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्रेले गाड़ीमा कालो सिसा प्रयोग गर्न नपाइने कानूनी व्यवस्था रहेकाले नियम उल्लंघन गर्ने गाड़ीको निगरानी बढ़ाइएको हो। पछिल्लो समय निजी तथा सार्वजनिक गाड़ी विशेष गरी माइक्रो बस र ट्याक्सीमा कालो सिसाको प्रयोग बढ़दै गएपछि ट्राफिक प्रहरीले त्यस विरूद्ध विशेष अभियान सञ्चालन गरेको जनाएको छ। प्रहरीका अनुसार कालो सिसाको प्रयोगले गाड़ी भित्र हुने गतिविधि बाहिरबाट देख्न कठिन हुने भएकाले साना हतियार लागू औषध ओसार पसार फरार अपराधी तथा विभिन्न अपराधिक गतिविधि लुकाउन सहज हुने गरेको पाइएको छ। जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नारासहित आज 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव विभिन्न कार्यक्रमहरू गरी मनाइरहेछ। कृषि विभागका महानिर्देशक तथा 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मूल समारोह समितिका अध्यक्ष समेत रहनुभएका प्रकाश कुमार सञ्चेलका अनुसार दिवसकोले खाद्य तथा पोषण सुरक्षामा धानको महत्व तथा धान प्रवर्तनमा सरकारलाई प्रयासलाई आम नागरिकसम्म पुर्याउन सहयोग पुग्नेछ। विभागका अनुसार नेपालमा 41,31,000 किसान घरधुरी मध्ये 27,65,000 घरधुरी धान खेतीमा संलग्न छन् भने कुल खेती योग्य जमीनको 54% क्षेत्रमा धान खेती हुने गरेको छ। कृषि क्षेत्रको कुल गारस्थ उत्पादनमा धानको झण्डै 13% तथा कुल खाद्यान्न उत्पादनमा 50% योगदान रहेको उल्लेख गरिएको छ। मनसून सक्रिय हुन थालेसँगै देशका धेरै ठाउँमा पानी परेको छ। गैराती र आज बिहान सबै प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम पानी परेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। काठमाण्डु उपत्यका सहित धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ। पानी परेपछि गर्मीबाट राहत मिलेको छ। अबको केही दिन पानी धेरै पर्ने र गर्मी कम हुने महाशाखाले जनाएको छ। शाखाका अनुसार आज दिउँसोदेखि पर्सिसम्म केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। आज दिउँसो कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र हिमाली भेगका धेरै ठाउँमा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र हिमाली भेगका केही ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यम पानी पर्ने सम्भावना रहेको छ। यस्तै तराई भेगका केही ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका पहाड़ी र तराई भेगका केही ठाउँमा ठूलो वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। झापाको मेचीनगर चार बाहुन डाँडामा भारतबाट आएका 40-50 जंगली हात्ती गाउँ पसेपछि स्थानीय बासिन्दाको दैनिकी प्रभावित भएको छ। हात्ती बाटोमै भेटिने डरका कारण अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय पठाउन समेत सकिरहेका छैनन्। किसानहरू धान रोप्ने काम छाडेर दिनभर हात्ती धपाउन बाध्य भएका छन्। स्थानीय युवा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले साइरन बजाएर तथा विभिन्न उपाय अपनाएर हात्तीलाई बस्तीबाट हटाउने प्रयास गरिरहेका छन्। नगर चारका वडा अध्यक्ष अर्जुन कार्कीका अनुसार पालिका प्रहरी र युवाहरू नागरिकको सुरक्षाका निम्ति खटिरहेको जनाउनु भएको छ। उहाँले आफूहरूको प्रयास मात्र पर्याप्त नहुने भन्दै नेपाल र भारतदेश समन्वय सहित संघीय सरकारले दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औल्याउनु भयो। वन क्षेत्रमा पर्याप्त आहार अभाव र गाउँमा शौचले अन्न बाली तथा खाद्यान्न भेटिनुले पनि हात्तीलाई बस्तीतर्फ आकर्षित गरिरहेको वन्य जन्तु विज्ञहरूको भनाई छ।
अब अन्तर्राष्ट्रिय समाचार। केही दिन यता एकअर्कामाथि सैन्य आक्रमण गरिरहेका अमेरिका र इरानले तत्कालका लागि सबै सैनिक गतिविधि रोक्ने सहमति जनाएका छन्। रोयटर्सका अनुसार दुवै देशले हर्मुज विवाद समाधान गर्न भोलि मंगलबार कतारको दोहामा प्राविधिक वार्ता गर्ने तयारी गरेका खबरमा उल्लेख गरिएको छ। वार्ताको अवधिभर दुवै पक्षले सैन्य कार्यवाही स्थगित गर्ने र व्यापारिक जहाजहरूलाई हर्मुज मार्गबाट निर्बाध आवत जावत गर्न दिने समझदारी बनेको छ। यद्यपि वाशिङटन र तेहरानले यसबारे औपचारिक प्रतिक्रिया दिएका छैनन्। अन्तिममा खेल समाचार। सह आयोजक क्यानाडा दक्षिण अफ्रिकालाई 1-0 पराजित गर्दै पहिलो पटक फिफा विश्वकप फुटबलको अन्तिम 16मा पुगेको छ। लस एन्जलसमा गए राति स्टेफेन एउस्टाकियोले पेनाल्टी क्षेत्रको बाहिरबाट गरेको गोलसँगै क्यानाडाले ऐतिहासिक जित हात पारेको हो। तेस्रो पटक विश्वकप खेलिरहेको क्यानाडा यसअघि दुई पटक सम्म चरणबाट बाहिरिएको थियो। क्यानाडासँग पराजित भएसँगै दक्षिण अफ्रिकाले प्री क्वार्टर फाइनल पुग्ने अवसर पाएको हो। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385 2016 फोन वा solidafframnewsia@gmail.com मा इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त, अहिलेलाई सुनुहालचाल सकियो। अपराह 4 बजेको सुनुहालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलुवा फ्रेम सुन्दै गर्नुहोला। नमस्कार।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर
0: सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङ्पा स्थित ओमछु आधारभूतमा भूमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
2: सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ।
0: पद अंग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा संस्थाले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना।
1: अग्रणी सेवाग्राही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सुझाव सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: कान्छ ठट्टैमा यो वैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला।
3: होइन एक कान्छा गीत गाउँदै कता हिँड्यौ?
4: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी? गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
3: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त। बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
4: मेरो तनाव चाहिँ यही हो, जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
3: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानी भाषा पढ्ने अनि जापान जाने।
4: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त? अरू छैन त पढ्ने ठाउँ?
3: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
4: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा संचालन कति साह्रो हुने रहेछ?
3: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफूले सुरक्षित गरिहाले कान्छा।
4: ल दिदी, म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
5: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
0: 98550 17979
5: र 01-592-2616। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चावहिल चुच्चेपाटी, काठमाडौँ।
0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
6: सोलू दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ, आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ, आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ, चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ, विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98528703-5 र 98160034-213।
6: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
1: सक्षम पेशामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ, बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर।
0: सोलुखुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तातुङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ, तलब आपत्ति समझदारीमा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप शुभ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुरी शेर्पा होस्टेल सञ्चालक 98 41 15 90 82। सोलुखुम्बु नगरपालिका वडा नम्बर 10 7।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचकी मिति गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: Hip hop, hip hop.

सुरुङ जुन बेसी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट संचालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो फेरा साधन क्षेत्रमा घाँसपात काट्न, गाई बस्तु चढ़ाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सुनिल जुन बेसी उपभोक्ता समिति सुनिखुम्बु यौन हिंसाबाट बचाउ र बचाऊ। यौनसन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नदिँदा र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन, बानी व्यवहार अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद पनि गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनाइ

0: ना अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिफ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरी, सोलुकुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्म दर्ता दिनुस् त
2: जन्म दर्ता गरेको छैन नि म्याडम
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
0: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
0: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुबुत्कुला नगरपालिका 5 सल्लेरी।

जी आफ्नै भाका आफ्नै गीत आफ्नै रेडियो आफ्नै आवाज हामी सबैको रेडियो सोलु एफएम 101.2 मेगाहर्ज

Mayakası. अनि कतै आफ्नै ठाउँका कुरा

0: ए बाबु नौ न मेरो त हात खुट्टा अनुनासा झनझन गर्छ विनाशले भैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
1: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि हिँड्न नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्र नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चोकमा।
6: होंडा का विशेषता
7: जापानीज उच्च प्रविधि उत्पादित
6: उत्कृष्ट माइलेज
7: राम्रो रिसेल मूल्य
6: टिकाऊ र भरपर्दो
7: अफरोड का लागि पनि उपयुक्त
6: BS6 तथा नया नया वर्षन बजार में लंच भइरहेको
7: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
6: हाम्रा सेवाहरू
7: ओखलढुंगा र खोटाङ को दिक्तेल बजार बाटै फाइनान्स को सुविधा सहित होंडा का सबै मोडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने
6: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
7: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
6: अनलाइन बाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
7: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भुजाई ओखलढुंगा।
6: सम्पर्क नम्बर 0375902222 9852888022 र 9842803000।

0: मान्यता सबले बिर्सिसके आजकल आफ्नोता यी यही यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनु होला यति कार्पेट कार्पेटको शेरशाह
1: के भयो के को हल्ला खल्ला हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो तरतिरको मुहानको धारा पनि सुक्थ्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बो।
4: यत्तिकै पत्याएछ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नआथेन, यसो त जसले पनि लेखिहाल्छ नि।
5: अरे मिथ्या भ्रामक भन्छ के उनीहरूको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियत गर्स आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
6: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
8: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
9: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
8: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
9: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न।
8: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
9: यता आइजाउ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
8: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुख।
9: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
8: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
9: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ,
10: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
9: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
10: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
8: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
11: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
12: हेर
13: यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
14: होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
13: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
15: अंकल अंकल आउनुहोस् म आजलाई बाटो काटिदिन्छु
16: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
17: समस्या सरुमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
13: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
18: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
19: अरूको सम्मान गरौं सम्मानित जीवन बिताऊ सभ्य समाज निर्माण गरौं
20: ए बाबु हतियार छ टर्च बालेर जाऊ
21: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
20: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भयो बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
21: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
20: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
21: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतला या नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
20: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
18: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ
3: नेपाल सरकार विज्ञापन हो
22: हत्याको घटना कसरी रोक्न सकिन्छ डिप्रेसन मदिरा लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने बाँचसम्म नलाग्ने आत्मविश्वास टुट्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जन सन्देश

0: चौरा तथा घर घर में तपाईको साथी
1: सोलु एफएम 101.2
2: मेगाहर्ट्ज।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, शहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव बेच बिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिए।
2: बेच बिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेच बिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
1: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
5: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै योग्य दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रममा हुने मिति।
5: भर्ना म्याद यही सेट 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह। कानून समूहमा 60 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-510-1055 छ, 98-41-63-53-37, 98-42-84-57 सम्पर्क गर्न सक्नुहुनेछ।
1: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी, सोलुखुम्बु।

0: का सभी को सरोकार आज का बाल बालिका भोलि का सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिनु बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिनु
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक
2: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ
0: विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस् भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस् विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस् याद राख्नुहोस् 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो यसले दुर्घटना भञ्जन क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ चोरी देखिमा कानून कारवाही गरिनेछ पुलमा आगो लागेको तार नत्रिएको ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226 प्राविधिक प्रमुख 9852583227 सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003
2: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
1: म पनि त्यही सोच्दै छु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
2: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
0: अंकल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ।
2: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ।
1: किन र अंकल, त्यो राम्रो कलेज हो र?
2: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
2: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए, एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
0: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरुङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
0: लोकेशन कहाँ हो अंकल?
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
1: त्यसो भए त म त यही जाने भए।
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
2: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज।
3: यदि तपाईँको बस्नामा चौमचार पैताला घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एसआरडीसी, काभ्रे बनेपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 96 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-768, अङ्कमा 98-52-55-768। निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना। यस गाह्रमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायिका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय र संख्या 1 पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको, अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम, 18 वर्ष पूरा भई 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियमानुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म। सम्पर्क मिति र स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म। गर्मामापी कर्मा परीक्षा मिति रोकथाम सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित, प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमानुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुत गरी आवश्यकता जाँचहरू एसई र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए उनको प्रमाणपत्रको फोटोकपी दुई प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019 @gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनय सिंह तामाङ 98 42 89 56 53 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 98 51 18 73 82 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98 51 17 43 81 श्री गार्मा माध्यमिक विद्यालय सुरु टिकुण्ड नगरपालिका 7 सुरुखुम्बु।

0: अवस्था सम्बन्धी सूचना। गारमा माध्यमिक विद्यालयमा रिक्त रहेका तपसिलका शिक्षक पदहरू अस्थायी करार सेवाबाट पूर्ति गर्नका लागि सोलु दुतकुण्ड नगरपालिकाको यही जेठ 27 अनुमति पत्र अनुसार आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रिक्तपूर्वक दरखास्त आह्वान गर्न हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पद शिक्षक श्रेणी प्रथम तृतीय पदको तिथि अस्थायी करार पद संख्या 2 आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 उत्तीर्ण अंग्रेजी तथा अंग्रेजी माध्यममा गणित विज्ञान लगायतका विषय अध्यापन गर्न सक्षम अस्थायी अध्यापन अनुमति पत्र प्राप्त 18 वर्ष पूरा भए 40 वर्ष मुनाकेको नेपाली नागरिक हुनुपर्छ। अंग्रेजी गणित विज्ञान मूल विषयमा माथिल्लो योग्यता हासिल गरेको शिक्षण अनुभव भएको उम्मेद्वारलाई मान्यता दिनेछ। तलब भत्ता तथा अन्य सेवा सुविधा नेपाल सरकारले उक्त पदको लागि तोकी बनोसी तलब भत्ता उपलब्ध गराइनेछ।
1: दरखास्त दिने अन्तिम मिति 2083 साल असार 11 गते, सम्पूर्ण मिति असार 12 गते विद्यालय समयभित्र, परीक्षा मिति समय र स्थान सम्पर्क मितिका दिन जानकारी गराइनेछ। परीक्षाको पाठ्यक्रम प्राथमिक तहको शिक्षक सेवा आयोगको पाठ्यक्रमले तोकेको विषय क्षेत्रबाट हुनेछ। परीक्षाको फिचिङ लिखित कक्षा अवलोकन तथा अन्तर्वार्ता आवश्यक कागजातहरू एसई र सोभन्दा माथिका सम्पूर्ण योग्यताका प्रमाण पत्र नागरिकताको प्रतिलिपि अध्यापन अनुमति पत्रको प्रतिलिपि 2-2 प्रति र निरोगिताको प्रमाण पत्र सक्कलै प्रति निवेदन साथ बुझाउनु पर्नेछ। आवश्यक कागजात पूरा नभएको दरखास्त स्वीकृत हुने छैन। दरखास्त दस्तुर 1,500 रूपियाँ पछि फिर्ता नहुने गरी
0: निवेदन तथा आवश्यक कागजातहरू निम्न इमेल ठेगानामा समेत पठाउन सक्नेछ। र निवेदन दस्तुर श्री गर्मा माध्यमिक विद्यालयको नाममा राष्ट्रिय वाणिज्य बैंक सल्लेरीमा रहेको सही नम्बर 2301-92001 जम्मा गरी सुको सकले ब्रोजर वा अनलाइनमा जम्मा गरेको भए सुको प्रमाण निवेदन साथ पेश गर्नुपर्नेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-42-89-76-53 र 98-41-38-96-20।
0: विनेश्वर तामाङ प्रधान अध्यापक श्री गर्मा माध्यमिक विद्यालय सुनु दुतकुण्ड नगरपालिका 7।

0: खत्तै मायो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन ए कान्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको

0: हो भने म बताइदिन्न है।
1: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
0: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानिज भाषा पढ्ने अनि जापान जाने।
1: होइन, त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
0: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढ
1: कान्छ ठट्टै मायो भैसा जान लाग्यो जाँदैन बाँचेर पर्ख लिन आउला।
0: होइन ए कान्छ, गीत गाउँदै कता हिँड्ने?
1: जापानिज भाषा पढेर जापान जाउ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
0: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
1: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
0: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानिज भाषा पढ्ने अनि जापान जाने।
1: होइन, त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
0: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
1: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कतिखेर हुने रहेछ?
0: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफ्नो सिट सुरक्षित गरिहाले कान्छा।
1: ल दिदी, म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
2: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबेल केएल टावर, 6 तला, काठमाडौँ। सम्पर्क
0: 9850 17979
2: र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिल चुच्चेपाटी, काठमाडौँ।

0: Raio Rádio, estou no Eterno.
1: Kulu FM 101.2 MHz. Ujjwal bhavishyako lagi hamro abhiyan.
2: Sound check. Sunu FM studio time.
1: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वलामय अफसेट प्रेस सोलु दुतुन नगर पालिका 5 सोलु कुम्बु.
3: ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto.
4: ¡Oh, sí! ¡Powerball!
5: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
6: यो क्षेत्रमा सावधानी अपनाउन आग्रह. तेइसौं राष्ट्रिय धान दिवस मनाइँदै जमिन बाँझो नराखी कृषिको आधुनिकीकरण गर्न राष्ट्रपति पौडेलको आह्वान. पूँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्षलाई अर्थमन्त्रीको निर्देशन. सुनको भाव 1,400 रूपियाँले घट्यो. आफू यसै वर्ष बंगलादेश फर्किने शेख हसिनाको घोषणा. मृत्युदण्डको फैसला स्वीकार. र विश्वकप फुटबलमा आज राति जापान र ब्राजिल खेल्दै. नेपाल खबरमा अब पूरा खबर. देशका धेरै जसो ठाउँमा पानी परेपछि गर्मीबाट राहत मिलेको छ. अबका केही दिन पानी पर्ने र गर्मी कम हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई हिमाली भेगका केही ठाउँमा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र हिमाली भेगका केही ठाउँहरूमा मेघगर्जन सहित चट्याङ र वर्षाको सम्भावना छ. यस्तै कोशी र गण्डकी प्रदेशका पहाड़ी र तराई भेगका केही ठाउँमा समेत ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ. आज राति पनि कोशी गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा ठूलो वर्षा तथा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशको थोरै ठाउँमा हावाहुरीको सम्भावना छ. यसरी आजदेखि पर्सीसम्म देशका विभिन्न ठाउँमा बाढ़ीको जोखिम रहेकाले सावधानी अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ. महाशाखाका अनुसार आज कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका 35 भन्दा बढ़ी जिल्लाका ससाना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ़ने सम्भावना छ. झापा इलाम पाँचतर ताप्लेजुङ शंखासभा दोलखा सिन्धुपाल्चोक काफ्नो भक्तपुर ललितपुर गोर्खा लमजुङ चितवन कास्की पाल्पा स्याङ्जा नलपरासी पश्चिम रूपन्देही कपिलवस्तु दाङ बाँके बर्दिया कैलाली सुर्खेत दैलेख कालीकोट जाजरकोट रूकुम पश्चिम बैतडी दार्चुला डोटी डडेलधुरा र असम लगायत जिल्लामा ससाना नदीमा तथा खोलामा बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम छ. महाशाखाका अनुसार पश्चिमसम्म नै कोशी र नारायणी नदी का अधिकांश सहायक नदीमा पानीको बाब उल्लेख्य रूपमा बढ़ने देखिएको छ. महाशाखाले नदी किनारमा बसोबास गर्ने माछा मार्ने नदी तर्ने खोल्सामा आवजात गर्ने तथा नदी आसपास निर्माण कार्यमा संलग्न व्यक्तिहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ. तेइसौं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव आज मनाइँदैछ. जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने यस वर्षको मूल नारा रहेको छ. असार 15लाई दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ. नेपालका 41,31,000 किसान घरधुरी मध्ये 27,65,000 घरधुरी धान खेतीमा संलग्न छन्. यसरी हरेक वर्ष असार 15 गते मनाइने धान दिवससँगै आज किसानहरूले खेतमा धान रोप्दै दही चिउरा खाएर पर्व मनाइरहेका छन्. यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले जमीन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिमा आधुनिकीकरण गर्नुपर्नेमा जोड़ दिनुभएको छ. तेइसौं राष्ट्रिय धान दिवस 2083का अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले कृषिलाई आधुनिक व्यवसायिक र आकर्षक पेशाका रूपमा विकास गर्न सके विदेश पलायन हुन बाध्य जनशक्तिलाई स्वदेशमै रोक्न र धान तथा चामलको आयात न्यूनीकरण गर्न सकिने बताउनुभयो. अर्थमन्त्री डाक्टर स्वर्णिम राग्लेले नेपाल भित्तपत्र बोर्ड सेभोनका नवनियुक्त अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ. आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री राग्लेले शपथ गराउनु भएको हो. यही असार 5 गतेको मन्त्री परिषद बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो. शपथपछि अर्थमन्त्री राग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताहरूको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन दिनुभएको छ. पूंजी बजार का लगानीकर्ता को लगानी को सुरक्षा और बजार में पूंजी परिचालन मार्फत आर्थिक वृद्धि को लय समाउन नवनियुक्त अध्यक्ष विशेष ध्यान दिनुपर्ने मंत्री डाक्टर वाग्ले को भनाई। अर्थमंत्री वाग्ले ने पूंजी बजार सुधार का काम हरेक दिन हप्ता महीना छ महीना एक वर्ष का योजना के हुन त्यो पेश गर्न पनि नवनियुक्त अध्यक्ष भट्टलाई निर्देशन दिनुभएको छ। बजार में अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सृजना गरिएको भन्दै अर्थमंत्री वाग्लेले त्यसलाई चिर्न पनि अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो। नवनियुक्त बोर्ड अध्यक्ष भट्टले सरकार र अर्थमन्त्रीको योजना अनुसार पूंजी बजार को विकास में इमानदारीतापूर्वक काम गर्ने बताउनु भएको छ। आफ्नो ज्ञान अनुभव र सिपलाई पूर्ण रूपमा बजार का लगानीकर्ता को हित र सरकार को आर्थिक वृद्धि को लक्ष्यलाई सघाउने गरी प्रयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। पूंजी बजार सुधार का लागि विभिन्न समय में भएका अध्ययन र सिफारिशहरू कार्यान्वयन गर्दै बजार को विकास में निरन्तर काम गर्ने उहाँले बताउनु भएको छ। सुन चाँदी को भाव आज घटे सुन आज तोला में 1400 रूपया घटे 2,82,400 रूपया में कारोबार भईर नेपाल सुन चाँदी व्यवसायी महासंघ ने जनाएको छ। हिजो सुन को भाव 4,700 रूपया बढ़े थियो। मंगलवार देखि लगातार घटे सुन को भाव शुक्रवार आईतवार बढ़े हो। ये आज चाँदी को भाव तोला में 55 रूपया घटे चाँदी आज तोला को 4,310 रूपया कारोबार भईर महासंघ ने जनाएको छ। हिजो चाँदी 4,325 रूपया में कारोबार भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा 99 अंक सहित भरतपुर अस्पताल देशकै उत्कृष्ट नेपाल र विभिन्न देशलाई जोड्ने संसदीय मैत्री समूह गठन लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz यतिन्जेल हामीले पानी परिसँग गर्मीबाट राहत पर्सेसम्म नै धेरै ठाउँमा बाढ़ेको जोखिम पूँजी बजारका लगानीकर्ताहरूको लगानीको सुरक्षा र हितमा काम गर्न सेवन अध्यक्षलाई अर्थमन्त्रीको निर्देशन लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्डमा उत्कृष्ट भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्यांकनमा भरतपुर अस्पताल देशकै संघीय अस्पतालहरूमध्ये 89 अंक सहित उत्कृष्ट बनेको हो। अस्पतालले 89 अंक प्राप्त गर्दै उत्कृष्ट बन्न सफल भएको छ। बीपी कोरेरा स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान 77 अंक सहित दोस्रो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान 71 अंक सहित तेस्रो भएका छन् भने पाटन अस्पतालको मापन भइरहेको जनाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका तर्फबाट संयोजक डाक्टर श्रीराम तिवारीले भरतपुर अस्पताल देशभरका 14 संघीय अस्पतालमा सेवा प्रवाहमा राम्रो रहेको बताउनुभयो। संघीय संसद सचिवालयले नेपाल र विश्वका विभिन्न देशलाई मित्रवत रूपमा जोड्न 43 मैत्री संसदीय समूह गठन गरेको छ। संघीय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका सबै दलका सदस्यहरूलाई जिम्मेवारी दिएको समूहमा संयोजक तथा सदस्यहरू तोकिएको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालको सचिवालयका अनुसार नेपाल भारत संसदीय मैत्री समूह, नेपाल अमेरिका संसदीय मैत्री समूह, नेपाल अस्ट्रेलिया संसदीय मैत्री समूह लगायत समूहहरू गठन गरिएका छन्। अब विदेशको खबर। बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनाले यसै वर्ष स्वदेश फर्किने घोषणा गर्दै आफू विरूद्ध अनुपस्थितिमै सुनाइएको मृत्युदण्डको फैसला गैर कानूनी, असंवैधानिक र राजनैतिक प्रतिशोधबाट प्रेरित भएको बताउनु भएको छ। सन् 2024 गत अगस्तमा विद्यार्थी नेतृत्वको आन्दोलनपछि सत्ता गुमाएर भारत पुग्नुभएकी 78 वर्षीय हसिनाले भारतीय संचार माध्यम एनडीटीभीसँगको अन्तर्वार्तामा सबै बाधा र षड्यन्त्र पार गर्दै यसै वर्ष बंगलादेश फर्किने बताउनुभयो। मृत्युदण्डको जोखिमबारे सोधिएको प्रश्नमा उहाँले आफू मृत्युबाट नडराउने बताउनु भएको छ। गएको नोभेम्बरमा ढाकाको एक अदालतले सन् 2024 आन्दोलनका क्रममा हत्या गराउन उक्साएको आदेश दिएको तथा हिंसा रोक्न असफल भएको आरोपमा हसिनालाई अनुपस्थितिमै दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो। हसिनाले फैसला अस्वीकार गर्दै न्यायपालिकालाई आफ्नो पार्टी अवामी लीगको नेतृत्व समाप्त पार्न प्रयोग गरिएको र राजनीतिक औजारको संज्ञा दिनुभएको थियो। अब खेल खबर। फिफा विश्वकप फुटबल अन्तर्गत राउण्ड अफ 32 ब्राजिल र जापानले आज राति खेल्दैछन्। यो खेल नेपाली समय अनुसार अमेरिकाको होस्टिङ स्टेडियममा हुँदैछ। ब्राजिल समूह सीको विजेताका रूपमा नकआउट चरणमा पुगेको हो। जापान समूह एफको उपविजेताका रूपमा नकआउट चरणमा पुगेको हो। यस खेलको विजेताले क्वार्टर फाइनल प्रवेशका लागि आइभरी कोस्ट र नर्वे बीचको खेलको विजेतासँग जुलाई 5 खेल्नेछ। विश्वकपमा ब्राजिल र जापान बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 2006 विश्वकपमा ब्राजिलले जापानलाई 4-1 हराएको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पानी परेसँगै गर्मीबाट राहत, पर्सीसम्म नै धेरै ठाउँमा बाढ़ेको जोखिम, नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह। 23 राष्ट्रिय धान दिवस मनाइँदै जमीन बाँझो नराखी कृषिको आधुनिकीकरण गर्न राष्ट्रपति पौडेलको आह्वान। पूँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेवन अध्यक्षलाई अर्थमन्त्रीको निर्देशन। सुनको भाव 1400 रूपियाँले घट्यो। आफू यसै वर्ष बंगलादेश फर्किने शेख हसिनाको घोषणा, मृत्युदण्डको फैसला अस्वीकार र विश्वकपमा आज राति जापान र ब्राजिल खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो।
1: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन तत्काल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले फिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: নাগরিক সহায়তা কক্ষ সঞ্চালন হয়েছে মন্দির সূচনা
1: আদানি সেবা গ্রহী মহানুভাবর যাতায়াত ব্যবস্থার কারণে বাদ প্রবাহের সেবা প্রাপ্তিকে সহজকরণ লাগে নাগরিক সহায়তা কক্ষ সঞ্চালন করি উক্ত কক্ষবাদ নতুন প্রবাহর প্রাপ্ত সেবা প্রাপ্তিকে লাগে নাগরিক সহায়তা কক্ষবা সম্পর্ক রাখন অনুরোধ করি সেবা প্রাপ্তিমা কক্ষিক প্রলোভন নগরি আপন সেবা লীন হার্দিক অপিল করছেন সেবা প্রাপ্তিমা কোনো গ্রাস আইন রাজ্যে অধিকার কারণে প্রমুখ জন্য সম্পর্ক রাখা সঠিক
0: পশ্চি প্রদেশ সরকার আঞ্চলিক মামলা তথা কানুন মন্ত্রণালয়ে বিরাটনগর
2: কাঞ্চ ঠট্টই মায় বৈশা জান লাগো চাঁদৈন বাঁচা খির পর্খ লিন আউলা
3: হইন এ কাঞ্চ গীত গাউদে কতাই নি
4: জাপানিজ ভাষা পড়ে জাপান যাও কি ভনেক দিদি গাউমা জাপানিজ ভাষা পড়াই নহুনে রয়েছ
3: খোজ্দি হিঁড়ে সংসার ভেটিন্ছ রে নি বরু কোন ঠাউমা রাম্রো পড়াই হুছ ভনের চাইকো হো ভনি ম বতাইদিন না হাই
4: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
3: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन सोफा जापानी भाषा पढ्ने अनि जापान जाने
4: होइन त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
3: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिनेर बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
4: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति साह्रो हुने रहेछ
3: सुन कान्छ यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान छ बजेदेखि बेलुकी पाँच बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छ
4: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
5: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबै केल टावर छैटौं तला काठमाडौँ सम्पर्क
0: 9855 17979
5: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहन चुच्चेपाटी काठमाडौँ
3: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारे बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो लो यो त लागौँछु कोलकातामा देखिने जस्तो लक्षिन्छ त कतै चाहिँ लागौँछ त भाइ के भएको तिमीलाई घाँटी भन त
4: खै दिदी के भन्नु र साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे मैले पनि न भन्नै सकिन र खाएँ त्यसपछि बिस्तारै बारी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
3: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको सबै छार्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमीले त हो
4: हुन्छ दिदी धन्यवाद अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिनु
3: मानिसमा लज सृजना गरी धुमचरी तुल्याउने वस्तु वा पदार्थ नागु पदार्थ वा नागु औषध हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हाते बालो गरौं। नागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलुखु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।

नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजदेखि सजिलो तथा फरफरको अनलाइन ब्याङ्किङको फाइदा उठाउ। मुक्तिनाथ विकास ब्याङ्कद्वारा जनहितमा जारी मुक्तिनाथ विकास ब्याङ्क जनता ब्याङ्कमा होइन, ब्याङ्क जनतामा जानु पर्दछ।

0: वैधानिक पाली सीटीसी खरीद कार्य संचालन संबंधी सूचना खाद्य व्यवस्था तथा व्यापार कंपनी लिमिटेड शाखा कार्यालय सुनखुमा में यही असार 11 गते देखि असार 15 गते सम्म तपस्वी बमोजिम को रैथाने बाली सेतु सिमी खरीद करने कार्यक्रम रहेको ब्यौरा सर्वसाधारण कृषक तथा कृषि समूहहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ। बालीको किसिम सेतु सिमी प्रति केजी मूल्य 228 रुपैयाँ सेतु सिमी खरीद गर्न ढुंगा माटो नमिसिएको पानीले नभिजेको रंग परिवर्तन नभएको चाउरिएको दाना नभएको घुन किरा नलागेको सफा र गुणस्तर मापदण्ड पुगेको मात्र खरीद गरिनेछ। सेतु सिमी बिक्री गर्न आउँदा आफ्नो परिचय खुल्ने कागजात र स्थानीय तह ओडाले किसान हो भने प्रमाणीकरण गरेको संकलन सिफारिश वा आफैले उत्पादन गरेको हो भन्ने ब्यौरा खुल्ने सो घोषणा पत्र साथमा लिएर आउनुपर्नेछ। सेतु सिमी खरिदको रकम सिधै किसानको बैंक खातामा जम्मा गरिने भएकाले सम्बन्धित किसानले बैंक खाता र नागरिकताको प्रतिलिपिका साथमा लिएर आउनुपर्नेछ। कम्पनीको गुणस्तर मापदण्ड भित्र नपरेको सेतु सिमी कम्पनीले खरिद गर्न बाध्य हुने छैन। इच्छुक कृषि सहकारीको हकमा स्थानीय तहको सिफारिश सहित बिक्री गर्न खोजेको परिणाम र सदस्य संख्या खुलै शाखा कार्यालयमा सम्पर्क गर्न सकिनेछ। खरिद हुने समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म स्थान शाखा कार्यालय सोलुखुम्बु सल्लेरी।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0385201090 खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बु।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: यौन हिंसाबाट बचौं र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
3: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
2: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858870385 र 9861034213।
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
0: तपाई शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर।
2: सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसो सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
0: सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपत्ति समझदारीमा प्रदान गरिनेछ।
2: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वा सोभन्दा माथि, थप सिर्फ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाइ फोन शोभा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 9846641474 र फोन शोभा होस्टेल संचालक 9841592।
0: सोलुखुम्बु नगरपालिका वडा नम्बर 10 7।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन हो।
2: शुभप्रभात
3: बस। आज हामी के विषयमा छलफल गर्छौ?
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्?
4: पालै पालो भन त। सिट सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यो। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
8: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसुने र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
9: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
1: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन।
9: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामु खिचौ न।
1: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
9: यो दाइजोको कुरा चाहिँ नगरौं। तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सुन्नुहोस् न, हाम्रो मामुले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि। हो र? होइन होला त्यस्तो त।
11: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
12: के भएन मिस,
11: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
1: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
15: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
14: मलाई मुख र घाँटेको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वास नै समस्या देखियो। धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
1: देख्नु भएन औषधि हालेको
0: नौमा शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् है यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै जोखिम हुन्छ है किरा नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझेँ म परम्परागत पिसादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन
3: आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
4: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
3: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
4: हो र के डेन्टल रे
5: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुध कुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु
3: हाम्रा सेवाहरू
5: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने

0: समस्याको उपचार गरिने
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा संचालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्याण्डर्ड स्टेलाइजेशन स्ट्याण्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
2: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अक्सेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98 21 12 99 र 97 46 58 43 87।

0: 대구로 아정이를
1: 영화로만 자유화주의 솔루의 백구로
2: 상체 소리와 생 스튜디오 타임
0: It's 1 PM. News को एक बजे
3: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलू दुतुन नगर पालिका पांच सोलू खुम्बू
4: बालक बालिकालाई काममा लगाएको उपायमा कानुन अनुसार खडा काबा हिँड्ने व्यवस्था रहेको छ
5: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
6: किन खोज्नु भएको होला हजुर
5: रेडियोमा बाल बालिकालाई स्तम्भमा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
5: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
6: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नबोलाउनु न हजुर
0: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
2: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दियौं

0: हो भन्ने त सबै बिर्सिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला यति कार्पेट कार्पेटको शिरनसा
1: के भयो केको हल्ला खल्ला हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हुने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो परतिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गराउनु त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
5: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
5: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
7: नेपाल सरकार विज्ञापन
8: अलिकति जत्न पाएको छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्छ किन छैन भन्ने बजारमा
9: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री दुई वर्षे वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
8: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
9: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध खेतबारी जोत्न खेती गर्न ड्याङ बनाउन केरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
10: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98582 साथै 98010208 मिसकल गर्नुहोस् नगतै तपाईँलाई फोन आउनेछ
11: उपभोक्ता अधिकारको संरक्षण गरौं गुणस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बे विशोक लिने दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुका भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवाको मूल्य मात्रा म्यासकी मुखी गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगौ निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं
7: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना। तालिम जिन्देसी सड़क निर्माण कार्य फुटिङ हुँदै नमुसीतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लो भेग नछुट खम्ची आसपासका स्थानीय बासिन्दाहरूलाई घाँस दाउरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र लैजान तथा आउटआउट गर्दा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सहज सुरक्षित र समयमै सम्पूर्ण हुन सबैको सहयोगको अपेक्षा पनि गरिएको छ। सड़क उपभोक्ता समिति सालुङ सुलुखुम्बु।

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ। ल सुन बहिनी, सुनि दुखुङ्गा नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुखुन्द नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु दुपकुण्डा नगरपालिका पाँच चलिरहेछ।

जिंदगी को

0: सवारी साधनको हिँड्न त्यसपूर्ण सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भई नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रताप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जन सन्देश।
2: मानव देश बिक्री तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा तलोबन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश बिक्री र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश बिक्री तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
1: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
5: विगत 34 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान संचालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रममा हुने मिति।
5: भर्ना म्याच यही चीज 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा संचालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याच 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह। कानून समूहमा 30 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-510-1055 छ, 98-41-63-5370, 98-42-84-87 सम्पर्क गर्न सक्नुहुनेछ।
1: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी, सोलुखुम्बु।

0: विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक
1: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
0: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बालबालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, ध्वंसन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुन बाध्य।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरु
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरु विनायक सिद्ध कलेज साबेल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
2: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन्द्र राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यस्तो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाइमा र प्रतिभा र भविष्य बनाउने कलेज
3: सूचना सूचना सूचना
4: तोड देखिए
3: यदि तपाईँको वर्षामा जन्मसाथ पैतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पूर्णै स्थापना केन्द्र एचआरडीसी काभ्रे बनिता नगरपालिका 11 प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 96 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 9852555768 अङ्कमा 9852555768 निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना यस गाह्रोमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायिका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रूपपूर्वक दरखास्त आह्वान गरिन्छ पद महिला शिक्षक तह प्राथमिक तृतीय पद संख्या 1 पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भई 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई छनौट प्रक्रियामा सामेल गरिनेछ तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा मापी कारमा परीक्षा मिति र स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्नपत्रको आधारमा हुनेछ परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ तर लिखित चरण पार गर्नेलाई मात्र अन्य पहिलो चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतिता नहुन गरी आवश्यक कागजातहरू एसई र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव हुने सोको प्रमाणपत्रको फोटोकपी दुई प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 98 42 96 53 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 98 51 18 73 82 संस्था प्रतिनिधि एजुकेशन सेक्रेटर लिडर छिरिङ तामाङ 98 51 17 43 81 श्री गार्मा माध्यमिक विद्यालय सुरु टिपकुण्ड नगरपालिका साथ सुरु खुण्ड

0: आर्थिक आवश्यकता सम्बन्धी सूचना। गारमा माध्यमिक विद्यालयमा रिक्त रहेका तपसिलका शिक्षक पदहरू अस्थायी करार सेवाबाट पूर्ति गर्नका लागि सोलुदुकुण्ड नगरपालिकाको यही जेठ 27 अनुमति पत्र अनुसार आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गर्न हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पद शिक्षक श्रेणी प्रथम तृतीय पदको कृषि अस्थायी करार पद संख्या 2 आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 उत्तीर्ण अंग्रेजी तथा अंग्रेजी माध्यममा गणित विज्ञान लगायतका विषय अध्यापन गर्न सक्षम अस्थायी अध्यापन अनुमति पत्र प्राप्त 18 वर्ष पूरा भई 40 वर्ष मुनाकेको नेपाली नागरिक हुनुपर्छ। अंग्रेजी गणित विज्ञान मूल विषयमै माथिल्लो योग्यता हासिल गरेको शिक्षण अनुभव भएको उम्मेद्वारलाई मान्यता दिनेछ। तलब भत्ता तथा अन्य सेवा सुविधा नेपाल सरकारले उक्त पदको लागि तोकी बनाउँछन् तलब भत्ता उपलब्ध गराइनेछ।
1: दरखास्त दिने अन्तिम मिति 2083 साल असार 11 गते, सम्पर्क मिति असार 12 गते विद्यालय समयभित्र, परीक्षा मिति समय र स्थान सम्पर्क मितिका दिन जानकारी गराइनेछ। परीक्षाको पाठ्यक्रम प्राथमिक तहको शिक्षक सेवा आयोगको पाठ्यक्रमले तोकेको विषय क्षेत्रबाट हुनेछ। परीक्षाको किसिम लिखित कक्षा अवलोकन तथा अन्तर्वार्ता आवश्यक कागजातहरू एसई र सोभन्दा माथिका सम्पूर्ण योग्यताका प्रमाण पत्र नागरिकताको प्रतिलिपि अध्यापन अनुमति पत्रको प्रतिलिपि 2-2 प्रति र निरोगिताको प्रमाण पत्र सक्कलै प्रति निवेदन साथ बुझाउनु पर्नेछ। आवश्यक कागजात पूरा नभएको दरखास्त स्वीकृत हुने छैन। दरखास्त दस्तुर 1,500 रूपियाँ पछि फिर्ता नहुने गरी
0: निवेदन तथा आवश्यक कागजातहरू निम्न इमेल ठेगानामा समेत पठाउन सक्नेछ। र निवेदन दस्तुर श्री गर्मा माध्यमिक विद्यालयको नाममा राष्ट्रिय वाणिज्य बैंक सलेरीमा रहेको सही नम्बर 2301-92-00-1 जम्मा गरी शुल्क सकले भोजर वा अनलाइनमा जम्मा गरेको भए शुल्क प्रमाण निवेदन साथ पेश गर्नुपर्नेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-42-89-76-53 र 98-41-38-96-20।
0: दिनेश्वर तामाङ प्रधान अध्यापक श्री गार्मा माध्यमिक विद्यालय सुलुदुकुण्ड नगरपालिका 7 सोलुखुम्बु।

0: छट्टै मायो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी संसार पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कतिखेर हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू सिट सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर छोटौ तला काठमाडौँ सम्पर्क
1: 98550 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चावहिल चुच्चेपाटी

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश
1: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई स्वास्थ्य प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: ନାଗରିକତା କକ୍ଷ ସଞ୍ଚାଳନ
1: ଅଦଳିଥିବା ଗ୍ରହୀ ମହାନୁଭାବର ଯାତାୟତ ବ୍ୟବସ୍ଥା ତାରିଣୀ ବାଟ ପ୍ରବାହରେ ସେବା ପ୍ରାପ୍ତିକୁ ସହଜକରଣ ଲାଗି ନାଗରିକ ସହାୟତା କକ୍ଷ ସଞ୍ଚାଳନ କରିଲେ ଉକ୍ତ କକ୍ଷ ବାଟ ନୀତିଙ୍କ ସେବାରୁ ପ୍ରାପ୍ତ ସମସ୍ତ ସେବା ପ୍ରାପ୍ତିକୁ ଲାଗି ନାଗରିକ ସହାୟତା କକ୍ଷ ବା ସମ୍ପର୍କ ଲାଗୁ ଅନୁରୋଧ କରିଛ ସେବା ପ୍ରାପ୍ତିମା କଟିକୁ ପ୍ରଲୋଭନ ନ କରି ଆସୁଥିବା ଲିନ ହାର୍ଦ୍ଦିକ ଅପିଲ କରଦଛ ସେବା ପ୍ରାପ୍ତିମା ଶ୍ରୀ ଗ୍ରାସ ଆଇନ ରାଜ୍ୟ ଅଧିକାର କାରିଣୀ ପ୍ରମୁଖ ସମ୍ପର୍କ
0: ଉତ୍ତର ପ୍ରଦେଶ ସରକାର ଆନ୍ତରିକ ମାମଲା ତଥା କାନୁନ ମନ୍ତ୍ରଣାଳୟ ବିରାଟନଗର
2: शर्मिला बधाई छ एसयू त्रिनगरकोमा
3: तिमीलाई पनि बधाई छ अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि
2: मैले त काठमाडौँको ट्राभेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसके अनि तिमी नि
3: म त कहाँ पढ्ने अन्यलमा छु भने
2: के अन्यलमा पढ्नु हो हामी कक्षा दशमा मिलेर पढ्यो अब पनि सँगै पढौँ न तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि
3: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ
2: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि
3: हो र कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ
2: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स फाइनान्स जस्ता विषयहरू रोजी रोजी पढ्न पाइने रहेछ
3: ए ल उसो भए म पनि रिलायन्स नै जान्छु अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि
2: ल सुन देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने उत्कृष्ट नतिजा सुविधा सम्पन्न भौतिक पूर्वाधार विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ रिलायन्स इन्टरनेशनल एकाडेमी सरस्वती नगर चाबहिनी काठमाडौँ गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व सम्पर्क 01-4822-336 48-12-445
0: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बन्दछन् स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना सूचना प्रणालीमा प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 62 गतेमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन उत्तर प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.coc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट नीतिको सेवाहरू प्राप्त हुन सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कतिको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो आएमा राष्ट्र सुनि अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
0: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट शुरूवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ यदि यातायात व्यवस्था कार्य
1: कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी साविकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: और प्रिंट मुजुकर को रोकम भर कवारी साधन को नंबर एक सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावर तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालय में गएर कर प्रिंट मांग बैंक भोचर गर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालयलाई विराजमान गर्यो।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाउ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाउ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाउ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 समिरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नालीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समेरी सोलुखुम्बु।
2: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर।
0: सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 तापिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
2: सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ।
0: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वा सोभन्दा माथि, थप शुभ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाइफाई संस्था विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुरी शेर्पा होस्टेल संचालक 98 41 15 90 82।
2: सोलुखुम्बु नगरपालिका वडा नम्बर 10 7 3 0।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। नस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा न्यासकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुनखुमा सबै थुक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ। ल सुन बहिनी, सुन दुखुङ्गा नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्विच वायरिङका सामान जे